र निर्णय मार्फत प्रशंसा बटुलेको छ। तर महत्वाकांक्षी योजनालाई तीव्र गतिमा कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिशोध, अदालती हस्तक्षेप, केही अपरिपक्व निर्णय र प्रधानमन्त्री स्वयंका शैली र अभिव्यक्तिका कारण सरकार आलोचनाको केन्द्र पनि बन्न पुग्यो। खास गरी प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा प्रवाह र सार्वजनिक प्रशासनमा हस्तक्षेपकारी निर्णयले सरकारलाई विगतका भन्दा फरक देखाउने प्रयास गरेको छ। तर आर्थिक सुधार, रोजगारी, लगानी विस्तार तथा कतिपय कानूनी तयारी बिनाका निर्णयले सरकारको परिपक्वतामाथि नै प्रश्न उठेको देखिन्छ। प्राध्यापक डाक्टर प्रेम शर्मा, अहिलेको सरकारमा उत्साह र ऊर्जा प्रशस्त देखिए पनि निर्णय प्रक्रियामा केही अपरिपक्वता देखिएको बताउनुहुन्छ। वर्तमान सरकारको काम कार्यवाही र तौर तरिकाले के आभास दिन्छ भने उहाँहरूमा अनुभवको कमी भयो, परिपक्वता भएन। कुनै निर्णय गर्दा त्यसले पार्ने राम्रा नराम्रा तत्काल देखिने र दीर्घकालीन प्रभावबारे सोच विचार नपुर्याएको, सूचना तथ्याङ्क र ऐन कानून राम्रोसँग अध्ययन नगरेको देखिएको छ। राजनैतिक शास्त्री कृष्ण पोखरेल सरकारको 100 दिने मिश्रित रहेको बताउनुहुन्छ। प्रशंसासँगै धेरैतिर हात हालेकाले केही अपरिपक्वता झल्किँदा सरकार आलोचित भएको उहाँको बुझाइ छ। अहिले हेर्दाखेरि सरकारले धेरैतिर एकैपल्ट हात हालेको जस्तो देखिन्छ। कतिपयमा सफलता पनि हात लागेको छ र कतिपय अपरिपक्वता देखिने कदम पनि चाल्दा आलोचना भएको छ। उहाँ भन्नुहुन्छ, सरकारको शुरूआत मिश्रित देखिएको छ। सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्री परिषद बैठकले 100 बुँदे शासकीय सुधार कार्यसूची स्वीकृत गर्दै प्रशासनिक तथा प्रशासकीय सुधारलाई पहिलो प्राथमिकतामा राखेको थियो। सरकारले मन्त्रालयको संख्या 35 17 झार्ने निर्णय गर्दै प्रशासनिक खर्च कटौती र पुनर्संरचनाको सन्देश दिएको थियो। मन्त्रालयहरूलाई कार्य सम्पादन सूचना केपीआई तय गर्ने, कर्मचारी आचार संहिता निर्माण अघि बढ़ाउने, सरकारी निकायमा डिजिटल निगरानी विस्तार गर्ने, विद्युतीय सरकारी खरिद प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने कार्यलाई सरकारले आफ्ना प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ। सरकारले 2062-63 यताका प्रभावशाली राजनैतिक नेता तथा उच्च सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्यो। स्विस बैंक लगायत विदेशमा अवैध सम्पत्ति रहेको भए नभएको खोजी गर्ने तयारी र सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिमाथि निगरानी बढ़ाउने निर्णयले जनसरकारमा सकारात्मक सन्देश दिएको छ। विगतमा सरकारमा पुग्ने दलहरूले आफ्नो घोषणा पत्र बिर्सने गरेको आरोपका बीच वर्तमान सरकारले संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका घोषणा पत्रका सकारात्मक पक्षलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र तयार गर्यो। यसलाई नेपाली राजनीतिले नयाँ अभ्यासका रूपमा हेरेको छ। प्रधानमन्त्री शाहले मुख्यमन्त्री र सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्दै सुझाव लिएका छन्। बजेट विनियोजनमा विभेद नगर्ने प्रतिबद्धता जनाइएको छ। विगतमा जस्तो प्रधानमन्त्री र शक्तिशाली नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याउने गरेको आरोप यसपटक भने तुलनात्मक रूपमा कम देखिएको छ। सरकारले काठमाण्ड उपत्यका नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान पनि अघि बढ़ायो। यद्यपि विस्थापितको थायी व्यवस्थापन अझै हुन नसकेकाले यो अभियान विवादरहित भने बन्न सकेको छैन। प्रधानमन्त्री शाहले संसदमा नै 35 जटिल बनेको भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या तत्काल समाधान हुन नसक्ने स्वीकार गर्दै थायी व्यवस्थापनका लागि समय लाग्ने बताएका छन्। सरकारले ड्रोन सर्वेक्षण, जीआईएस म्यापिङ तथा तथ्याङ्क संकलन शुरू गरेको छ भने व्यावसायिक र वास्तविक लाभग्राही पहिचानको काम अघि बढ़ेको

कृषि तथा वन विश्वविद्यालय में ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालय में श्यामनारायण लाभ, पोखरा विश्वविद्यालय में देवेन्द्र अधिकारी र पूर्वांचल विश्वविद्यालय में सुजन बाबू मरहटा नियुक्त हुनुभयो। खुला प्रतिस्पर्धाबाट उहाँहरूलाई नियुक्त गरिएको हो। नेपाल शिक्षक महासंघ को निर्वाचन में अब सब शिक्षक मतदान कर पाने भाई। यसअघि महासंघको निर्वाचनमा विभिन्न संस्थाहरूबाट प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको थियो। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली 10 औं संशोधनमा नेपाल शिक्षक महासंघ सम्बन्धी व्यवस्था गरिएको छ, जसमा महासंघको निर्वाचनमा सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यस्तै शिक्षा नियमावलीमा थाई शिक्षक मात्रै प्रधानाध्यापक हुने तथा शिक्षकको योग्यता आधारभूत तहका लागि स्नातक, माध्यमिक तहका लागि स्नातकोत्तर हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी शिक्षा नियमावलीमा विद्यालयले जबरजस्त विद्यालयको कपाल काट्न वा कटाउन नपाउने व्यवस्था पनि गरिएको छ। विद्यालयहरूले विद्यार्थीको इच्छा विपरीत कपाल काट्न बाध्य पारेको भन्ने गुनासोलाई सम्बन्धित निकायबाट सम्बोधन भएको छ र सम्बोधन गर्ने क्रममा यस प्रकारको व्यवस्था गरिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। यस्तै विद्यालयमा शुल्क नतिरेका कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने प्रावधान पनि नियमावलीमा राखिएको छ। सरकारले निजामती सेवामा 55 वर्षीय उमेर र 30 को सेवा अवधि लागू गर्ने चर्चा चलेसँगै 3 दशक भन्दा लामो समय काम गरेका कर्मचारीहरूले राजीनामा दिने क्रम बढेको छ। सरकारले 55 वर्ष उमेर भएका र 30 वर्ष सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाश दिने योजना सहित संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको छ। अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको विधेयकको मस्यौदा कानून मन्त्रालय पुगेको छ। विधेयक अघि बढ़ेमा वा त्यसको नभई अध्यादेश जारी भएमा 30 वर्षभन्दा बढ़ी अवधिको पेन्सन नपाइने भन्दै कर्मचारीहरूले आफूले परिपक्व बनाएको सुविधा सुरक्षित गर्न राजीनामा दिइरहेका हुन्। 55-30 को योजना कार्यान्वयन हुनासाथ 2029 सालमा जन्मिएका वा 2053 सालपछि निजामती सेवामा प्रवेश गरेका कर्मचारीहरू अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत मक्सिर महिनासम्मको दावी रकम भुक्तानी सम्पन्न गरिएको जनाएको छ। बोर्डले पुष महिनादेखिका लागि दावी भुक्तानीका लागि सरकारबाट आवश्यक बजेट विनियोजन हुन बाँकी रहेको उल्लेख गर्दै बीमित र सेवा प्रदायक स्वास्थ्य संस्थालाई आवश्यकता भन्दा बढ़ी स्वास्थ्य परीक्षण र उपचार नगर्न नगराउन आग्रह गरेको हो। बोर्डले विज्ञप्ति जारी गर्दै चालू आर्थिक वर्षमा विभिन्न चरणमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44 करोड़ भुक्तानी गरिसकिएको जनाएको छ। बाँकी रकम का लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने प्रयास भइरहेको पनि बोर्डले जनाएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 जना नेपाली युवा रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका प्रमुख र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट तातोपानीका प्रहरी निरीक्षक सहित अन्य प्रशासनका गतिविधि नियाल्ने प्रतिनिधिलाई जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको थियो। गएको असार 12 गते लप्ची घुम्न गएका बेला काठमाण्डुका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रमा ड्रोन उड़ाएका थिए। सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ बिक्री नियमावली विनियोजन संशोधन गरी यो प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण गत बुधबार देशभर बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधान गरेको छ। संशोधित विनियमावलीका अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रूपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा, हाँस, बच्चा लगायतका पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गरिने जनाएको छ।
आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभयो। गएको चैत्रदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन समेत निर्देशन दिइएको छ। यसैबीच कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़

रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। संचारिका समूह लुम्बिनीले बुटोलमा घोषणा पत्र सार्वजनिक गरेको छ। बुटोल घोषणा पत्र सार्वजनिक गरेको छ। संचार गृहले पत्रकार महिला एवं संचारकर्मीलाई क्षमता विकास तालिम र निर्णय प्रक्रियामा सहभागिता बढ़ाउनु पर्ने माग गर्दै घोषणा पत्र सार्वजनिक गरेको हो। सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा असार 17 र 18 गते बुटोलमा सम्पन्न लैंगिक हिंसा विरूद्धको अभियान सञ्चालनका लागि संचारकर्मी महिलाको भूमिका विषयक अभिमुखीकरण तथा प्रदेश स्तरीय पत्रकार महिलाको भेला प्रस्ताव जारी गरिएको घोषणा पत्रमा संचार गृहमा पत्रकार व्यवस्थापक बजार प्रतिनिधि प्राविधिक डिजाइनर तथा फोटो पत्रकार महिलाको समान अवसर र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। घोषणा पत्रले तीनै तहका सरकारले महिलाले नेतृत्व गरेका संचार गृहलाई लैंगिक मैत्री बजेट व्यवस्था गर्नुपर्ने, महिला बालबालिका अपाङ्गता भएका व्यक्ति सीमान्तकृत समुदाय तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायका मुद्दालाई उत्तरदायी संचार कर्म मार्फत प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भगवती अधिकारीले संचार क्षेत्रमा महिलाको सहभागिताका आधारमा निर्णय तहमा पनि उनीहरूको उपस्थिति बहुलियो बनाउनुपर्ने बताउनुभयो। तिलोत्तमा नगरपालिका वडा नम्बर 1 क्षमता विकास तालिम सम्पन्न भयो। क्षमता विकास तालिम अन्तर्गत भाषण कला, माइनुट लेखन र प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको हो। तालिमका अवसरमा वडाध्यक्ष परशुराम गिरीले भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै अघि बढ़ाउने बताउनुभयो। टोल विकास संस्थाका पदाधिकारीले नगरपालिकाबाट पनि विभिन्न तालिम लिन सक्ने भएकाले टोल विकासका सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको बताउनुभयो। तालिममा रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका स्टेशन प्रमुख बिन्दु भट्टराईले भाषण कला र माइनुट लेखनका विषयमा सहजीकरण गर्नुभयो। तिलोत्तमा नगरपालिकाका आईटी शाखा युवराज तिवारीले प्रविधिको बारेमा सहजीकरण गर्नुभएको थियो। टोल विकास संस्थाका अध्यक्ष टोपलाल भण्डारीको अध्यक्षता, वडा सदस्य विष्णु पाण्डे, हिरादेवी विक, मिलन राणा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। तिलोत्तमा व्यापार संघले पछिल्लो समय बारम्बार भइरहेको विद्युत अवरोधप्रति ध्यानकर्षण भएको जनाएको छ। नेपाल विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रमा सुधारको मागसहित ज्ञापन पत्र बुझाइएको छ। संघका अध्यक्ष नेत्र प्रसाद नेउपानेले वितरण केन्द्र प्रमुखलाई ज्ञापन पत्र बुझाउनु भएको हो। अनियमित विद्युत अवरोधका कारण उद्योग व्यापार तथा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएको विज्ञप्तीमा जनाइएको छ। र के भएको र अर्जेन्टिना तथा के भदे अहिले पेनाल्टी सुटआउटमा छन्। दुवै पक्ष पेनाल्टीका लागि तयारी अवस्थामा छन्। यता पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास रंगशालामा यो खेल भइरहेको पेनाल्टी सुटआउटमा 4-2 हराउँदै इजिप्टले अन्तिम 16 स्थान पक्का गरेको छ। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हालखबरमा हामी छौं र हालखबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। सातवटा विश्वविद्यालयका भूकुलपति नियुक्त, अब शिक्षक महासंघको निर्वाचनमा सबै शिक्षकले मतदान गर्न पाउने। पालेन्द्र सरकारका 100 दिन सुधारको शुरूआत, परिपक्वताको परीक्षा बाँकी नै। निजामती सेवामा 55 वर्ष उमेर र 30 वर्ष सेवा अवधि लागू गर्ने सरकारको तयारी। सुविधा सुरक्षित गर्न 3 दशक काम गरेका कर्मचारी राजीनामाको विकल्प रोज्दै। अनावश्यक स्वास्थ्य परीक्षण नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह। ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा रिहा। पेट्रोल पम्प बन्द गरेको पाइए अब 3-10 लाख रूपियाँसम्म जरिवाना। बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न आग्रह। तिलोत्तमा 1 टोल विकास संस्थाका सदस्यहरूलाई क्षमता विकास तालिम। संचारिका समूह लुम्बिनीद्वारा बुटोल घोषणा पत्र सार्वजनिक। र पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16 अतिरिक्त समयमा अर्जेन्टिनाले लियो अग्रता। रेडियो लुम्बिनीबाट हाल खबर सकियो, अब काठमाडौँको सीआईएन साझा खबर सुन्न सकिन्छ। नमस्कार।

0: मानव द्वारा ध्यानाकर्षण युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै
1: र फिफा विश्वकपमा अर्जेन्टिना 2-1 गोलले अगाडि आज कोलम्बिया घाना भिड्दै पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16मा
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु भएको प्रसंग।
0: यस वर्ष वैशाख 1 गतेदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको छ भने 773 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर 2721 वटा विपदका घटना भएका छन्। ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै सर्पदंशका 398 घटना भएका छन्। सर्पदंशबाट 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लाग्ने 54 घटनामा 21 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ भने 98 जना घाइते भएका छन्। घटनाको संख्यामाका हिसाबले भने आग लागि सबैभन्दा बढ़ी भएको छ। आग लागिका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। त्यस्तै जनावरको आक्रमणका कारण 147 घटनामा 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार बाढ़ी पहिरो भारी वर्षा डुंगा दुर्घटना वन डढेलो र हिउँ पहिरो जस्ता अन्य विपदबाट पनि मानवीय क्षति भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 27 जिल्लामा 31 वटा विपदका घटना भएका छन्। ती घटनामा 1 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। वर्षायाम सक्रिय भएसँगै प्राधिकरणले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले आग्रह गर्नुभएको छ।
3: र यसमा चाहिँ अब बढ़ी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ, यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी परिसर छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनुपर्ने देखिएको छ। आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद परिवहन 11 49 वा प्रहरी नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अन्तर्गत छ।
1: यसैबीच संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले आगामी केही महिनामा एलनिनो अझ बलियो हुने जनाएको छ, जसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी भारी वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ़ने चेतावनी दिएको छ। एमडब्ल्यूओका अनुसार एलनिनो अहिले नै सक्रिय भइसकेको छ। जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। यसले विश्वभर वर्षाको ढाँचा तापक्रम र हावापानीमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। एलनिनो भनेको प्रशान्त महासागर मध्य तथा भूपूर्वी भागको सतही पानी असामान्य रूपमा तातिँदा हुने प्राकृतिक जलवायु प्रक्रिया हो। यो सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र करिब 9-12 महिनासम्म रहन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
4: सामान्यतया के हुन्छ भने ब्राजिल पेरुदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो 5-7 वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढ़ाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। 5-7 वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरुतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: संगठनले सम्भावित क्षति कम गर्न देशहरूलाई पूर्व तयारी, प्रभावकारी मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन आग्रह गरेको छ।
0: नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले चालू आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियामकीय सुधारका अधिकांश कार्यक्रम कार्यान्वयनमै आएनन्। गवर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू घोषणामै सीमित बन्न पुगे। चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गवर्नर पौडेलले गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेटघाट गरेर व्यावहारिक मौद्रिक नीति ल्याउने बताउनु भएको थियो। सकेर काठमाडौँ आएपछि उहाँले मौद्रिक नीति मार्फत राजमार्ग र लोकमार्ग केन्द्रित उद्योग व्यवसाय प्रवर्धनको घोषणा समेत गर्नुभयो। आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको बुदा नम्बर 79 हुलाकी राजमार्ग तथा मध्य पहाड़ी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण र लोगो लिएका होटल तथा रेस्टुरेन्ट र राजमार्ग तथा लोकमार्गको मुख्य बजार आसपास का उद्योग व्यवसायलाई प्रवर्धन गर्ने पनि घोषणा गरिएको थियो। मौद्रिक नीतिमै उक्त क्षेत्रमा उद्योग व्यवसायलाई प्रवाह हुने कर्जामा सहुलियत तथा प्रवर्धनको कार्यक्रम घोषणा गरियो, जस अनुसार ती 3 करोड़सम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो, तर त्यो कार्यान्वयनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिर्ने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्धार प्याकेज ल्याई निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग समेत गरेको हो। जाना जानी ऋण नतिर्ने र परिस्थिति वर्ष नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासंघको भनाइ छ। त्यस्तै बैंकिङ प्रणालीको विश्वास पुनर्स्थापना, उत्पादनशील क्षेत्रमा पूँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मौद्रिक नीतिको सफलता मापन गर्नुपर्ने महासंघको भनाई रहेको छ।
1: बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगरपालिकाका उपप्रमुख नन्दा थापाले हिजो एक कार्यक्रमका बीच ती दुवै वड़ालाई औपचारिक रूपमा छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपड़ी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि यी वड़ालाई गोठमुक्त घोषणा गरिएको हो। महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत वड़ामा रहेका छाउपड़ी गोठको अनुगमन, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि महिलालाई महिनावारीका बेला घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्दै छाउपड़ी गोठ हटाइएकाले गोठ मुक्त घोषणा गरिएको वडा नम्बर 7 वडा अध्यक्ष वडा सचिव सरिता ठकुल्लाले बताउनुभयो। नगरपालिकाले छाउपड़ी जस्तो हानिकारक सामाजिक प्रथा अन्त्य गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अन्य वडामा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पानी कम परे छरुवा धान लगाउन सकिने,
1: 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mm सम्मको टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ।
2: मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
9: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान,
9: कार्यक्रम साझा आवाज।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकमा खबर प्रकाशित छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेका छन्। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने समेत निर्णयमा पुगेको छ। त्यस्तै निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिश शीर्षकको खबर छ भने बजेट पेश भएको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढ़ एमाले संशोधन दर्ता गर्ने शीर्षकमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 सातापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू गर्ने भएको छ। त्यसका लागि 23 असार बिहान 11 प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसेले बताउनु भएको छ। त्यस्तै सरकारका 100 दिन संसदलाई उपेक्षा शीर्षकमा कमल भट्टले खबर लेख्नु भएको छ भने माइतीघरमा 2 सातादेखि दृष्टिबिनको धरना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा हाजिर भएको नभई नियुक्ति मितिबाट ज्येष्ठता कायम हुने सर्वोच्चको फैसला शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा स्वास्थ्य बीमा लिनु न ओक निल्नु न ओकल्नु शीर्षकमा खबर छ भने सुविधाभन्दा शास्ति बढ़ी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै राहदानी विवादले अन्तर्राष्ट्रिय छविमै आज शीर्षकको खबर प्रकाशित छ। त्यस्तै मन्त्रीलाई धमाधम सचिव सरहका सल्लाहकार शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकारहरू नियुक्त गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3-5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। त्यस्तै भित्रपृष्ठमा इन्टरनेट अवरोधले दुवै सदन अवरूद्ध शीर्षकमा ईश्वरी सुविदेले खबर लेख्नु भएको छ।
2: आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाहरूको प्रायजसो सबै पत्रिकाहरूमा सरकारको 100 दिनको कामको प्रसंग उल्लेख गरिएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापिएको छ। यो खबर अशोक अधिकारीले काठमाण्डुबाट लेख्नुभएको हो। शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएको खबरमा उल्लेख छ। सरकारले शासकीय सुधारको 100 बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ़ अठोटका साथ सरकारले 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणा सहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढ़ाएको छ। गोर्खा पत्रकै भित्री पृष्ठमा पोषणमा वर्षेनी लगानी तर कुपोषण कायमै शीर्षकमा अर्को खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोड़ौं लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 27% गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्य कोषमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो समयदेखि विभिन्न कोष तथा खातामा निष्क्रिय अवस्थामा रहेका राज्यका स्रोतलाई राज्य कोषमा ल्याउने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। कार्यसूचीको 78 नम्बर बुदा राज्यका निष्क्रिय स्रोतको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढ़ी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख रहेको छ। 2082 फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्ष भन्दा बढ़ी अवधिको निष्क्रिय पूँजी रकम 20 अर्ब 20 वर्ष भन्दा बढ़ी अवधिको रू 7 करोड़ रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गैर भन्सार अवरोध, सरकार गुहार्दै उद्योगिक शीर्षकमा राज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। ईपीएसको भिसा शुल्क बढ़्यो शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा समेत खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा वालेन्द्र शीर्षकमारको खबर छ। 47 लाख फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्टबीच प्रधानमन्त्री वालेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। वहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न रूचाउनु हुँदैन। अनिल गिरी, गौरव पोखरेल र जय महराले काठमाण्डुबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री वालेन्द्र शाह चिर परिचित पोशाकमा संसद भवनमा आइपुग्नु भएको, कालो कोट काले चस्मा अनि नेपाली ब्राण्ड गोल्ड स्टारको सेतो जुत्ता उहाँले लगाउनु भएको भनेर खबरमा उल्लेख छ। यहाँ पनि 100 बुदा 1/3 मात्र पूरा शीर्षकमा खबर छ। परराष्ट्र नीति उही शैली फरक शीर्षकमा अर्को खबर छापिएको छ। अनिल गिरीले काठमाण्डुबाट लेख्नु भएको, सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीतिक संचालन शैलीले हो। विदेशी कूटनीतिसँग व्यक्तिगत भेटघाट नगर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिन नपुग्दै विपक्षीका प्रश्नै प्रश्न शीर्षकमा भित्री पृष्ठमा अर्को खबर छ। सरकार गठनको 100 दिनलाई हनीमून अवधि मानेर शंकाको लाभ दिने परम्परा छ। भालेन्द्र शाह नेतृत्वको सरकार भने गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्रिए। उनीहरूको मोर्चाबन्दी गर्दै सदन नै पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमून अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले विश्वका नेताहरूलाई सुडानमा भइरहेको अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेको छ। एल ओविदबाट आएका संकेतहरूको आधारमा स्पष्ट रूपमा सुडानमा अर्को मानव अधिकार विरूद्धको प्रकोप भइरहेको समेत पुष्टि भएको बताइएको हो। सुडानी सशस्त्र बल र ऱ्यापिड सपोर्ट फोर्सले शहर वरपरका क्षेत्रमा नियन्त्रणका लागि लड़ाई गर्दा नागरिकमा 18 महिनादेखि घेराबन्दीको अवस्थाको शिकार बन्नु परेको समेत उल्लेख गरिएको छ। युरोपेली आयोगले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने भएको छ। चीनसँगको युएको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गर्दै प्रमुखले यस्तो बताउनु भएको छ। युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने समेत बताएको हो। र नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीमा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग दिने प्रतिबद्धता जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष युए ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश गरिनेछ। यो मुख्य रूपमा प्रतीकात्मक कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाउनका लागि सहयोगी राष्ट्रहरूले युक्रेन विरूद्ध रूसको लड़ाईको खर्च पूर्ण रूपमा आफैले सम्हाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरणमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भेर्दे विरूद्ध 3-2 अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको 111 मिनटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढ़ाएको हो। यसअघि अतिरिक्त समयको 103 मिनटमा सिडनी काब्रालले गोल गर्दै केप भेर्देलाई 2-2 बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। डालास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनटपछि पनि 1-1 बराबरीमा सकिएको थियो। पेनाल्टी सुट आउटमा भने इजिप्टले उत्कृष्ट प्रदर्शन गरेको हो। यसैबीच आज बिहान 7:15 अन्तिम 32 अन्तर्गत कोलम्बिया र घाना बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली अन्तिम 16 स्थान बनाउन जित निकाल्ने लक्ष्यमा छन्। यस्तै अन्तिम 16 खेलहरूमा आज राति 11:15 क्यानाडा र मोरक्को आमने सामने हुँदैछन् भने राति 2:45 पारागुए र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
0: छरुवा दालले उत्पादन लागत घटाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-352-5224-353
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब छरुवा धानको कुरा। यो वर्ष धान रोपाई निकै सुस्त छ। पर्याप्त पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। तर कोशीमा पानी परे पनि बिउ तयार नहुँदा धान रोपाई प्रभावित भएको छ। यस्तो अवस्थामा किसानले के गर्ने? कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग हामीले कुराकानी गरेका छौं।
1: सुक्खा पनि सहन सक्ने र डुबान पनि सहन सक्ने त्यस्तो किसिमको जातहरू सिफारिस गरेका थियौँ। त्यो कुराहरू चाहिँ यदि फलो गर्यौं भने केही नोक्सानहरू
2: होइन
1: राखिसक्नु भएको छ किसान दाजुभाइहरूले। तर अझै पनि हामीले अर्को पनि केही प्रविधिहरू दिएका थियौं, जस्तो कि छरुवा धानका प्रावधानहरू छन्, यो सुक्खा छरुवा धान अब त त्यो सम्भावना अलिकति छैन, तर यदि पानी पर्ने क्रम रोक्यो भने यो हिले छरुवा धान भन्छौँ हामी, त्यो हिले छरुवा धान प्रयोग गर्न सक्छौ, त्यसको लागि बेर्ना राखेर राख्नु पर्दैन, होइन ब्याड बनाउनु खेत तयारी गर्ने र त्यसपछि के हुन्छ कि हाम्रो जुन सिड छ सिडलाई चाहिँ त्यही एक दिनसम्म 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौँ हामी 2-4 mm जो टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौँ।
2: 2-4 mm भनेको अब
1: जस्तो कि त्यसको मिनिङ के हुन्छ कि खासमा प्र्याक्टिकल हामीले फिल्डमा गर्दै गर्दाखेरि अब हिलो छ, त्यो हिलोमा पर्दाखेरि उसले टच गर्छ क्या, समात्छ क्या, त्यसमा चाहिँ त्यो प्रिन्सिपल हो, त्यो छँदैछ। यसका साथ
2: उत्पादनमा चाहिँ कस्तो फरक पार्छ?
1: यही पनि फरक पर्दैन बढी, बरु हाम्रा अध्ययनहरूले यो डीएसआर भन्छौँ हामी त्यसमा जुन परम्परागत तरिकाले हामी रोप्छौँ त्यसमा उत्पादनमा केही कमी नभइकन बरु अलिकति बढी नै उत्पादन पाएका छौँ हामी, तर त्यति गरेर चाहिँ लागत चाहिँ हामी करिब करिब 35% भन्दा बढी घटाउन सक्छौँ।
2: भनेपछि अब अहिले कोशी प्रदेशमा कतिपय स्थानमा बिउ साने छ र पानी परेर धान रोप्नको लागि एकदमै उपयुक्त बनेको छ वातावरण भनेदेखि हामीले छरुवा बिउ धान चाहिँ हानेर उत्पादन गर्न
1: सक्छौँ। साथ दियो भने जस्तो कि अब पानी पर्ने क्रम पक्कै पनि रोकिन्छ, सधैँभरि यो रहनेवाला छैन ठूलो पानी, अब जब पानी रोकिन्छ र बेर्ना तयारी छैन भने त खेत त्यतिकै छोड्ने कुरा भएन, त्यतिखेर हामीसँग के हुन्छ कि अब छरुवा धानहरूतिर हामी सिफ्ट हुन सक्छौँ। र यदि जहाँ चाहिँ यो यान्त्रिकरणका सुविधा भनौँ राइस ट्रान्सप्लान्टर उपलब्ध छ, कतिपय कस्टमाइजिङ सेन्टरहरूमा छ, त्यो भयो भने त्यसको लागि सिड हामी 15-16 दिनमा तयारी गर्न सक्छौँ। त्यो भने हामी चाहिँ अब तराई तिर पुग्नुभयो भने भदौसम्म रोपाई चाहिँ पाउनुहुन्छ क्या, भदौसम्म पाइन्छ रोपाईहरू। त्यो भएर अझै पनि सम्भावनाहरू छ, यदि बेर्ना राख्नु भएको छैन भने मेसिनका प्रयोग गरेर हुन सक्छ अथवा हिले छरुवा धानहरू हुन सक्छ, र छैन भने अहिले पनि बेर्ना राखेर हामीले 20-25 दिनको बेर्ना त धान लाउन सक्छौ।
2: च्यालेन्जेस
1: सबभन्दा गाह्रो कुरा भनेकै सिंचित क्षेत्रमा त ठिक छ, जहाँ सिंचाईको सुविधा छ त्यहाँ चाहिँ केही छैन, तर हाम्रा धान खेती धेरै जसो चाहिँ आकाशे पानीको भरमा चाहिँ छ क्या। त्यो अवस्थामा चाहिँ के छ, पक्कै पनि हामीले सुरुमै भनेका छौँ यसपालि धानलाई चाहिँ निकै नै समस्या हुनेवाला छ भनेर हामीले चाहिँ सुरुमै फोरकास्ट गरेका छौँ। त्यो भएर तर त्यति भन्दै गर्दाखेरि जे सम्भावनाहरू छ हामीसँग उपलब्ध प्रविधिहरू छ त्यो चाहिँ पहिचान गरेर प्रयोग गर्यौं भने हुन सक्ने सम्भावित जोखिम चाहिँ कम चाहिँ गर्न सक्छ।
0: कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 घाइते। बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एलनिनो बलियो बन्दै।
0: बाजुराका दुईवटा वडा छाउपडी गोट मुक्त घोषणा। दैलेखमा कुपोषण बढ़दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढ़ले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
2: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित, मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र, निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
0: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण, युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने, नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
2: र फिफा विश्वकपमा अर्जेन्टिनाले तेस्रो पटक लियो अग्रता, आज कोलम्बिया र घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम 16मा।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले फितकुली .com राजेश मानन्दर राजमानले लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। यो पछिल्लो समय वाम एकताको विषय निकै चर्चाको विषय बनेको छ। पुनः कम्युनिष्ट दलहरू एक हुने प्रसंगलाई उद्धृत गर्दै कार्टुन बनाइएको छ। दुईजना व्यक्तिको बीच छलफल भएको र एकजना दंग पर्दै हुनुहुन्छ र अर्काले अझ थप दंग पर्दै भनिरहेको विषयलाई उल्लेख गरिएको छ। माथि यस्तो लेखिएको छ, वाम एकता मिलीजुली खाम एकता अचम्म हुनु पर्दैन।
2: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्तर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
16: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
15: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
16: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
15: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
17: शुभ प्रभात गुरुआमा।
18: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
17: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
18: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
19: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
18: हो, अरू भन त।
20: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
21: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
18: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
22: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
23: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
21: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
18: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
18: खै जन्म दर्ता दिनुहोस् त।
25: जन्म दर्ता गरेको छैन नि म्याडम।
18: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
25: हो र, मलाई त थाहा नै थिएन म्याडम।
18: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
25: पहिला कसैले भनेनन्?
18: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ।
24: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
26: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
24: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
28: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाथो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
5: यौन हिंसाबाट बचौं र बचाऊ, यौन जन्य हिंसा सामाजिक अपराध हो, यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं, उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: माउ दिदी सुन्तली ढोका खोल्नुहोस् न।
7: के भयो यति राति किन रुदिराखी?
6: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
7: ल भन के भयो।
6: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी
7: माइला दाइले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो गर्नु
8: ए ल ल, हामी लान्छौँ।
7: ल ल, अब धेरै नरो, कानूनले कारवाही गर्छ, भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
9: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934।
29: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
28: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
29: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
28: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि।
30: सिकल सेल रोगको एक जानकारी।
31: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो।
0: यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
30: सिकल सेल रोगका लक्षणहरू:
1: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
1: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
1: संक्रमणहरू भइरहने,
0: पक्षघात समेत हुने,
1: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
1: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
1: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
1: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
1: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
1: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
1: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
1: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
12: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
2: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: आजको सन्दर्भ
1: नमस्कार, रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भमा प्रविधिका सुन्दर बसाल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा आजको सन्दर्भ स्तम्भमा हामी खास गरी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि मानवसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। सरकार गठन भएको 100 दिन पूरा भइसकेको छ। सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार र सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गरेको दावी गरिरहेको छ, तर अर्कोतर्फ कतिपय निर्णयहरू अदालतमा टिक्न नसक्नु, संवैधानिक वा कानूनी विवादमा पर्नु, संसदप्रतिको जवाबदेहितामाथि उठेका प्रश्न र आर्थिक क्षेत्रमा अपेक्षित नतिजा नआएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। आखिर कानूनी दृष्टिकोणबाट सरकारका यी 100 दिन कति सफल र कति कमजोर रहे, यो महत्वपूर्ण विषयमा विश्लेषण गर्न आज हामीले उच्च अदालत बार एसोसिएशन बुटोलका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता माधव

0: तर भन्दा पनि अब व्यावहारिक रूपबाट सबै कुराले चाहिँ उसले कार्यसूची के ल्यायो, सहयोगी कार्यसूचीमा के थिए होइन, अनि त्यसमा कति कामहरू पूरा गर्न सक्यो भनेर हामीले हेर्ने हो। त्यो अब कानूनले चाहिँ तुलना गर्ने भन्दा पनि सहज दिने कार्यसूचीमा के थिए त, जस्तो चाहिँ सार्वजनिक सेवा प्रभागका विषय, भ्रष्टाचार नियन्त्रण र सुशासनका विषय, आर्थिक सुधारका विषय, अनि विकास आयोजना र निर्माणका विषय, खास गरिकन यिनी पाँच छवटा विषयभित्र रहेर अन्य शाखा शीर्षकहरू चाहिँ तपाईँको चाहिँ जस्तो सार्वजनिक सेवामा नागरिकताका कुरा, राष्ट्रिय परिचय पत्रका कुरा, राजधानीका कुरा, सवारी चालक अनुमति पत्रका कुराहरू भए, भ्रष्टाचार नियन्त्रणमा चाहिँ शून्य सहनशीलता अप्नाउने, सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने, काममा ढिला सृष्टि गर्नेलाई कारवाही गर्ने, अनि आर्थिक सुधार अन्तर्गत चाहिँ पुँजीगत खर्च बढाउने, बजार अनुगमन गर्ने, कालो बजारी हटाउने, अनि विकास योजनामा पनि तपाईँको चाहिँ अलपत्र राष्ट्रिय योजनाकोलाई चाहिँ अलिकति सम्पन्न गर्नको लागि चाहिँ निर्देशनहरू दिने, ढिला गर्नेलाई कालो सूचीमा राख्ने, यस्ता खालका प्रयासहरू त यो सहयोगी कार्यसूचीभित्र राज्यले नगरेको होइन, गरेको छ। ती कुरालाई हामीले तुलनात्मक रूपबाट सरकार पनि एकदम चाहिँ चुस्त दुरुस्त रूपमा चाहिँ एकदम छिटो गठन गरेको थियो, अरूले जस्तो महिनौ गठन गर्न लगाएको थिएन, अनि पन्ध्रदेखि बीसजना भन्दा ठूलो चाहिँ सरकार गठन गर्नु हुँदैन भन्ने चाहिँ हाम्रो त्यति बेला भएको थियो, त्यति बेला पनि मैले भनेको थिएँ, त्यही रेसियोकै सरकार पनि गठन गरेको छ। त्यसले गर्दा यो तुलनात्मक रूपमा हेर्दाखेरि अरू सरकारको पालामा भन्दा यो सरकारले गरेका केही कुरालाई हामीले सकारात्मक रूपमा लिनपर्छ, र नराम्रा कुरालाई पनि सुधार गर्ने प्रयोजनको लागि चाहिँ आलोचना पनि गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ।
1: त्यसले
0: गर्दाखेरि तुलनात्मक रूपमा अन्य सरकारको तुलनामा यो सरकारले 100 दिनमा सबै कामहरू पूरा गर्न सकेन, त्यसमा केही धेरै कुराहरू आलोचनाका कुरा पनि छन्।
1: जस्तो अब मानव सुशासन र भ्रष्टाचारकै कुरा गर्दाखेरि, जस्तो ठूला राजनैतिक व्यक्तिमाथि अनुसन्धान शुरू हुनु यो सुशासनको संकेत हो कि राजनैतिक संकेत मात्रै हो भन्ने कुराहरू पनि आउँछन्। जस्तो अब सरकारले भ्रष्टाचार विरूद्ध आक्रामक कदम चाल्यो तर धेरै मुद्दाहरू चाहिँ अदालतमा टिक्न सकेनन्। अब यो कुरा अर्को प्रसंग रह्यो, जस्तो अनुसन्धानलाई प्रचारमुखी बनाइएको आरोप पनि लागिरहेको छ, पहिले पक्राउ गर्ने पछि मात्रै प्रमाण खोज्ने यी क्रियाकलापहरू पनि भइरहेका छन्।
0: एकदम राइट कुरा, मैले यही भन्न लागेको थिएँ, मैले चाहिँ यो नराम्रो पक्षहरू र यसको चाहिँ यसलाई केलाउने र मूल्याङ्कन गर्ने, यसले गर्न खोजेका कामहरूको सूची त अघि मैले बताएँ, तर सबै काम गरो, सुशासन कायम गरो, यसले भ्रष्टाचार नियन्त्रण गरो मैले भन्न खोजेको छैन, किनभने मालपोत कार्यालयमा केही हल्का सुधार देखियो, बिचौलियालाई अलग पक्रिने क्यार्ने काम पनि गर्यो, त्यो पनि राइट, यातायात कार्यालयमा चाहिँ बिचौलियाहरूलाई चाहिँ पक्रिने क्यार्ने काम गर्यो र यातायात कार्यालयमा पहिलाभन्दा यति केही छिटो छरिटो काम भएको छ, त्यो पनि राइट, लाइसेन्स सबैमा केही तीव्रता ल्याएको छ, त्यो पनि राइट, तर अहिले चाहिँ सुशासनको नाममा र भ्रष्टाचारलाई नियन्त्रण गर्ने नाममा जुन व्यापारी व्यवसायी अनि चाहिँ ठूला राजनीतिक घरानाका व्यक्तित्वहरू, राजनीतिक नेतृत्व पंक्तिमा आइसकेका व्यक्तिहरूलाई जुन चाहिँ तुरन्तै पहिला चाहिँ पक्रने, धरगपट गर्ने, थुन्ने, त्यसपछि बल्ल उनका कुराहरू सुन्ने जुन खालको चाहिँ प्रवृत्ति देखाएको छ, त्यो बिल्कुल कानूनी शासनको विपरीत छ, रूल अफ लले त्यो हुन हुँदैन भन्छ, किनभने पहिला मान्छेका चाहिँ बारेमा चाहिँ बुझ, प्रमाणहरू संकलन गर, अनि यदि ऊ दोषी देखियो भने बल्ल उसलाई चाहिँ थुन, पहिला सुन अनि बल्ल थुन भन्छ रूल अफ लले। तर यहाँ के भइरहेको छ भने पहिला थुन्ने अनि बल्ल सुन्ने गर्दाखेरि चाहिँ के भएको छ भने राज्यले गर्न खोजेका कामहरूमा फेरि चाहिँ अदालतले त त्यस्तो सहँदैन, अदालतले त एउटा कानूनको दायरा हुन्छ, संविधानको दायराभित्र रहेर काम गर्नुपर्ने हुन्छ, त्यो गर्दै गर्दाखेरि चाहिँ राजनीति उसले चाहिँ यो सरकारले गरेका कुराहरू अदालतबाट समर्थन नभइदिँदाखेरि के हुन्छ भने उसले गर्न खोजेका काम त्यत्तिकै चाहिँ एउटा स्टनबाजीको लागि गरेको रहेछ कि भन्ने कुरा पनि देखिरहेको रहेको छ। यो कुरामा राज्य सचेत हुन जरुरी छ, राज्यले अहिले दुई तिहाई प्राप्त गरेको छ, यो सरकार टिकाऊ होस्, शक्तिशाली बनोस् हामी शुभकामना दिन्छौँ, तर त्यो शक्ति दुई तिहाईको शक्ति भनेको उसले जहिले पनि यस्तो खालको चाहिँ धरकपट गर्ने र स्टनबाजी गर्ने, व्यापारी व्यवसायलाई चाहिँ अब चाहिँ हतोत्साहित गर्ने किसिमबाट चाहिँ प्रयोग नगरोस्, त्यो शक्तिलाई उसले देश विकासको लागि, जनताको विकासको लागि, समग्र चाहिँ देशमा चाहिँ आवश्यक परेका कानूनहरू निर्माण गर्ने प्रयोजनको लागि उसले प्रयोग गरोस् भन्ने चाहिँ मैले चाहिँ शुभकामना पनि दिन चाहन्छु।
1: अब कानूनी शासनका कुरा गरौं, रूल अफ ल, सरकारले कानून भन्दा माथि कोही छैन भन्ने सन्देश दिएको दावी गरिरहेको छ, व्यवहारमा त्यो लागू भएको छ त?
0: त्यो व्यवहारमा लागू हुन सकेन, यो पहिला पनि लागू भएको थिएन, अरू सरकारका पालामा पनि भएको थिएन, अहिले त झन् अलिकति स्टनबाजी गरे जस्तो गरेर एकैचोटि ठुल्ठुला नेताहरूलाई समाउने क्यार्ने कुराहरू गरिएको छ। यो कुरामा राज्य अलिकति चाहिँ सरकार संवेदनशील हुन पर्छ नै, किनभने अब हाम्रो शक्ति छ, दुई तिहाई छ, सबै छ, जे गरे पनि हुन्छ भन्ने किसिमबाट, अब सबै मन्त्रालय हाम्रै छन् भन्ने किसिमबाट मान्छेले चाहिँ यो तर्साउने खालको व्यवहार गरिदिँदा के हुन्छ भने यिनी नेताहरूलाई चाहिँ तर्साएर अरू पनि, अरू व्यक्तिहरू पनि, निर्दोष व्यक्तिहरू पनि तर्सिने अवस्था आउँछ कि, त्यसले गर्दाखेरि के हुन्छ, अब एउटा एउटा चाहिँ ठूलो व्यक्तिलाई पक्राउ गरिदिँदा सेयर मार्केटै घटिएको अवस्था, अनि त्यो एउटा ठूलो व्यक्तिलाई पक्राउ गर्दा अरू मान्छे पनि तरसिर भएको अवस्था, अनि व्यापार व्यवसायमा लगानी गर्न पनि मान्छे डराइरहेको अवस्थाको

0: ले गर्दा भएको छ त भन्दाखेरि राज्यले जुन तर्साउने चाहिँ नीति ल्याएको छ त्यो तर्साउने नीति नै भन्छु मैले किन भनेर भन्दा यदि तर्साउने नीति होइन भने त त्यसलाई अदालतबाट पुष्टि भएका कति पर्सेन्ट छन् त हाम्रो सरकारले चाहिँ गरेका धरगपटहरूलाई अदालतले कतिलाई चाहिँ पुष्टि गर्न सक्यो त त्यसको चाहिँ हामीले चाहिँ पर्सेन्टेज निकालेर त्यसको चाहिँ लेखाजोखा गर्ने कुरा त बाँकी नै छ तथापि चाहिँ यो रुल अफ लकै कुरा गर्नुपर्दा चाहिँ पहिला प्रमाणहरू बुझ्ने त्यसपछि दोषी देखिए बल्ल थुन्ने व्यवस्था भयो भने वास्तवमा त्यो चाहिँ रुल अफ लको राम्रो पालना गरेको मानिन्छ त्यो गर्नको लागि हामीले सरकारलाई सुझाव पनि दिनुपर्ने हुन्छ र यस्तो फोरममा आवाज पनि उठाउनु पर्ने हुन्छ।
1: हजुर, अब जस्तो अब सरकारका विषयमा विभिन्न कोणहरूबाट आलोचना पनि भइरहेका छन्, कतिपयले सरकारले गरेका कामहरू ठिक हो पनि भनिरहेका छन्, तर यो अदालतले पटक पटक सरकारका निर्णयमा हस्तक्षेप गर्नु चाहिँ सरकारको कानूनी तयारीको कमजोरी भएको संकेत हो, कसरी बुझ्ने?
0: एकदम हो नि, त्यो त किनभने मैले अघि पनि भनिहालेँ अदालतले सरकारले के गर्यो भन्ने हेर्दैन। अब हाम्रो शुरूको प्रधान न्यायाधीशज्यूले भन्नुभयो
1: अनि माधव सर जस्तै कुनै पनि सरकारले लोकप्रियताको नाममा कानूनी प्रक्रिया कमजोर बनाउन मिल्छ कि मिल्दैन?
0: त्यो मिल्दै मिल्दैन, कानून प्रक्रिया कमजोर बनाउन मिल्दैन। तर चाहिँ मैले हजुरलाई भन्दैछु कि यो सुरुको हाम्रो प्रधान न्यायाधीश हरिप्रसाद प्रधानले भन्नुभएको थियो सरकार जहिले पनि चिल जस्तो हुन्छ अनि चाहिँ न्यायालय भनेको चाहिँ कुखुराको माउ जस्तो हुन्छ, जनताहरू भनेका कुखुराका चल्लाहरू हुन्, चिलले जहिले पनि चाहिँ माउलाई गाँझ्न खोज्छ त्यति बेला चाहिँ त्यो माउले चल्लाहरूलाई अनि चाहिँ पखेटा फैलाएर ढाक्न पर्छ भने जस्तै त्यो कुखुराको माउ भनेको न्यायालय हो, न्यायपालिकाले त्यही भएर त्यो उपाधि पाएकै कारणले गर्दाखेरि न्यायालयले जहिले पनि सरकारले गरेका सबै कामहरूलाई अन्धभक्त भएर समर्थन गर्दैन। त्यसले गर्दा कस्ता कुरामा समर्थन गर्ला कस्तोमा नगर्ला भन्ने कुराको लागि त सरकारसँग त सल्लाहकार छन्, कानूनी सल्लाहकार छन्, सरकारको आफ्नो वकिले चाहिँ अब महाधिवक्ता नै सरकारको वकिलको रूपमा चाहिँ हुनुहुन्छ, अब नेपाल सरकारको त्यति ठुलो पदमा चाहिँ हुनुभएको, त्यसले गर्दा उहाँहरूसँगको सल्लाह सुझावको आधारमा पछि गएर पनि जति सक्दो सबै टिकाउ हुन्छ भन्ने छैन, सबै सरकारले चलाएका मुद्दाहरू सरकारले जित्नै पर्छ भन्ने छैन, तर पर्सेन्टेजको आधारमा तुलनात्मक आधारमा चाहिँ बढी मुद्दाहरूमा चाहिँ सफलता प्राप्त गर्न सक्ने खालले कारवाही चलाउनुपर्छ। जनाभेटेलाई चाहिँ कारवाहीको दण्ड चलाइदिएर अनि चाहिँ मान्छेलाई चाहिँ तर्साएर त्यसपछि सबै कुराहरू अदालतबाट चाहिँ बिग्रियो भने त्यो चाहिँ सरकारको कमजोरी ठहर्न सक्छ। यस्ता कुरामा सरकार पक्कै पनि सचेत हुनुपर्छ। त्यसले गर्दा कसैमाथि कारवाही चलाउनुभन्दा पहिला राम्रोसँग सल्लाहकारसँग राम्रो कानूनी सल्लाह परामर्श चाहिँ लिएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
1: हामी कुराकानीकै क्रममा छौं। सरकार गठन भएको 100 दिन पूरा भएको छ। सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार र सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गरेको भनेर दावी गरिरहेको छ, तर अर्कोतर्फ कतिपय निर्णय व्यवसाय टिक्न नसक्नु, अदालतमा टिक्न नसक्नु, संवैधानिक तथा कानूनी विवाद देखिनु, संसदप्रतिको जवाबदेहितामाथि उठेका प्रश्न र आर्थिक क्षेत्रमा अपेक्षित नतिजा नआएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। आखिर यो कानूनी दृष्टिकोणबाट सरकारका 100 दिन कति सफल र कति कमजोर रहे यो महत्वपूर्ण विषयमा विश्लेषण गरिरहेका छौं। हामीसँग उच्च अदालत बार एसोसिएशन बुटोलका अध्यक्ष तथा अधिवक्ता माधव प्रसाद घिमिरे हुनुहुन्छ। माधव सर, जस्तो यहाँलाई फेरि मैले कुराकानीतर्फै तान्न चाहे, अब प्रधानमन्त्री संसदप्रति पर्याप्त उत्तरदायी नदेखिएको, जवाबदेही नदेखिएको भन्ने आरोप पनि लागिरहेको छ र कम बोलेको भन्ने आरोप पनि लागेको छ, यो कुरालाई कसरी हेर्नुहुन्छ? प्रधानमन्त्रीका केही अभिव्यक्तिले संवैधानिक मर्यादा उल्लंघन गरेको पनि भनिएको छ, यो भन्न मिल्छ कि मिल्दैन? के भन्नुहुन्छ?
0: एकदम एकदम, म त यो कुरामा आउनेवाला नै थिएँ, हजुरले सोधिहाल्नुभयो, राम्रो प्रश्न। यो वास्तवमा जहिले पनि अब जनप्रतिनिधि सांसदहरू भनेका जनताप्रति उत्तरदायी हुनुपर्छ र चाहिँ संसदप्रति उत्तरदायी हुने भनेको चाहिँ मन्त्रीमण्डल हो, किनभने हाम्रो संसदीय शासन व्यवस्थामा संसदहरू मध्येबाटै मन्त्री र प्रधानमन्त्री भन्ने बन्ने भएको कारणले गर्दा कहिले पनि प्रधानमन्त्री र मन्त्रीहरू सबै चाहिँ टोटल रूपमा चाहिँ समग्र रूपमा संसदप्रति जवाबदेही हुनैपर्छ, उत्तरदायी हुनैपर्छ, त्यो संविधानले गरेको व्यवस्था हो। त्यो व्यवस्था अनुसार संसदले पटक पटक प्रधानमन्त्रीको चाहिँ जवाब मागिरहँदाखेरि पनि प्रधानमन्त्री उपस्थित नभइदिने अनि चाहिँ अलिकति सरकार संसदप्रति चाहिँ जवाबदेही नभइदिने गरेको देखिएको छ, त्यो पक्कै पनि राम्रो कुरा होइन। अनि चाहिँ संसदमा बोलिएका केही विवादास्पद कुराहरू, त्यो चाहिँ मैले सरकारले गर्न नसकेका नराम्रा कामहरू भित्र मैले राखेको छु, जस्तो चाहिँ निर्माण कार्य पनि सुस्त नै छ, अहिले महँगी बढेको बढै छ, बेरोजगारी न्यूनीकरण हुन नसकेको अवस्था छैन, अनि यसै गरिकन चाहिँ अब संसद अधिवेशन छलेर अध्यादेशबाट देश चलाउन खोजिएको अवस्था पनि कतिपय अवस्थामा छ। अनि सुशासन नाममा कुनै पनि व्यक्तिले सुरुमै थुन्ने पक्रने धरगपट गर्ने कार्यहरू गरिएको छ। अनि संसदमा चाहिँ उठाइएका प्रश्नको जवाब दिन खोजिएको छैन। यी कुराहरू त सरकारको अलिकति नकारात्मक र नराम्रा पक्षहरूभित्र मैले समेटेकै थिएँ। त्यसले गर्दा यो कुरामा सरकार चाहिँ सचेत हुनुपर्छ। अनि सरकारमा चाहिँ त्यो संसदमा बोलिएको

0: कुराहरू, त्यहाँ बोलेका कुराले चाहिँ पारेको राष्ट्रिय अन्तर्राष्ट्रिय नकारात्मक प्रभावका कुराहरू, यी कुराहरू यो सरकारका पक्कै पनि नराम्रा पक्ष हुन्, त्यसलाई चाहिँ सुधार गर्न जरूरी छ।
1: अब यो दुई तिहाई बहुमत भएको सरकारले झन बढी संवैधानिक उत्तरदायित्व वहन गर्नुपर्ने होइन र भने
0: एकदम हो नि, दुई तिहाईको मन त अघि नै सुरुमै भनिसके, दुई तिहाईको जुन शक्ति छ नि त्यो शक्तिको प्रयोग केमा गर्ने भन्ने हुन्छ कि, शक्तिको प्रयोग उसले त राम्रा कानून निर्माण गर्ने, नराम्रा कानूनहरू खारेज गर्ने, देश निर्माण गर्ने, त्यस्तो कुरामा सुशासन कायम गर्ने कुरामा, भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा, जनताको सेवा प्रवाहलाई चाहिँ अझ चाहिँ छिटो छरिटो गर्ने कुरामा त्यो शक्तिको प्रयोग गर्नुपर्छ। त्यसले अझ बढी कानूनको पालन गर्नुपर्छ, अझ बढी संविधानको पालना गर्न सक्नुपर्छ, होइन भने त्यो शक्तिलाई चाहिँ अन्यत्र चाहिँ प्रयोग गर्न थालियो र चाहिँ आफ्नो चाहिँ अब भनौँ ईसनबाजीको रूपमा चाहिँ प्रयोग गर्ने क्यार्ने गर्न थालियो भने त्यसले फेरि के गर्छ, शक्तिले मान्छेलाई भ्रष्ट बनाउँछ, भ्रष्टले अन्ततो गत के हुन्छ, त्यो भ्रष्ट भइसकेपछि आफै समाप्तको चाहिँ लाइनतिर जान सक्छ, त्यो कुरामा सचेत रहन जरूरी छ।
1: अब यो मन्त्रालय घटाउने, डिजिटल सेवा विस्तार गर्ने, प्रशासनिक सुधार गर्ने कामलाई कानूनी दृष्टिले कसरी मूल्याङ्कन गर्छ या यहाँले गर्नुहुन्छ?
0: अनि यस्तो अब कानूनी दृष्टिकोणले भन्दा पनि मन्त्रालय घटाउने, मन्त्रालय त अब ठिक्कको सानो भएकै राम्रो, यो डिजिटल प्रविधिलाई प्रयोग गर्न खोजेकै छ, एआई प्रविधिलाई पनि जोड दिएकै छ, त्यो चाहिँ दिनैपर्छ अहिलेको जमानामा, अब डिजिटल प्रविधिलाई त्यो चाहिँ अलिकति ख्याल नगर्ने हो भने, किनकि हरेक कामहरू चाहिँ ढिला सुस्ती हुन्छ, डिजिटल प्रविधिद्वारा जनताका कामहरू छिटो छरिटो हुन्छ, सेवा प्रवाहमा चाहिँ एउटा सस्तो सर्वसुलभ पनि हुन्छ, त्यसले गर्दाखेरि त्यो अब कानून दृष्टिकोणले त्यसलाई रोक्दैन, त्यो गर्न मिल्छ, गरे हुन्छ सरकारले गर्ने चाहिँ कोसिस, त्यो सहदिने कार्यसूचीभित्र पनि राखेको छ, एआईको प्रयोगलाई तीव्रता दिने, डिजिटलको लागि प्रयोगलाई चाहिँ तीव्रता दिने भनेकै छ, त्यो कामलाई चाहिँ तदारुकता साथ अगाडि बढाउनै पर्छ, त्यसले गर्दाखेरि चाहिँ यो कुरा
1: तर सरकारले घोषणा गरेका धेरै सुधार कार्यक्रम चाहिँ कार्यान्वयनमै अल्झिएका छन्, यो कानूनी अवरोध चाहिँ कहाँनिर छ माधव सर? काम त गर्ने तर कानूनले रोकिरहेको अवस्थामा काम कसरी गर्ने, कानूनी अवरोध कहाँ छ, कसरी खोज्ने?
0: अब यस्तो छ, दुईटा कुरा छ, एउटा अब कानूनी अवरोधको लागि त बरु यो सरकारले कानून संशोधन गरेर पनि त्यो कानूनी अवरोधहरू हटाउन सक्छ, अवरोधहरू छन्, धेरै कानूनहरू त बन्नै बाँकी छन्, अवरोध भन्दा पनि नयाँ कानूनहरू त अब अहिले पनि 60-70-80 भन्दा बढी कानूनहरू चाहिँ बन्नै बाँकी छन्, अब त्यो नयाँ कानूनहरू बनाउन सक्न पर्यो, त्यो नै हो एउटा कानूनी अवरोध त काम गर्न नसक्नुको, त्यसले गर्दा नयाँ कानूनहरू पनि बनाउन पर्यो, कतिपय संविधानमा पनि संशोधन गर्नपर्ने कुराहरू छन्, त्यसलाई संशोधन गर्न पर्यो, संशोधन गर्नलाई फेरि चाहिँ अब राष्ट्रिय सभाको समर्थन भइदिएन, अनि कतिपय अवस्थामा प्रदेश सरकारलाई छोएका विषयहरू संशोधन गर्नको लागि फेरि प्रदेश सरकारको चाहिँ सहमति भइदिएन, बहुमत भइदिएन भने यो सरकारले दुई तिहाई नै भए पनि संविधानलाई छुन चलाउन सक्ने अवस्था छैन, त्यसले गर्दा एकातिर त्यो कुरा पनि चाहिँ अलिकति बाधक छ सबै कुरा खोलेर गर्नको लागि, अर्कोतिर चाहिँ कानून निर्माण गर्ने कुरामा पनि अब राष्ट्रिय सभा पनि छ, तर राष्ट्रिय सभाले मात्रै कानून संशोधन गर्ने कुरालाई चाहिँ रोक्न सक्दैन, हाम्रो संविधान अनुसार केही दिनको लागि लम्बाउन सक्छ, रोक्न चाहिँ सक्दैन, त्यसले गर्दाखेरि अब कानूनको के छ त भने, बाधा अवरोध के छ त भने, बनिसकेका कानूनले राम्रा काम गर्नलाई कुनै बाधा व्यवधान पारेको छैन, यदि पारेको छ भने एउटा दुईटा त छन् है, फेरि एउटा दुईटा वन ऐन लगायतका ऐनहरू छन्, राष्ट्रिय निकुञ्जन सम्बन्धी ऐनहरू छन्, बाटो खन्दा गर्दाखेरि एउटा रुख परिवहन पनि काट्न नपाइने, अनि बिजुलीका पल जहाँ पाए त्यहाँ चाहिँ गाड्न नपाइने, धेरै कुराहरूमा चाहिँ काम बनिसकेका कानूनमा पनि अवरोध छन्, ती कानूनलाई संशोधन गरेर हटाउन पर्यो, अनावश्यक कानूनलाई खारेज गर्न पर्यो, नयाँ कानूनको निर्माण गर्न पर्यो र कानूनको अवरोधलाई हटाएर अगाडि बढ्न पर्यो।
1: अब यो विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियनमाथिका निर्णय अदालतमा पुग्नुले सरकारको निर्णय प्रक्रिया चाहिँ कतिको परिपक्व देखिन्छ देखिँदैन भन्ने कुरा पनि एकातिर छ, अब सुधारका नाममा मौलिक अधिकार कुण्ठित हुने खतरा चाहिँ कतिको देखिन्छ?
0: विषयमा त कतिपय कुराहरू अदालतमा पनि गइसकेका हुँदा अदालतमा विचाराधीन विषयमा सार्वजनिक ठाउँमा जाँदा धेरै बोल्नु पनि त्यति उचित हुँदैन।
1: हजुर हजुर,
0: अब यो दुईटै कुरा छ, एउटा कुरा त चाहिँ अब शिक्षा जस्तो क्षेत्रलाई अनि स्वास्थ्य जस्ता क्षेत्रलाई विभिन्न चाहिँ संघ संगठनको नाममा चाहिँ राजनीतिकरण गरिनु हुँदैन भन्ने पनि एउटा आवाज जनताबाट आइरहेको अवस्था हो पक्कै पनि। अब अर्कोतर्फ फेरि के हो भने, हामी संविधान पालन गर्ने व्यक्ति, संविधान कानूनलाई मानेर अगाडि बढ्ने चाहिँ रूल अफ ललाई मान्ने व्यक्तिहरूको हकमा संविधानले दिएको अधिकार प्रयोग गरेर, कानूनले दिएको अधिकार प्रयोग गरेर गठन भएका संघ संगठनहरूलाई राज्यले एकैचोटि चाहिँ निर्णय गरेर चाहिँ विघटन गरिदिँदाखेरि कतै त्यो संविधान अथवा कानूनभन्दा विपरीत भयो कि भन्ने कुरा पनि आएकै छन्, कुरा मात्रै आएकै होइन, विवादै परेर अदालतमा मुद्दा विचाराधीन रहेकै छ, त्यसले गर्दाखेरि यो विषयमा अदालतबाट एउटा चाहिँ न्यायोचित निर्णय आउला, त्यसको चाहिँ हामी अपेक्षा गरौं।
1: सरकारका 100 दिनका सबैभन्दा ठूला 3 उपलब्धि यहाँले के देख्नुभयो र सबैभन्दा गम्भीर 3 कमजोरी चाहिँ के देखियो?
0: यस्तो छ अब तीन उपलब्धि भन्दाखेरि त मैले ठ्याक्कै तीनटा बुदामा भन्दा पनि सयवटा कार्यविधि जुन बनायो नि त्यो बनाउने कार्यविधिभित्र पारेका चाहिँ बुदाहरू चाहिँ महत्वपूर्ण थिए।
1: हजुर,
0: सबै कार्यान्वयन हुन सकेको भए त धेरै नै राम्रो हुन्थ्यो। तथापि सरकारले एउटा के गरिदिएको छ भनेर भन्दाखेरि यो काम नलाग्ने निष्क्रिय भएर रहेका धन्नै 1600 जति नियुक्तिहरू खारेज गरेको छ। काम नलाग्ने निष्क्रिय अवस्थामा बसेका तिनी चाहिँ विभिन्न आयोगहरू चाहिँ विघटन गरेको छ, जसले सरकारको खर्च कटौती गर्ने चाहिँ काम गरेको छ। नम्बर एक, नम्बर दुई चाहिँ जनताको सेवा प्रवाहलाई छिटो छरितो रूपबाट अगाडि बढाउनको लागि जस्तो चाहिँ लाइसेन्स सफाईलाई तीव्रता दिने, कतिपय ठाउँमा चाहिँ पासपोर्ट चाहिँ घर घरमा चाहिँ हुलाक मार्फत पठाइदिने लगायतका काम पनि एउटा जनताको सेवाको लागि लोक कल्याणकारी रूपमा चाहिँ थोरै काम यो पनि गरेको छ। अनि डिजिटल प्रविधिलाई अलिकति बढी चाहिँ जोड दिएर अगाडि बढेको छ। त्यो अहिलेको चाहिँ 21 औं शताब्दीको चाहिँ त्यो आवश्यकता थियो। तीनटा कुरा यो भने मैले। अब एकदमै चाहिँ नराम्रा कुराको हकमा कुरा गर्नुपर्दा त अब जस्तो चाहिँ अब सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नाममा यो गरेको भन्ने कुरा त आउला विभिन्न जनमानसबाट, तर सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै गर्दा पनि कोही व्यक्तिको घरवासै विहीन हुने गरी घरवास उठाएरै चाहिँ डोजर आतंक बचाउने खिचमुख काम त्यो गर्नुपर्छ, सार्वजनिक सम्पत्तिको संरक्षण पनि गर्नुपर्छ, तर उनीहरूलाई उचित व्यवस्थापन गरिसकेपछि बल्ल वैकल्पिक व्यवस्थापन गरेर त्यो गरेको भए सरकारको वाई वाई हुने थियो। त्यो एउटा गल्ती कमजोरी गर्यो। नम्बर दुई, अनि व्यापारी व्यवसायीहरू र उच्च घटना अर्थात चाहिँ भनौँ यो चाहिँ राजनीतिक नेतृत्वमा गइसकेका व्यक्तिहरूलाई सिधै थुन्दै त्यसपछि बल्ल उनीहरूका प्रमाण खोज्न थाल्ने, पहिला लगेर थुनिहाल्ने जुन काम गरेको छ यो पनि अलिकति चाहिँ स्टनबाजी भयो कि यसमा पनि सुधार गर्नुपर्ने देखिन्छ। अर्को दोस्रो नकारात्मक कार्य, तेस्रो कुरा त हामीले समग्रमै भन्नपर्छ, जस्तो बेरोजगारी ऊ गर्छु के गर्छु भने पनि उद्योग धन्दा कल कारखाना खोल्न सकेका छैनन्, ब्याङ्कमा तरलता थुप्रिएको छ, लगानीको वातावरण छैन, लगानी गर्न व्यवसायहरू चाहिँ ढुक्क तरिका लगानी गर्न सकेका छैनन्, जनताको पैसा ब्याङ्कमा चाहिँ सुरक्षित छैन, ब्याङ्कहरू कति बेला डुब्न्यौन् भन्ने छ, कुनै अवस्थामा ब्याङ्क डुब्यो भने जनताका बचत रकमहरू चाहिँ पनि फिर्ता पाउने कुनै ग्यारेन्टी हुँदैन, जति राष्ट्र ब्याङ्कले नियमन गरे पनि उनीहरूको चाहिँ पैसाको निक्षेपको पैसाको पनि चाहिँ निश्चित एमाउन्टसम्म मात्रै इन्सुरेन्स हुन्छ, सबै पैसाको इन्सुरेन्स हुँदैन, अब अरू लगरहरूको त केही पनि हुँदै हुँदैन, त्यो चाहिँ पहिले भनिसक्यो सरकारले पनि, उसले पनि ब्याङ्कले पनि भनिसक्यो, त्यो ऊ पनि भइसक्यो, त्यसले गर्दाखेरि यो अवस्था चाहिँ सिर्जना हुन सक्छ। यो अवस्थालाई यो चाहिँ ब्याङ्कमा रहेको जुन तरलता परिचालन हुन सकेन र विकास निर्माण हुन सकेन र उद्योगिक व्यवसायले त्यो पैसा लगानी गरिदिएनन् भने बेरोजगारीको अन्त्य यो देशमा कहिल्यै पनि हुँदैन, विदेशी रेमिट्यान्सले मात्रै बेरोजगारीको अन्त्य हुँदैन। त्यसले गर्दा यो दुई तिनवटा कुराहरू चाहिँ अलिकति यो चाहिँ सुकुम्बासी बस्तीलाई हटाउने विषयमा वैकल्पिक चाहिँ नगरेको कुरा, अनि चाहिँ यो बेरोजगारी अन्त्यको लागि राज्यले चाहिँ चाल्नुपर्ने कदम पहलकदमीहरू चाहिँ मा अलिकति कमजोरी भएको कुराहरू यो नकारात्मक पक्ष हुन्, यसमा राज्य सचेत हुन जरुरी छ।
1: अब जस्तो अब सरकारलाई ठ्याक्कै अङ्क दिनु पर्यो भने 100 दिनलाई 100 अङ्कमा मूल्याङ्कन गर्नु परेमा कति अङ्क दिनुहुन्छ?
0: यस्तो छ, मैले अब तुलनात्मक रूपमा होइन तुलनात्मक रूपमा अङ्क दिने हो भने त मेरो व्यक्तिगत विचार नै हो यो, म अवश्य भएरै बोल्ने कोसिस गर्छु, मलाई त्यस्तो छैन कुनै राजनीतिक दलप्रति त्यस्तो आग्रह पूर्वाग्रह मेरो केही पनि छैन। अब अरू पहिलाका सरकारहरूको तुलनामा हेर्ने हो भने त अब 60% मार्क्स दिनै पर्छ जस्तो लाग्छ मलाई, किनभने जुन कार्यसूची बनायो यो 100 दिने कार्यसूची बनाउने प्रचलन सायद मलाई लाग्छ अमेरिकाबाट चाहिँ सुरुवात भएको थियो, त्यसपछि चाहिँ गर्दै गर्दै विभिन्न देशहरूले नेपालले पनि त्यसपछि चाहिँ सुरुवात गरेको छ र विभिन्न सरकारहरूले यसभन्दा पहिला पनि 100 दिने कार्यसूची बनाउने गर्थे। त्यो कार्यसूची निर्माण गर्ने क्रममा पनि उत्कृष्ट नै निर्माण गरेको थियो जस्तो लाग्छ अरूको तुलनामा, अनि कार्यान्वयन गर्ने कुरामा पनि अब 60% प्लसै मार्क्स दिनुपर्छ जस्तो मलाई लाग्छ है, केही कुराहरू चाहिँ तत्काल सङ्केत देखाइसकेको छ, यसले निरन्तरता पाओस्, गल्ती कुरालाई चाहिँ सुधार गर्दै चाहिँ लैजाओस् भन्ने मलाई लाग्छ।
1: अबका दिनमा यो भ्रष्टाचार नियन्त्रण र यसले सहनशीलता अपनाउन सरकार सफल हुन अनुसन्धान अभियोजन र अदालत बीच चाहिँ कस्तो सम्बन्ध आवश्यक पर्ला?
0: यस्तो छ, सबभन्दा पहिला त अब यसमा यो भ्रष्टाचार नियन्त्रणलाई सफल हुनको लागि अलिकति सरकारले पहिल्यै सल्लाहकारहरूसँग सल्लाह गरेर कानून र संविधानलाई नमिचिकन अनि पहिला प्रमाणहरू संकलन गरेर यथेष्ट प्रमाणको आधारमा मात्र अनि चाहिँ यी चाहिँ भ्रष्टाचार गरेका व्यक्तिहरूलाई पक्राउ गर्दै गयो भने अनि अदालतले त्यही अनुसारले चाहिँ उसको पक्षमा निर्णय दिने चाहिँ सम्भावना हुन्छ, त्यो भयो भने बल्ल चाहिँ सरकार सफल हुन्छ, होइन भने यत्तिकै चाहिँ लहरको भरमा मानिसलाई चाहिँ समात्दै त्यसपछि थुन्दै गर्न थाल्ने अनि चाहिँ अदालतले चाहिँ त कानून र संविधान हेर्नै पर्यो, कुखुराको चल्लाको माउ बन्नै पर्यो, त्यो माउ बन्ने क्रममा चाहिँ उसले चाहिँ छोप्दै गयो भने सरकारले चाहिँ जुन गाँझ्न खोजेको चाहिँ जुन चाहिँ ऊ छ कार्य छ त्यसलाई त्यो चाहिँ असफल हुन्छ। त्यसले गर्दा सरकारले अलिकति सल्लाहबाट कानून र संविधानलाई टेकेर मात्रै अनि चाहिँ रूल अफ ल लाई चाहिँ पालना गर्दै अनि यसलाई चाहिँ नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ।
1: हामी कुराकानीको अन्तमा छौं र अन्तमा यो सरकार परिवर्तनको दिशामा अघि बढ़ेको हो कि केवल लोकप्रियताको राजनीतिमा सीमित भएको सरकार हो जनताले बुझ्न सकिरहेका छैनन् भनिन्छ र यदि यही गति र शैली कायम रह्यो भने पाँच वर्षपछि यो सरकार सफल भनेर इतिहासमा सम्झिन सकिन्छ कि असफल यी कुराहरू पनि छ।
0: अहिले अहिले अब मर्निङ सोज द डेज भने जस्तै अब चाहिँ यो 100 दिने कार्य उसको बारेमा चाहिँ अब राज्यले पनि विश्लेषण गर्ला सरकारले पनि चाहिँ अब यसको सबै फेरिस्ता चाहिँ बताउला। समग्रमा मैले सुरुवातमा पनि तपाईँलाई त्यही भनेर सुरु गरेको थिएँ आज अन्तमा पनि म त्यही भनेर आफ्नो भने अन्त गर्छु कि
1: अहिले
0: मिश्रित प्रतिक्रिया हामीले दिन सक्छौ। मिश्रित प्रतिक्रिया के दिन सक्छौ त भन्दा सुधारात्मक पनि छ सुधार उन्मुख पनि छ प्रगति उन्मुख पनि छ तर चाहिँ सुधार गर्न पर्ने धेरै कुराहरू पनि बाँकी छन्। त्यही भएकै कारणले गर्दाखेरि त्यो 100 बुधे कार्यसूचीलाई अब 80-90 मार्क्स पनि अलिकति चाहिँ दिन सकिएन। त्यसले गर्दाखेरि मैले चाहिँ मिश्रित प्रतिक्रिया दिएँ त्यसलाई त्यही रूपमा चाहिँ सबैले बुझिदिनको लागि म हार्दिक अनुरोध गर्दछु।
1: हुन्छ यो महत्वपूर्ण समय साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: सरकारका 100 दिन कति सफल कति कमजोर यो महत्वपूर्ण विषयमा हामीले आज उच्च अदालत बार एसोसिएशन बुटोलका अध्यक्ष तथा अधिवक्ता माधव प्रसाद घिमिरेसँग कुराकानी गर्यौं। यही कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दाबल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: आजको सन्दर्भ

0: शरीर फुलेर भ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भन्ने हेर्दछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, होइन गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेछ नि।
6: रामराजीपुर कलिपुर भन्छ नितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
8: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: दाजु भाई बाल बालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
4: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
5: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
4: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
5: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के किन? बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षण सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इलिजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: होइन पुर्खे बा, किन के भएर?
5: 12 चौरा घुमे
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल, त्रिरोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: होइन के खुसीको खबर हो दाजु?
7: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
8: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-573-823।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
11: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
10: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
11: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
10: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
12: एकताका लागि
13: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
1: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट
0: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि, 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक।

0: थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071592183, मोबाइल 98570068705, 97676, 091979। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
1: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
2: हाम्रा सेवाहरू
1: जनरल फिजिसियन,
2: स्त्री तथा प्रसुति,
1: बाल रोग,
2: छाला तथा यौन रोग,
1: हार जोड्ने नसा तथा बाथ रोग,
2: टाउको तथा मनोरोग,
1: नाक कान घाँटी,
2: जनरल सर्जरी,
1: भिडियो एक्सरे,
2: डिजिटल एक्सरे,
1: ईसीजी,
2: डेन्टल तथा प्याथोलोजी,
1: फिजियोथेरापी
2: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
3: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
4: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562683, मोबाइल
6: 98570021835।
7: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
8: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
13: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
2: स्वास्थ्यमा बटवल
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्खा दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
10: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
10: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
10: संक्रमणहरू भइरहने,
9: पक्षघात समेत हुने,
10: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
9: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
10: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
10: रक्त अल्पताको उपचार गराउनु पर्छ।
3: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
10: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
3: धेरै तनाव लिनु हुँदैन।
10: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
3: सिकलसेल रोगको रोकथाम,
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
3: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ ठिक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्किले हाँसोको खोजी टिटीले आँसुलाई बुझी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को देख्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो अहिले छोरा किचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनु भयो तपाईँले।

ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे घोर्नेको पकेटमा हात्ती महँगो घडी लाएको रे हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदियो रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुस खोरी बल्ल पेट भर्दैछु हिन्दी नै म मर्दैछु तौला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु।

0: आमा अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
6: के रे नानी, त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: उन्नतिका लागि शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: ग्राम बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डायपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: शान्ति, समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: अनि म तिमीलाई माया गर्दिन, तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि, म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने
1: म यो खोलै सुकाइदिन्छु। यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने
1: म त्यो दिनदेखि भगवान नै मान्दिनँ।

햇빛 익스탠딩을 실부리 I miss you so much. 엄마 이끌리 봐야게 아무리 별 책대여서 말해

0: मरेको के हो?
1: हेर त रगत त्यही रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन

0: अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
0: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
0: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
0: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ, अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
0: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती

0: बत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि बिज्दा आलोचना।
0: पछिल्लो 3 महिनामै विपज्जन्य घटनामा 127 जनाले ज्यान गुमाए, 2721 घटनामा 773 जना घाइते।
1: नारायणगढ़ बुटवल सड़क खण्ड अन्तर्गत पूर्वी खण्डको काम सकियो, सड़क सुरक्षा र सहायक संरचना निर्माण शुरू।
0: यूरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
1: र अर्जेन्टिना र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश, कोलम्बिया र घाना बीचको खेल जारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको आज 100 दिन पूरा भएको छ। गत वर्ष फागुन 21 गते सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो 100 दिनको अवधिमा सरकारले केही सकारात्मक शुरूआत गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत खेप्नु परेको छ। सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र संरचनागत सुधारको प्रयास गरे पनि लोकतन्त्र, विधिको शासन र जवाफदेहितामा चुकेको छ। सहकारीका बचतकर्ताको रकम फिर्ता, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण, कर्मचारीको खटनपटन, समयमै कक्षा 10 र 12 को नतिजा, योग्यता र क्षमताका आधारमा राजनैतिक पदमा नियुक्ति, आर्थिक बोझ मात्र थपिरहेका संस्थान र निकायहरूको खारेजी लगायतलाई सरकारको उपलब्धिका रूपमा हेरिएको छ। तर विधि र प्रक्रियाको पालना गर्ने सवालमा भने सरकार चुकेको छ। सरकार बनेको भोलिपल्टै हाई प्रोफाइल नेताहरूको पक्राउसँगै सरकारले दिनको शुरूआत गरे पनि कमजोर अभियोजनका कारण अदालतसम्म मुद्दा पुग्न सकेन। यही बीचमा सरकारले इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा अभियोजनको प्रक्रियामा लैजानुलाई उपलब्धि मानिएको छ। र स्वास्थ्यमा कर लगाए पनि गुणस्तर सुधारमा ध्यान नदिएको भन्दै आलोचना भएको छ। अध्यादेश मार्फत खारेज गरिएका 1600 ठाउँमा नयाँ नियुक्ति गर्दा आफू निकटलाई नै स्थान दिएकोमा पनि केही विरोधका आवाज सुनिएका छन्। संसदप्रति प्रधानमन्त्रीको अपनत्व र मन्त्रीहरूको जवाफदेहिता, संसद बन्द गरेर अध्यादेश ल्याउने लगायतका कदमहरूलाई सरकारले संसदलाई गरेको अवमूल्यनका रूपमा हेरिएको छ। ठूलो आकारको बजेट आए पनि बजार चलायमान भएको छैन भने निजी क्षेत्र विश्वस्त भइसकेको देखिँदैन। सरकार आफैले 3 महिनाभित्र गर्ने भन्दै बनाएको 100 मध्ये कार्यसूची समेत पूरा गर्न सकेन। धेरैजसो मन्त्रीहरूले नतिजा दिन नसकेको भन्दै प्रधानमन्त्री नै असन्तुष्ट रहेको विषय सार्वजनिक भएको छ। शुरूआतमा आरोप लाग्ने बित्तिकै मन्त्री हटाएको सरकारले पछिल्लो समय अर्थमन्त्री डाक्टर सोनी वाग्ले र गृहमन्त्री सुदन गुरूङलाई चोख्याएको भन्दै आलोचना खेपिरहेको छ। विश्लेषकहरूको नजरमा सरकारको 100 दिन आशा जगाए पनि विश्वस्त हुने खालको छैन। सुकुम्बासीको व्यवस्थापनमा भएको चूक, संसदप्रतिको अनुदारता तथा दलीय ट्रेड युनियन खारेजी लगायतका कदमले विपक्षीहरूलाई विरोध गर्ने ठाउँ सरकारले दिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका नेता खड्ग बहादुर बुढाले 100 दिनको अवधिमा सरकारले आशातीत काम गर्न नसकेको टिप्पणी गर्नुभयो। राष्ट्रपा सभापति रवि लामिछाने भने आफूहरूले 3 वर्षको प्याकेज बनाएर काम शुरू गरेका कारण नतिजा आउन केही समय लाग्न सक्ने बताउनुहुन्छ। यद्यपि नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकार सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री शाहले आज 100 दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। मन्त्रीहरूले आफ्नो उपलब्धि धमाधम सार्वजनिक गरिरहेका छन्।
1: यो वर्ष 3 महिनाको अवधिमा विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत्ता अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका 2721 विपज्जन्य घटनामा 127 जनाको मृत्यु र 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परि 23 जनाको मृत्यु मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका कारण 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना र तीनमा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका छन्। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परि 1 जनाको मृत्यु र 15 जना घाइते भएका छन्।
0: देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा 3 दिनसम्म बन्द रहने भएको छ। हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते 2 दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणाली मार्फत सञ्चालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
1: नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्री तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। पेभमेन्ट तर्फको वाइन्डर कोर्स अन्तिम कालोपत्री र ढलान सड़कको सम्पूर्ण निर्माण हिजो सकिएको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्र बाँकी छन्। यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। उहाँका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश सड़कमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ बुटवल सड़क आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउन्नेसम्म करिब 65 किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। देशकै अत्यधिक सवारी चाप हुने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने यो सड़क विस्तार आयोजना सम्पन्न भएपछि नारायणगढ बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगर उप प्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वड़ालाई छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। छाउपड़ी गोठमुक्त वड़ा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा गरिएपछि गोठमुक्त घोषणा गरिएको हो। वड़ा नम्बर 7 वड़ा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका महिलाहरूलाई घरमै बस्ने वातावरण बनाउने गरी वड़ालाई औपचारिक कार्यक्रमका बीच छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युरोप अभूतपूर्व गर्मीको चपेटामा परेको छ। जुलाई शुरू भएको केही दिनमै बेलायतसहित युरोपका धेरै देशमा लगातार दोस्रो शक्तिशाली तातो लहर फैलिएको छ भने मौसमविदहरूले अर्को गर्मीको लहर पनि आउन सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको मौसम सम्बन्धी निकायले जून महिनाको गर्मीलाई युरोपभरि असाधारण घटना भनेको छ। पश्चिम, मध्य र पूर्वी युरोपका 1 दर्जनभन्दा बढ़ी देशले जून महिनाको अधिकतम तापक्रमको पुरानो रेकर्ड तोड़ेका छन्। कतिपय स्थानमा पुरानो र नयाँ रेकर्ड बीच 2 डिग्री 2 डिग्री 3 डिग्री सेल्सियससम्मको अन्तर देखिएको छ। बेलायतमा जून महिनामा तापक्रम 37.7 डिग्री सेल्सियस पुगेको छ, जुन जून महिनाको अघिल्लो राष्ट्रिय रेकर्ड भन्दा धेरै माथि हो। वेल्स र इंग्ल्याण्डका अधिकांश क्षेत्रमा रातिको तापक्रम 20 डिग्री सेल्सियस भन्दा तल नझर्ने ट्रपिकल नाइट समेत अनुभव गरिएको छ। जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ। फ्रान्स, स्पेन, जर्मनी र स्विजरल्याण्ड लगायत देशमा पनि तापक्रम 40 डिग्री सेल्सियसको आरारीमा पुगेको छ। जर्मनीले यसलाई इतिहासमा लेखिने गर्मीको लहर भनेको छ। फ्रान्सको मौसम निकायले ऐतिहासिक र असाधारण भनेको छ। वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्सर्जित हरितगृह ग्यासका कारण जलवायु परिवर्तन तीव्र बन्दै जाँदा यस्ता तातो लहर थप बारम्बार र अझ शक्तिशाली हुने बताएका छन्। युरोप विश्वका अन्य देशको तुलनामा छिटो तातिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ।
1: अब खेल समाचार। केप भर्डे विरूद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मदतले 3-2 गोलको जीत निकाल्दै अर्जेन्टिना अन्तिम सोह्रमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डोरोए डुआर्टोले गोल गर्दै केप भर्डेलाई बराबरीमा ल्याए। थपिएको समयको 2 मिनटमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै पुनः केप भर्डेलाई खेलमा फर्काए पनि 111 मिनटमा लिएको आत्मघाती गोलबाट अर्जेन्टिनाले 3-2 को जीत सुनिश्चित गर्यो। यो जीतसँगै अर्जेन्टिनाले जुलाई 7 एटलान्टामा हुने राउण्ड अफ 16 को खेलमा इजिप्टसँगको भेट पक्का गरेको छ। यसअघि डालासमा भएको रोमाञ्चक खेलमा अस्ट्रियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको थियो। निर्धारित र थप गरिएको समयको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 को अन्तिम खेलमा अहिले कोलम्बिया र घाना बीच प्रतिस्पर्धा भइरहेको छ।
0: अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेशमा आंशिक बदली भएको छ। साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकार बनेको 100 दिन पूरा प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिच्दा आलोचना।
0: पछिल्लो 3 महिनामै विपदजन्य घटनामा 127 जनाले ज्यान गुमाए। 2721 घटनामा 773 जना घाइते।
1: नारायणघाट बुटवल सड़क अन्तर्गत पूर्वी खण्डको काम सकियो। सड़क सुरक्षा र सहायक संरचना निर्माणको काम शुरू।
0: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
1: र अर्जेन्टिना र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। कोलम्बिया र घाना बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ। नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
12: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
3: किन झोक्राउनु भन्छ काका?
4: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
3: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
4: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
5: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
7: होइन पुर्खेबा, किन के भयो र?
8: 12-14
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
8: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
9: साउजी क्यूआर भयो है?
10: ए भगनुस् त, मेसेज आएको छैन।
11: घरी एसएमएस आएन।

0: फोन पॉइंटसँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: शान्ति

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजारसे लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाउ, बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 580205।
5: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
9: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
8: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
13: फोन नम्बर 071-531-641, 535-641।
14: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
15: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
16: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
15: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ?
11: लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
20: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
21: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
20: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
21: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
20: मणि मुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
22: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
23: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
1: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट
0: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
3: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
7: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाऊ।
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: खै जन्म दर्ता दिनुहोस् त।
17: जन्म दर्ता गरेको छैन नि म्याडम।
16: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
17: हो र, मलाई त थाहा नै थिएन म्याडम।
16: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
17: पहिला कसैले भनेनन्?
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले।

0: विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।

0: साउजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
9: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए, टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
0: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आज आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाइडको भन्दामा 10 हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बच्यो भनेछ नि। म
12: रामराजीपुर कल्याणपुर भन्छ पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570 59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550 5094।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना आफू खुशी प्रतिजैविक औषधि को सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470242870
5: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 मा व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575188 98575252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
7: सौजी क्युआर भयो
8: है ए भगनुस् त मेसेज आएको छैन
9: घरी एसएमएस

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तपाईको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
10: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
9: मणिमुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-420-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
3: 9857021835।
12: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
16: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
14: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, हस् हस्,
17: अनि हुलाकमा पो जानु
11: हो नि हुलाकमा जाऊ न
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
11: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
17: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
11: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
17: ए सहरमा मात्र होला नि
11: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
17: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: नमस्कार सेनसेविका दिदी
22: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
23: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
22: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
21: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
22: हो त
23: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
22: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
20: नेपाल सरकार विज्ञापन बोर्ड
15: शान्तिको आवाज रेडियो लुम्बिनी

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?

0: नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया

0: जस्तो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिक्राम रूपन्देही।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल
3: सिकल सेल रोगको एक जानकारी
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
3: सिकल सेल रोगका लक्षणहरू
5: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
4: छाती पेट हात खुट्टा धारमा अचानक र कड़ा खालको दुखाई हुने
5: जन्डिस हुने
4: आँखाका समस्याहरू देखा पर्ने
5: संक्रमणहरू भइरहने
4: पक्षीघात समेत हुने
5: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ
4: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ
5: रक्त अल्पताको उपचार गराउनु पर्छ
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
4: धेरै तनाव लिनु हुँदैन
5: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
4: सिकल सेल रोगको रोकथाम
5: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
5: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
4: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिकराम रूपन्देही
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
6: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
6: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 9855050934।
9: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ, ग्यासको गन्ध आए व्यवस्था नगरौ, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ, चुरुट तमाखु छिलिम सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाऊ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ, आग लागि जन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ, हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि, हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बचेँ भनेछ नि। म
12: सुमा सुधारे रामराजीपुर कलेपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे, लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं,
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं,
14: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो,
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ,
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं,
15: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? उहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: मानसिक समस्याबाट बच्ने उपायहरू:
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं,
4: असल साथीहरूसँग मात्रै संगत गरौं,
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
4: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन झोक्राउनु भछ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: होइन के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175338023।
11: साउजी क्यूआर भए
12: ए बगुनुस् त, मेसेज आएको छैन।

0: होइन काका, निकै टोला हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाल बजारसे लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 560205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
11: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
10: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
8: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
1: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
0: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
1: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
0: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्दे।
2: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
2: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि?
10: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
11: स्वास्थ्यमा बटवल,
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
11: असल अभ्यासदेखि निकेका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
11: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
11: कार्यक्रम स्वास्थ्यमा बुटवल।
12: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
13: ए ल ल, लिनुहोस् भाइ।
12: अनि दाई, कति भयो पैसा?
13: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
14: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।

0: आग लागे हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
13: भुटोल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटोल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको, यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको किस्तागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको किस्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गाधनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र अथवा असार 20 गतेभित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुटवल।
14: खुसीको खबर खुसीको खबर खुसीको खबर
15: होइन, के खुसीको खबर हो दाजु?
14: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
15: हो र?
14: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
15: सौजी क्युआर भए
16: ए बकुनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
6: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही
8: फोन नम्बर 071560205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
10: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौ
11: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
12: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
13: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
12: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
13: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
12: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 9857042471 फोन 071562769 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा
14: रेडियो नेटवर्क अहिले मध्याह्नको 12 बज्यो
15: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
14: राष्ट्रको शान किसान
15: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राहदानी सेवा असार 24 देखि केही दिन बन्द हुने, असार 29 देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी। प्रणालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो। आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम। नारायणघाट बुटवल सड़क पूर्वी खण्डमा कालो पत्रेर ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी। नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता, अर्को हप्ता टर्किएको अंगारामा गठबन्धनको शिखर सम्मेलन हुने। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा, पहिलो खेलमा आज राति सह आयोजक क्यानाडा र मोरक्कोले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो। जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म 3 दिन बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा शुरू हुने विभागले जानकारी दिएको छ। कर्णाली नदीमा हराइरहेको मिनी बस र यात्रु खोजीका लागि चितवन कुरिन्टारबाट सोनार क्यामेरा र म्याग्नेट सहित खटिएको टोली पुगेको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे टाढाबाट अस्ति बिहिबार कर्णाली नदीमा खसेको मिनी बस र यात्रु अहिलेसम्म भेटिएका छैनन्। थप खोजी कार्यको लागि सशस्त्र प्रहरीबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट समेत गोताखोरको टोली खटिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा 4 जना गोताखोर सहितको टोली हिजो त्यसतर्फ गएको थियो। यो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेट लगायत उपकरण लिएर गएको छ। ती उपकरणको सहयोगमा आज थप खोजी कार्य हुनेछ। नदीमा खसेको मिनी बसमा रहेका 5 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। दुर्घटनामा ज्यान गुमाएका जोखेको सफ आफन्तले पनि शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विकका अनुसार अरू 4 जना सहित गाड़ीको खोजी भइरहेको छ। शनाखत भएका 5 जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन। कर्णाली प्रदेश 02001-1055 नम्बरको मिनी बस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, संखुवासभा, तेह्रथुम र आसपासका जिल्लाभई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्रे तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्ड अन्तर्गत अन्तिम कालोपत्रे र ढलान सड़कको सम्पूर्ण निर्माण सम्पन्न भएको नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी छन्। यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ़ बुटवल सड़क आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउनेसम्म झण्डै 65 किलोमिटर पूर्वी खण्ड र दाउनेदेखि बुटवलसम्म झण्डै 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। सूचना अधिकारी खनालले बाँकी रहेका सड़क सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वैशाखेता विपदजन्य घटनामा 127 जनाको ज्यान गयो, 773 जना घाइते लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राहदानी सेवा असार 24 केही दिन बन्द हुने असार 29 नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष वैशाख यता हिजोसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 ज्यान गएको तथा 773 जना घाइते भएको तथ्याङ्क छ। ती विपदजन्य घटनामा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै सर्पदंशका 398 घटनामा 23 ज्यान गुमाएका छन् भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेर 54 घटनामा 21 ज्यान गएको छ, 34 घाइते भएका छन्। चट्याङ लागेर 19 ज्यान गएको छ भने 98 जना घाइते भएका छन्। अरू आग लागि, जनावरको आक्रमण, हावाहुरी, बाढ़ी पहिरो लगायतका घटना समावेश रहेको प्राधिकरणले जानकारी दिएको छ। अब विदेशको खबर। नेटोका युरोपेली सदस्य देशहरू र क्यानाडाले युक्रेनलाई व्यापक सहयोगको घोषणा गर्ने भएका छन्। अर्को हप्ता टर्किएको अंगारामा हुने गठबन्धनको शिखर सम्मेलनमा उनीहरूले युक्रेनलाई यो वर्ष र आउँदो वर्ष 70 अर्ब युरो अर्थात 80 अर्ब अमेरिकी डलरका दरले सैन्य सहयोग दिने प्रतिबद्धता जनाउने भएका कूटनीतिज्ञले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा हरेक वर्ष ईयू ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग रोक्ने घोषणा गर्नुभएको थियो। सन् 2022 शुरू भएको रूस युक्रेन युद्ध अझै रोकिएको छैन। अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनीसहित क्रोएसिया, नेदरल्याण्डस, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। अब प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। त्यस्तै ब्राजिल र नर्वे बीच आइतबार मध्यराति पाउने 2 बजे खेल हुनेछ। सोमबार बिहान पाउने 6 बजे मेक्सिको र इंग्ल्याण्डले खेल्नेछन्। सोमबार मध्यराति पाउने 1 बजे पोर्चुगल र स्पेनले खेल्दा मंगलबार बिहान पाउने 6 बजे आयोजक अमेरिका र बेल्जियम बीच खेल हुनेछ। त्यस्तै मंगलबार रातको पाउने 10 बजे अर्जेन्टिना र इजिप्त तथा मध्यराति पाउने 2 बजे स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। राहदानी सेवा असार 24 केही दिन बन्द हुने, असार 29 नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी, कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो, आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम, नारायणगढ बुटवल सड़क पूर्वी खण्डमा कालो पत्रे र ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी, नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता, अर्को हप्ता टर्किएको अंगारामा गठबन्धनको शिखर सम्मेलन हुने, र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा, पहिलो खेलमा आज राति सहआयोजक क्यानाडा र मोरक्कोले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-27-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
12: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
12: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
14: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
15: हाम्रा सेवाहरू
14: जनरल फिजिसियन,
15: स्त्री तथा प्रसुति,
14: बाल रोग,
15: छाला तथा यौन रोग,
14: हार जोड्ने नसा तथा बाथ रोग,
15: टाउको तथा मनोरोग,
14: नाक कान घाँटी,
15: जनरल सर्जरी,
14: भिडियो एक्सरे,
15: डिजिटल एक्सरे,
14: ईसीजी,
15: डेन्टल तथा प्याथोलोजी,
14: फिजियोथेरापी
15: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
16: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
17: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
18: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
19: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
4: 98-570-21-835।
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
20: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
27: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ 8 गतेदेखि प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
28: सिकल सेल रोगको एक जानकारी
29: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
28: सिकल सेल रोगका लक्षणहरू
30: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
29: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने
30: जन्डिस हुने
29: आँखाका समस्याहरू देखा पर्ने
30: संक्रमणहरू भइरहने
29: पक्षीघात समेत हुने
30: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
29: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकलसेल रोगको उपचार
30: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
29: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
30: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
29: आँखाको नियमित परीक्षण गर्नुपर्छ
30: रक्त अल्पताको उपचार गराउनु पर्छ
29: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
30: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
29: धेरै तनाव लिनु हुँदैन
30: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
29: सिकलसेल रोगको रोकथाम,
30: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
29: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
30: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
29: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: स्वास्थ्यमा बुटवल,
29: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
29: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
29: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
28: सिकल सेल रोगको एक जानकारी।
29: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
28: सिकल सेल रोगका लक्षणहरू:
30: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
29: छाती पेट हात खुट्टा धारमा अचानक र कड़ा खालको दुखाई हुने,
30: जन्डिस हुने,
29: आँखाका समस्याहरू देखा पर्ने,
30: संक्रमणहरू भइरहने,
29: पक्षीघात समेत हुने,
30: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
29: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
30: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
29: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
30: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
29: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
30: रक्त अल्पताको उपचार गराउनु पर्छ,
29: स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
30: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
29: धेरै तनाव लिनु हुँदैन,
30: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
29: सिकलसेल रोगको रोकथाम:
30: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
29: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
30: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
29: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
29: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
29: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
29: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
29: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
29: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडीजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भयो श्री बाबु म बेस्तरी खुसी म त अहिले त अब त म त बच्यो भने छ नि म
6: सुमै सुधार रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्का हानी यहाँबाट झस्का हानी र नि पटाउनी गल्ने अनि भतत्तै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतत्तै पोल्ने दुख्नी बेसरी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन सुक नारायणगढ चितवन मोबाइल 98550 5094

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 98228
4: खुसीको खबर खुसीको खबर खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316041 5356141।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण

0: 227 र 98573720।
1: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
2: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
1: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
3: हजुर, नेपालमै उत्कृष्ट
1: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
4: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
7: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
6: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
7: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
6: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
8: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
9: के हुनु नर्स नानी, जेठी बुहारी।

0: दुईजुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
1: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
2: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
1: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
3: अनि फलफुल र सागपात, बच्चाको खाना साथसाथ
4: सबै मिलाइ खुवाऊ।
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
6: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: खै दाई दुई लिची रोट अनि एउटा सुर्ती ल्याउनुस् न
1: ए ल ल लिनुस् भाई
0: अनि दाई कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि बाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: आग लागी हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिन सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देखिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
3: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल।
4: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
5: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
6: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
9: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
12: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
14: भुटोल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना।
15: यस भुटल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।
16: खुसीको खबर
17: होइन के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
17: सौजी क्युआर भए
18: ए बकुनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-73397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: झोडले लाफाहरू आउनुस् मगर भाषाका केही कुराहरू सिकौ।
1: मगर भाषामा डी भनेको पानी, छो भनेको भात,
2: स्या भनेको मासु,
3: हिले खबर भनेको के छ खबर,
4: लर्फु भनेको पछ्यौरी, मुनिस डाँजै भनेको बस्नुस दाई भनेको है लाफाहरू।
0: यस्तै मगर भाषा सिक्नका लागि म निरज थापा मगरलाई फलो गर्नुहोला है लाफाहरू।
5: हाम्रो मगर भाषा किन सिक्दैछन्? केही त पक्कै छ।

0: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणि मुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
12: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
12: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
14: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
15: हाम्रा सेवाहरू
14: जनरल फिजिसियन,
15: स्त्री तथा प्रसुति,
14: बाल रोग,
15: छाला तथा यौन रोग,
14: हार जोड्ने नसा तथा बाथ रोग,
15: टाउको तथा मनोरोग,
14: नाक कान घाँटी,
15: जनरल सर्जरी,
14: भिडियो एक्सरे,
15: डिजिटल एक्सरे,
14: ईसीजी,
15: डेन्टल तथा प्याथोलोजी,
14: फिजियोथेरापी
15: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
16: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
17: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
18: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही।
19: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
1: 98-570-21-835।
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोज्दै छौ क्या
20: आहा यो हो नि तरिका सासू ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
23: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
27: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ 8 गतेदेखि प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
28: सिकल सेल रोग को एक जानकारी
29: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अर्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
28: सिकल सेल रोगका लक्षणहरू
30: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
29: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने
30: जन्डिस हुने
29: आँखाका समस्याहरू देखा पर्ने
30: संक्रमणहरू भइरहने
29: पक्षघात समेत हुने
30: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
29: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
30: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
29: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
30: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
29: आँखाको नियमित परीक्षण गर्नुपर्छ
30: रक्त अल्पताको उपचार गराउनु पर्छ
29: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
30: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
29: धेरै तनाव लिनु हुँदैन
30: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
29: सिकलसेल रोगको रोकथाम,
30: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
29: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
30: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
29: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: स्वास्थ्यमा बटुवल,
29: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
29: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
29: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
28: सिकल सेल रोगको एक जानकारी।
29: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
28: सिकल सेल रोगका लक्षणहरू:
30: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
29: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
30: जन्डिस हुने,
29: आँखाका समस्याहरू देखा पर्ने,
30: संक्रमणहरू भइरहने,
29: पक्षीघात समेत हुने,
30: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
29: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
30: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षण

0: रोगको रोकथाम,
1: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
1: अनुरोध। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
4: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
7: शिव अब म बेस्तरी खुसी म त अहिले
6: अब त म त बच्यो भनेको छ नि म
8: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलासम्म पोल्ने घाउबाट बेस्तरी भतते पोल्ने दुख्ने बेस्तरी पटौनी सुतेको सुते हुने सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
10: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
11: अनुरोध लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
12: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आगलागीको धेरै जोखिम रहन्छ त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं चुरोट भिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ जनहितका लागि तिलोतमा नगरपालिका रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही
13: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
14: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
13: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
14: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
13: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
15: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
16: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
15: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
16: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
17: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै वर्जर पेन्ट्स को खरीद मा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9872128 र 9470024870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857271757 र 9472968
8: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9875185188 9875220752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
9: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
10: छटपटी हुनु चिटचिट पसिना आउनु
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
9: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: नानी खाना खान आऊ
13: लाउ दिनुस
12: हात धोयौ
13: धोइसके बाबा
12: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
13: ढिला भइसक्यो
14: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
12: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
14: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
15: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज शांतिको आवाज।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0175469599
2: सौजी क्युआर भयो
3: है भगनुस् त मेसेज आएको छैन
4: घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्नेछ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
10: फोन नम्बर 071-531-641 535-641
11: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
12: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
13: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौं। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देख, पाथर खोजत के भगवाने मिले जैसन हो गइल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दा त।
17: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
16: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और साग पात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
17: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
19: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाउ,
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि?
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप, र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
26: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल

0: लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
0: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ।
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
0: रक्त अल्पताको उपचार गराउनु पर्छ।
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
1: धेरै तनाव लिनु हुँदैन।
0: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम।
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
2: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
9: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका
10: स्वागत छ। विकास निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण, सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड़। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी, जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू, अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11:15 क्यानाडा र मोरक्को खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता वारेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका 100 दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ। गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र सोभियो खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। यसैगरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढ़ी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा समावेश गरेको छ। सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने भनी 100 बुँदे कार्यसूची ल्याएको थियो। 100 बुँदा मध्ये 20 बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जसमा मुख्यतया नीतिगत निर्णय र अध्यादेश

0: पर्दछन्। 33 बुँदामा उल्लेख प्रगति भए पनि नतिजा आउन भने समय लाग्ने देखिन्छ। 31 बुँदामा काम शुरू भए पनि प्रगति आंशिक छ भने बाँकी 16 बुँदामा अहिलेसम्म कुनै प्रगति भएको छैन। कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ। सरकारले विकल्प विनय सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण विनय दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साध्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ। हरेक सरकारको पहिलो 100 दिनको अवधिलाई सामान्यतया आलोचना रहित हनीमुन पीरियड भनिन्छ। सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा सुन्ने समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरीदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाएका हुन्। बैठकमा सांसद दुर्गा गुरूङले बर्खायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनुभयो। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मरम्मत सम्भारका लागि माग गर्नुभयो। सांसद नरबहादुर विष्टले सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। मल खरिदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त विष्टले भारत र नेपालको खरिद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्नुभयो र खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभयो। आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा पारेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामा नै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बालबालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्यधिक प्रयोगले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधले काम नगर्ने जोखिम बढ़ेको चेतावनी दिनुभयो। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ़ाइरहेको उहाँको भनाइ छ। रिजालले नियमित पैदल यात्रा गर्न, भस्त्रिका प्राणायाम गर्न, ऊर्जाको मितव्ययी प्रयोग गर्न, सार्वजनिक गाड़ीको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो। नेपालका लागि चिनिया राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउन 4 मुद्दे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरीबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनुपर्ने बताउनुभयो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्यखोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवक कर्मचारीको सुविधा बापतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अरियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधा मध्ये उपदान, संचित विदा र औषधि उपचार बापत अन्य रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसरी कार्यालयले 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ। विदेशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं सुकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाहको प्रांगणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अरू सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोजतबा घाइते हुनुभएको थियो। अहिले मोजतबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार 11:15 सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान 3:00 पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। स्पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम स्वरमा प्रवेश गरेसँगै अन्तिम स्वरको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नक आउट चरणबाट बाहिरिएका छन्। 4 भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11:15 क्यानाडा र मोरक्को खेल्ने।
6: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
7: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बारले गुणस्तर मापदण्ड पालना नगरेको भेटेपछि 2,00,000 रूपियाँ जरिवाना भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले हिजो गरेको अनुगमनका क्रममा रेस्टुरेन्टभित्र कैफियत फेला परेको हो। निरीक्षणमा म्याद नआएको फ्रूट सिरप प्रयोग भएको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको र खाद्य सामग्री राखिएको फ्रिज अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। अनुगमनपछि विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै रेस्टुरेन्टलाई 3 दिनभित्र आवश्यक कागजसहित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरका रूपमा घोषणा गरिएको छ। सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि महानगरलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरेको हो। राष्ट्रिय सभागृहमा हिजो आयोजित समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागर प्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। महानगरपालिकाभित्र जन्मदेखि 5 वर्षसम्मका झण्डै 89,056 बालबालिकाका लक्षित समूहमा रहेका छन्। काठमाडौँ महानगरपालिकाले 10 वडामा स्रोतमै फोहोर वर्गीकरण गर्न थालेपछि बञ्चरी डाँडामा पठाउने फोहोरको मात्रा दैनिक 5 ट्रकले घटेको छ। वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 गरी 10 वडामा स्रोतमै फोहोर वर्गीकरण काम अघि बढ़ाएपछि ल्याण्डफिल साइटमा पठाउने फोहोरको मात्रा घटेको महानगरको वातावरण विभागले जनाएको छ। विभागका अनुसार वर्गीकरण गर्नु अघि दैनिक 20 ट्रक फोहोर बञ्चरी डाँडामा पठाउने गरेकोमा अहिले दैनिक 15 ट्रक मात्र पठाउन थालिएको छ। काठमाडौँ महानगरको टोलटोलमा फिल्म महोत्सव अन्तर्गत काठमाडौँको मैती देवी मन्दिर परिसरमा चलचित्र प्रदर्शन तथा सृजनात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान संगत लगायतको सहभागिता रहेको थियो। महानगरपालिकाको आयोजना र मैती देवी युनाइटेड क्लबको व्यवस्थापनमा सञ्चालित यो महोत्सव असार 5 गतेदेखि शुरू भएको हो। असार महिनाभर हरेक शुक्रबार र शनिबार विभिन्न सार्वजनिक ठाउँमा फिल्म महोत्सव सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ। र काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2000 जना चालक ट्राफिक नियम उल्लंघनको कार्यमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूबाट राज्य कोषमा 20,04,014 रूपियाँ राजस्व दाखिला भएको छ। जाँड रक्सी खाएर गाड़ी चलाउने 61, नियम विपरीत राइड सियरिङ गरेका 129 जना, संकेत बत्ती उल्लंघनकर्ता 61 र तीव्र गतिमा गाड़ी चलाएका 113 जनालाई कार्यवाही गरेको कार्यालयले जनाएको छ। यसै गरी लेन अनुशासन पालना नगर्ने 107, निषेधित क्षेत्रमा हर्न बजाउने 84, सड़क पेटीमा पार्किङ गर्ने 93, एकतर्फी सड़कमा गाड़ी चलाउने 96 र अरू नियम पालना नगरेका 1,256 गरी कुल 2,000 जनालाई कार्यवाही गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी, जनस्वास्थ्यमा गम्भीर संकट र आउन थालेका भनाई। पिज्जा बनाउन लागेको तेलमा मरेको साङ्लो भेटिएपछि न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टले 2,00,000 रूपियाँ जरिवाना, 3 दिनभित्र आवश्यक कागजातसहित स्पष्टीकरण पेश गर्न आदेश, र काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पर्दै सुन्दै गर्नुहोला। नमस्कार।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। त्यो अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छ नि। म
4: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानी खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9855079934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826111 र 9826213054।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-6141 535-641।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
15: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
16: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
15: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
17: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा,
15: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन,
17: व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयामिल रूपन्देही सम्पर्क फोन 071592183 मोबाइल 98570068705 97676 091979। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
6: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
18: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
6: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
19: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
20: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
19: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
20: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
19: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
20: सम्पर्क 98570016604 98470078 र 071514029।
19: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
21: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
22: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
21: आहा यो अनि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
23: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
21: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
24: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
25: अनि
0: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
2: सबै मिलाइ खुवाऊ।
0: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
3: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
5: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: Thank you.

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको सक्ने बस्छु। शिव अब म व्यस्तरी खुसी म त अहिले त अब त म त बच्यो भनेको छ नि म
6: सुमै सुधारे रामराजीपुर कलिपुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्नी अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटौनी सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यही बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्त पनि दिनुभयो अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद

0: नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
1: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुदो रहेछ त।
3: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांसी ओबीसी सीमेंट देश को सीमेंट।
1: वर्जल घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद मा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस्। 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
6: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: आज नेपाललाई नेपालीको लागि एउटा गौरवको दिन हो। हेम सेन्चुरी नेपालको लोक भाका लोक संस्कृति र लोक दोहोरीको एउटा सफल कुशल र लोकप्रिय कलाकार र सुमन थापा मगर उहाँहरू दुवैको एउटा यो गीत छ। यो गीतले नेपालको लोक संस्कृतिलाई एकदम संरक्षण गर्छ, लोक भाकालाई बचाउँछ र पछिल्लो समय युवा पुस्तामा मात्र होइन नेपाली जनताको मन र मस्तिष्कमा बस्न सफल भएको लोक संस्कृति लोक भाका र लोकदोहोरीले हामी सबै नेपालीको प्रतिनिधित्व गरेको छ। त्यसैले आजको दिन म यहाँहरू सबैलाई लोक संस्कृति बचाउनको लागि लोक भाकालाई संरक्षण गर्नको लागि आउनुभएका सबै कलाकारहरूलाई म अभिनन्दन गर्न चाहन्छु। धेरै महत्वपूर्ण जमघट छ आज नेपाली कला क्षेत्रमा, यति ठुलो जमघट मैले अहिलेसम्म देखाएको छुइनँ है। तपाईँ एकै ठाउँमा एउटै आँगनमा अटाउनु भएको छ, यसले गर्दा तपाईँहरूको जुन किसिमको एकताले अझ लोक भाका लोक संस्कृति लोकदोहोरीलाई चाहिँ मजबुत बनाएको छ, बलियो बनाएको छ, सशक्त र प्रभावकारी बनाएको छ। हेम सेन्चुरीजीको जुन किसिमको यो एउटा अभियान छ यसमा हामी सबै नेपालीको साथ छ, नेपाली संचार बजारको साथ छ, उहाँलाई चाहिँ हामी सबैले सहयोग र समर्थन गर्छौँ। आगामी दिनमा नेपालको लोक भाका लोक संस्कृतिको लागि हामी सबै संचारकर्मी तपाईँको साथमा रहनेछौँ। सबै संचारकर्मी देशभरिका संचारकर्मीले लोक भाका लोक संस्कृतिको पक्षमा वकालत गर्नेछन्, बहस गर्नेछन् र लोकदोहोरीलाई राष्ट्रव्यापी रूपमा होइन अन्तर्राष्ट्रियकरण गर्नको लागि हामी सबै आजको एउटा अभियान हो। त्यसैले नेपाली संचार जगत अब प्रत्येक दिन तपाईँहरूको साथमा रहनेछ। ऋषि धमला बिहान रेडियो बोल्दाखेरि लोक भाकाको बारेमा, लोक संस्कृतिको बारेमा र बेलुका टेलिभिजनमा जनता जान चाहन्छन् कार्यक्रम बोल्दाखेरि पनि तपाईँहरूको बारेमा बोल्नेछ। लोक संस्कृतिलाई बचाउनको लागि ऋषि धमलाले जस्तो सुझै कदम चाल्न पनि तयार छ, तपाईँलाई साथ दिन तयार छ। आज म धेरै खुसी छु हेम सेन्चुरीजीले मलाई बोलाएर यो अवसर दिनुभयो र उहाँ जस्तो एउटा सुपर स्टार भन्छु म नेपालको लोक भाका लोक संस्कृतिमा तपाईँको जुन किसिमको अभियान छ त्यो अभियानमा हामी सबै साथ दिन तयार छौँ भन्दै आगामी दिनमा नेपालको लोक भाका र लोक संस्कृतिलाई बचाउनको लागि हामी सबैले एउटा संकल्प गरौं, विविधता शक्ति लिएर अगाडि बढौं र नेपालका हरेक तहर तबकालाई हामीले एकीकृत बनाऊ र नेपाललाई आज राष्ट्रियताको कुरा हामीले गरिरहँदाखेरि नेपाललाई चिनाउने नेपाली जनताको मनमा बस्नको लागि लोक भाकाले नेपालको राष्ट्रियतालाई एकदम बलियो।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नानी खाना खान आऊ।
4: लाउ दिनुस।
3: हात धोयौ?
4: धोइसके बाबा।
3: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
4: ढिला भइसक्यो।
5: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
3: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
5: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
6: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
7: नेपाल सरकार विज्ञापनको।
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इन्डियन ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071-542-6999 549-6999।
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: होइन के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
11: साउजी क्यूआर भयो है?
12: ए, बकुलिस त मेसेज आएको छैन। घरी एसएमएस

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं। गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
10: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
11: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
12: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
13: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
14: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेप्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउनै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
12: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
14: मोबाइल 9826311 र 9826211354।
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
16: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
15: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
17: फोन नम्बर 0175316541 5356141।
18: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
19: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
20: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
19: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
21: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
22: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
23: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
24: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
23: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
24: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
22: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
25: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
26: तल हर्काइन्छ होइन, यति राम्री भइसन् त, गाला फुक्क भइसन् त। अनि के छ त गाउँतिर हाल खबर?
27: ठिकै छ, आज हाम्रोमा रोदी साउनु है।
26: हो र? ल ल, साइतैमा आ रहेछु म पनि। ल छिटो घाँस काट्दै आऊ है। ल ल ल, नमस्कार है सबैलाई, लाउरे सन्चै हुनुहुन्छ सबैलाई, नमस्कार।
0: हजुर।

0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
1: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतामा एक शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
3: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
4: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा,
5: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि।
5: हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान

0: स्वर्णामिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निभान हस्पिटल प्राली।
1: भर्ना खुल्यो।
2: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
2: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
2: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
3: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: यति बेला साँझको

0: कमोन पॉइंट संग सधैं रिवार्डेड।
1: स्नातकतह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातकतह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। 100 दिनमा शासकीय सुधारको प्रगति 87.2% पुगेको सरकारको दावी, सुशासनका उपलब्धि सार्वजनिक। 100 दिनमा मन्त्रालय घटाएर वार्षिक 20 अर्ब बचत हुने सरकारको दावी, ग्रे लिस्टबाट नेपाललाई हटाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेको भनाई। पालेन सरकारको पहिलो 100 दिन पूर्णत असफल रहेको, नेकपा संयोजक प्रचण्डको आरोप। लुम्बिनी सरकारको बजेट खर्च 47.2% सीमित, स्वास्थ्य मन्त्रालय खर्चमा अग्र स्थानमा। बाल सुधार गृहमा कानूनी साक्षरता र मनोसामाजिक परामर्श, सुस्तावासीको धरनापछि गृह मन्त्रालय सक्रिय, नागरिकता प्रोफाइल तयार पार्न निर्देशन। छल्दी रात डाँडा सड़क पुनः 7 दिनका लागि बन्द, अनुदानको रासायनिक मल अनाधिकृत बिक्री गर्ने गुल्मीबाट पक्राउ। नौलप्रासीमा 13% बाल बालिका कुपोषित भएको तथ्याङ्क सार्वजनिक। आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने, मौसम महाशाखाको भनाई। र विश्वकप फुटबलमा आजबाट प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदै। अब हाल खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो 100 दिन पूरा भएको अवसरमा शासकीय सुधार र सुशासनका क्षेत्रमा भएका विभिन्न उपलब्धि सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुँदे शासकीय सुधार कार्यसूची मध्ये 70 बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको र समग्र प्रगति 87.2% पुगेको दावी गर्नुभयो। सरकारका अनुसार 17 बुँदामा 80% भन्दा बढ़ी प्रगति भएको छ भने 13 बुँदाको कार्यान्वयन 60% भन्दा कम रहेको छ। गत चैत्र 13 गते गठन भएको सरकारले नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाबदेही शासन प्रणाली विकास गर्ने उद्देश्यसहित सुधार अभियान अघि बढ़ाएको जनाएको छ। सरकारले उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनैतिक नियुक्ति खारेज, कर्मचारी सरूवा प्रणालीमा अनलाइन व्यवस्था, सहकारी समस्या समाधानको पहल तथा सेवा प्रवाह सुधारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। साथै मन्त्रालयको संख्या घटाउने र विभिन्न कानून संशोधनको प्रक्रिया पनि अघि बढ़ाइएको जनाएको छ। यद्यपि सरकारको कार्यशैलीप्रति आलोचना पनि भइरहेको छ। विकल्प विनय, सुकुम्बासी हटाइएको, व्यवसायमाथि अनावश्यक दबाव सिर्जना गरिएको, विपक्षी प्रति प्रतिशोधपूर्ण व्यवहार देखाइएको र महँगी नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न नसकेको आरोप सरकारमाथि लाग्दै आएको छ। सरकारले भने सुधार अभियानलाई प्रभावकारी बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने, परिणाम दिन प्रतिबद्ध रहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो 100 दिनका प्रमुख उपलब्धि सार्वजनिक गर्दै संघीय मन्त्रालयको संख्या घटाउने निर्णयबाट वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने दावी गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रालयको संख्या घटाएर 18मा सीमित गरिएको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी प्रतिबद्धता अनुसार प्रशासनिक संरचना चुस्त, प्रभावकारी र मितव्ययी बनाउन यो निर्णय गरिएको उहाँले बताउनुभयो। प्रवक्ता पोखरेलका अनुसार मन्त्रालयको संख्या कटौतीसँगै प्रशासनिक खर्चमा उल्लेख्य कमी आउने र त्यसबाट वार्षिक करिब 20 अर्ब रूपियाँ बचत हुने अनुमान गरिएको छ। उहाँले सरकारी संरचनाको पुनसंरचना, आवश्यक निकायको समायोजन र अनावश्यक संरचना खारेजीतर्फ कार्यक्षमता अभिवृद्धि गर्न नीति सरकारले अघि बढ़ाएको पनि बताएको छ। यसका साथै राजनैतिक दल, निकट कर्मचारी, ट्रेड युनियन, विद्यार्थी संगठन लगायतका संरचना खारेज गरी प्रशासनलाई निष्पक्ष, व्यावसायिक र उत्तरदायी बनाउने प्रयास गरिएको सरकारको दावी छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स एकएफटीएफको ग्रे लिस्टबाट हटाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको शनिबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले सरकार यो दिशामा प्रभावकारी रूपमा काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्ले
एएफटीएफको सबै सुझाव कार्यतालिका सहित कार्यान्वयन गरिने उल्लेख गर्दै नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन सबै राजनैतिक दल र सरकारवालाको सहयोग आवश्यक रहने बताउनुभयो। सुझावहरू समयमै कार्यान्वयन गर्न नसके नेपाल ब्ल्याक लिस्टमा पर्न सक्ने जोखिम रहेकाले यो विषयलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। उहाँका अनुसार वर्तमान सरकार गठनपछि एएफएटीएफका सुझाव कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ। नेपाल 2081 साल फागुनदेखि एएफएटीएफको ग्रे लिस्टमा रहँदै आएको छ। अर्थमन्त्रीले प्रस्तुत गरेको प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। छलफलका क्रममा सांसदहरूले विधेयकलाई अझ स्पष्ट प्रभावकारी र व्यावहारिक बनाउनु पर्ने सुझाव दिएका छन्। उनीहरूले सम्बन्धित समितिमा विस्तृत र वृहत छलफलपछि साझा सहमतिका आधारमा विधेयकलाई थप परिमार्जन गर्नुपर्नेमा जोड़ दिएका हुन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो सय दिन पूर्ण रूपमा असफल भएको आरोप लगाउनु भएको छ। लुम्बिनी प्रदेशमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रथम एकता बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटोल आइपुग्नुभएका प्रचण्डले संचारकर्मीमाझ कुराकानी गर्दै सरकारले जनतालाई दिएको आश्वासन अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले सरकार गठन अघि देखाइएका आशा र भ्रम अनुसार कुनै पनि परिणाम देखिएका छैनन्, त्यसैले सरकार पहिलो सय दिनमै पूर्ण रूपमा असफल भएको मेरो निष्कर्ष हो, उहाँले भन्नुभयो। प्रचण्डले मुलुकको वर्तमान राजनैतिक परिस्थितिमा वाम एकता भन्दा पनि प्रमुख राजनैतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय सहमति र साझा प्रयासबाट मात्रै मुलुकका चुनौतीहरूको समाधान खोज्न सम्भव हुने बताउनुभयो। बुटोलमा जारी एकता बैठक र प्रशिक्षण कार्यक्रममा पार्टीका सहसंयोजक माधव नेपाल, वरिष्ठ नेता नारायण काजी श्रेष्ठ, वर्षमान पुन लगायत शीर्ष नेताहरूको उपस्थिति छ। कार्यक्रममा पार्टीको भावी रणनीति, संगठन विस्तार र समसामयिक राजनीतिक अवस्थाबारे समेत छलफल भइरहेको पार्टी निकटस्थ नेताहरूले जनाएका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को जेठ मसान्तरसम्म कुल बजेटको 47.2% मात्रै खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित 38.91 अर्ब रूपियाँ मध्ये 18.36 करोड़ 48 लाख रूपियाँ खर्च भएको हो। कार्यालय प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू खर्चतर्फ 50.66% अर्थात 7.02 अर्ब रूपियाँ खर्च भएको छ भने विकास निर्माणतर्फ सम्बन्धित पूँजीगत खर्च 44.92% अर्थात 10.54 अर्ब रूपियाँ पुगेको छ। मन्त्रालयगत खर्च विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ। उक्त मन्त्रालयले आफ्नो कुल बजेटको 62.77% खर्च गरिसकेको छ। त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले 50.26%, वन तथा वातावरण मन्त्रालयले 48.66%, ऊर्जा जलस्रोत र सिंचाई मन्त्रालयले 47.06% तथा शहरी विकास र खानेपानी मन्त्रालयले 43.1% बजेट खर्च गरेका छन्। यता आन्तरिक मामिला र कानून मन्त्रालयको खर्च प्रगति 15.28% र युवा खेलकुद मन्त्रालयको 19.78% रहेको छ, जुन सबैभन्दा न्यून मानिन्छ। स्थानीय तहमा जाने अनुदानतर्फ भने 62.72% प्रगति देखिन्छ। आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ़ने भएकाले समग्र खर्च दर अझ वृद्धि हुने अपेक्षा गरिएको छ। कानूनको विवादमा परेका बालबालिकाहरूलाई दण्डमुखी दृष्टिकोणबाट नभई सुधार, पुनस्थापन र सर्वोच्च हितको सिद्धान्त अनुसार व्यवहार गर्नुपर्ने आवश्यकता उल्लेखिएको छ। बाँकेको 9 बस्ता बाल सुधार गृहमा कानूनी साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालनका अवसरमा सो कुरामा जोड़ दिएको हो। सुधार गृहमा रहेका कानूनको विवादमा परेका बालकलाई बाल न्याय प्रणाली, न्यायिक प्रक्रिया, कानूनी सहन्यायता र कानून बमोजिम प्राप्त गर्न सक्ने अधिकारका विषयमा जानकारी प्रदान गरिएको हो। कार्यक्रममा एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता बसन्त गौतम र उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका वैतनिक कानून व्यवसायी सनिता पौडेलले सहजीकरण गर्नुभएको थियो। सरिता पौडेलले सहजीकरण गर्नुभएको थियो। बाल सुधार गृह 9 बस्ताका प्रमुख श्यामबहादुर राणाले कानूनको विवादमा परेका बालकलाई आफ्नो मुद्दाको अवस्था, न्यायिक प्रक्रिया र उपलब्धि कानून सहायताबारे जानकारी गराई उनीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा सहभागी बालकहरूले कानूनको अज्ञानताका कारण विवादमा परे पनि आफूहरूमाथि अपराधी सरह व्यवहार हुने गरेको अनुभव सुनाएका थिए। उनीहरूले बाल न्याय प्रणालीले अंगीकार गरेको सुधारोन्मुख न्यायको अवधारणा अनुसार व्यवहार हुनुपर्ने र मुद्दाको शीघ्र न्याय निरूपण गर्नुपर्ने तथा बालमैत्री न्यायिक प्रक्रिया सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएका छन्। विगत 5 दिनदेखि काठमाण्डुको माइतीघर मण्डलामा धरना दिँदै आएका सुस्तावासीका मागप्रति गृह मन्त्रालयले चासो देखाएको छ।
मन्त्रालयले सुस्ता क्षेत्रका समसामयिक समस्याहरू समाधान गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमलाई आवश्यक पहल गर्न औपचारिक निर्देशन दिएको हो। गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण शाखाले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सुस्ता क्षेत्रको शान्ति सुरक्षा र नागरिकता सम्बन्धी समस्या सम्बोधन गर्न दुई प्रमुख निर्देशनात्मक निर्णय कार्यान्वयन गर्न भनेको छ। निर्देशन अनुसार सुस्ता क्षेत्रभित्र सुधार का अवस्था र सुरक्षा दृष्टिकोणले संवेदनशील स्तरहरूको पहिचान गरी तत्काल थप सुरक्षाकर्मी परिचालन गर्न र स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्ने उल्लेख गरिएको छ। साथै सो क्षेत्रमा बसोबास गर्ने धेरैजसो व्यक्तिको नागरिकता पाउन नसकिरहेको गुनासो आएकाले नागरिकता प्राप्त गर्न योग्य व्यक्तिको वास्तविक तथ्याङ्क संकलन गरी प्रोफाइल तयार गर्न पनि निर्देशन दिइएको छ। नागरिकताबाट वञ्चित योग्य व्यक्तिहरूलाई प्रचलित नागरिकता ऐन र नियमावली अनुसार प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्ने र ऐन निवारणका कारण नागरिकता दिन नसकिने अवस्था भए त्यसको स्पष्ट आधार र कारण खुलाएर नीतिगत पहलका लागि गृह मन्त्रालयमा प्रतिवेदन पठाउन भनिएको छ। गुल्मीको छल्दी राजडाँडा सड़क खण्ड आज शनिबारदेखि पुनः सात दिनका लागि बन्द हुने भएको छ। सड़क पूर्वाधार विकास कार्यालय गुल्मी अन्तर्गत सञ्चालित छल्दी पनाहा इन्द्रगौड़ा सड़क स्तरोन्नति आयोजनाको निर्माण कार्यका क्रममा सड़क खण्डको स्वाला पहिरो खण्डमा कड़ा चट्टान परेका कारण मेसिनबाट भइरहेको कटान कार्यले गति लिन नसकेको र ढुङ्गा खच्ने जोखिम भएको हुँदा पुनः सात दिनसम्म उक्त सड़क बन्द हुने जनाइएको हो। यही असार तीन गतेदेखि अठार गतेसम्म यो सड़कमा चौबिसै घण्टा सवारी आवागमन बन्द गरिएको थियो। गुल्मीमा अनुदानको रासायनिक मल कालोबजारी गरी अनाधिकृत रूपमा बिक्री वितरण गरेको आरोपमा एक कृषि सहकारीका सचिव पक्राउ परेका छन्। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर एक स्थित नवप्रगतिशील कृषि सहकारी संस्था लिमिटेडले अनुदान बिक्री वितरण गर्न प्राप्त रासायनिक मल यूरिया डीएपी कालोबजारी गरी चर्को मूल्यमा स्थानीय पसलहरूमा बिक्री वितरण गरिरहेको भन्ने गुप्य सूचनाका आधारमा प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय रेडी गुल्मीबाट खटिएको प्रहरी टोलीले बिहिबार नवप्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव सोही स्थानका 44 वर्षीय प्रेम नारायण पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभएको छ। पाण्डेलाई सम्पर्कमा ल्याई सोधपूछ गर्दा स्थानीय कृषकहरूलाई बिक्री वितरण गर्न अनुदानमा खरिद गरी ल्याएको रासायनिक मल स्थानीय व्यापारीहरूलाई अनाधिकृत रूपमा बढ़ी मूल्यमा बिक्री गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो। पश्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषणको अवस्था गम्भीर देखिएको छ। स्थानीय तहसंघको समन्वयमा हेलेन केयर इन्टरनेशनलले बेस नेपाल मार्फत सञ्चालन गरेको पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत जिल्लाका सातै स्थानीय तहमा गरेको बालबालिकाको पोषण लेखाजोखाका क्रममा 13% बालबालिकामा कुपोषणको समस्या देखिएको हो। कुल 22,654 जना बालबालिकाको जाँच गर्दा 2,613 जनामा मध्यम कुपोषण र 250 जनामा अति शीघ्र कुपोषण देखिएको छ। कुपोषित बालबालिकाको नियमित निगरानीमा उपचार भएको परियोजनाका कार्यक्रम संयोजक स्वालिग्राम पोखरेलले जानकारी दिनुभएको छ। जिल्लाका सातै स्थानीय तहमा कुपोषणको गम्भीर समस्या देखिएको बताइन्छ। रामग्राम नगरपालिकामा सबैभन्दा धेरै 46.3 जना बालबालिका मध्यम शीघ्र कुपोषण र 47 जना बालबालिकामा अति शीघ्र कुपोषण देखिएको छ। यस्तै 2,725 जना बालबालिका उपचारपछि निको भएका छन्। 6 महिनादेखि 59 महिनासम्मका बालबालिका गर्भवती महिला सुत्केरी अवस्थाका महिलालाई लक्षित गरी परियोजना सञ्चालनमा ल्याइएको हो। बितेका तीन दिन देशका धेरैजसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा मापन गरिएको छ। तथापि रूपन्देही लगायत लुम्बिनी प्रदेशमा खासै वर्षा हुन सकेको छैन। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमका एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेको छैन। पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिङ भक्तपुरको तथानी खोटाङको एसेली खर्क प्युठानको सेउली बाङ लगायतका विभिन्न ठाउँमा 20 मिलिलिटर भन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले बेलुका र राति भोजपुर खोटाङ ओकलढुङ्गा रामेसाप सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। केही दिनदेखि पानी परिरहेको र मनसून सक्रिय रहेको हुँदा कुनै ठाउँमा 81 ठूलो पानी परेर विपदजन्य घटना हुन सक्ने भएकाले सावधानी अप्नाउनु पर्ने महाशाखाको भनाइ छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आश रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी परेको छैन। रूपन्देही सँगसँगै तिलोत्तमाका धेरैजसो ठाउँहरूमा वर्षा हुन नसक्दा किसानहरू निराश बनेका छन्। असारको मध्य नागिसक्दा पनि वर्षा हुन नसकेपछि किसानहरूमा नैराश्य छाएको हो।
र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजबाट शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेल आज राति नेपाली समय अनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को र भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच हुँदैछ। यसपटकको विश्वकप प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मोरक्को र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बिया खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम मा प्रवेश पाएसँगै अन्तिम 16 को समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली राम्रो खेल्ला खेल्दै पनि नकआउट चरणबाटै बाहिरिएका छन्। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरको हामी अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। 100 दिनमा शासकीय सुधारको प्रगति 87.2% पुगेको सरकारको दावी, सुशासनका उपलब्धि सार्वजनिक। 100 दिनमा मन्त्रालय घटाउँदा वार्षिक 20 अर्ब बचत हुने सरकारको दावी, ग्रे लिस्टबाट नेपाललाई हटाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेको भनाई। पालयन सरकारको पहिलो 100 दिन पूर्णत असफल रहेको नेकपा संयोजक प्रचण्डको आरोप। लुम्बिनी सरकारको बजेट खर्च 47.2% सीमित, स्वास्थ्य मन्त्रालय खर्चमा अग्रस्थानमा। बाल सुधार गृहमा कानूनी साक्षरता र मनोसामाजिक परामर्श, सुस्तावासीको धरनापछि गृह मन्त्रालय सक्रिय, नागरिकता प्रोफाइल तयार गर्न निर्देशन। गुल्मीको छल्दी रातडाँडा सड़क पुनः 7 दिनका लागि बन्द, अनुदानको रासायनिक मल अनाधिकृत रूपमा बिक्री गर्ने एकजना गुल्मीबाट पक्राउ। नवलप्रासीमा 13% बाल बालिका कुपोषित युक्त रहेको तथ्याङ्क सार्वजनिक। आज देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने, मौसमविदहरूको भनाई। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदै रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि निरन्तर सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
5: खै दाई दुई चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल लिनुहोस् भाइ।
5: अनि दाई कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
6: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 9850505934।
8: जडिलो बाटो बचौ र बचाउ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाउ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं, मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं, जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
11: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरासी घुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
8: वडा अध्यक्षज्यू नमस्कार।
9: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गरनी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचिएर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
9: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
10: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सौजी क्युआर भयो है?
7: ए, भगवान्, मेसेज आएको छैन।
8: घरी एसएमएस

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हाड जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
15: 9857021-835।
16: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
18: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: मीठा सुगनो
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803-64460
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र?
6: अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
9: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
12: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
12: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतना का लागि जारी सन्देश।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भन्ने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
19: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
20: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमाझ आइपुगेका छौं। प्रस्तुत छ।

0: का आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नच पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: सी बाबा म बेस्तरी खुसी, म त अहिले त
3: अब त म त बचे भनेको छ नि। म
4: सुँदा रामराजीपुर कलिपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेस्तरी भतते पोल्ने, दुख्ने बेस्तरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए। त्यो गर्दा
5: अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवा प्रसारण लाइनमा जोडियो।
6: जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी, प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई।
5: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोक कार्यक्रम शुरू।
6: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानेडा र मोरक्को खेल्ने।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देज

0: शर्तहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उपलब्धि सार्वजनिक गर्नुभएको हो। उपलब्धिको पहिलो बुँदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश छ। मन्त्रालयको संख्या घटाएर 18 कायम गर्दा वार्षिक झण्डै 20 अर्ब रूपियाँ कोषमा बचत हुने अनुमान रहेको पोखरेलले बताउनुभयो। पहुँचवालाहरूले नियम विपरीत प्रयोग गर्दै आएका 672 सरकारी गाड़ी र मोटरसाइकल जफत गरी राज्यको मातहतमा फिर्ता ल्याएको छ भने 31 अनुत्पादक सरकारी निकायहरू खारेज भएका छन्। राजनीतिक दल निकट, ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायत सुधारात्मक कामबाट सकारात्मक सन्देश गएको सरकारको दावी छ। सरकारले यस अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि कठोर कदम चालेको दावी गरेको छ। उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन आयोग गठन भई 11,000 भन्दा बढ़ी उजुरी र विवरण संकलन भइसकेका छन्। शून्य सहनशीलताको नीति अपनाउँदै सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 विरूद्ध 118 अर्बको बिगो दावी सहित मुद्दा दायर भएको छ। नागरिकको घर दैलोमा सेवा पुर्याउने अभियान अन्तर्गत हुल्ला कार्यालय मार्फत 75 जिल्लामा नागरिकता र राहदानी घरमै पुर्याउने काम शुरू भएको छ। यातायात कार्यालयहरूबाट कास्की र मोरङमा चालक अनुमति पत्र घर घरमा पुर्याउन थालिएको छ। भूमि व्यवस्था पनतर्फ बर्दियाको बढ़ैया तालका भूमिहीन नागरिकलाई लाल पूर्जा वितरण शुरू भएको छ भने सार्वजनिक र सरकारी जग्गाको संरक्षणका लागि लाखौं कित्ता जग्गाको अभिलेख अध्यावधि गरेको सरकारको दावी छ। आम नागरिकका गुनासो तत्काल सम्बोधन गर्न हेलो सरकारलाई स्तरोन्नति गरी 3,770 सरकारी कार्यालयहरूलाई एकीकृत ड्याशबोर्डमा जोड़िएको छ, जहाँ प्राप्त गुनासाहरूमध्ये 60% फर्सेट भइसकेका सरकारको दावी छ। प्रशासनिक क्षेत्रमा दलीय ट्रेड युनियनहरू खारेज गरी राजनीतिक तटस्थता कायम गरेको र विश्वविद्यालयका उपकुलपति तथा विभिन्न देशका राजदूत नियुक्तिमा पहिलो पटक खुल्ला प्रतिस्पर्धा र योग्यता प्रणाली लागू गरेको सरकारको दावी छ। 100 दिने उपलब्धिको पूर्ण विवरण उज्यालो अनलाइनमा पढ्न सक्नुहुन्छ।
2: यसैबीच प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसदमा जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र सरकार शाह नेतृत्व सरकारका 100 दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। बुटवलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो। यस्तै नेकपा एमाले का महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको 100 दिने कार्यकालले देशलाई सही दिशा दिन नसकेको टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले लोकप्रियतावाद र सामाजिक सञ्जालको सहारामा आर्जन गरिएको जनसमर्थन क्षणिक हुने तर्क गर्नुभयो।
1: यसैबीच स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न आज काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिएका छन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिका विहीन बनाएको, अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी छ। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। यस्तै राजनीतिक विश्लेषक देवेश शाहले भ्रष्टाचार विरूद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने काम र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय भएको उल्लेख गर्नुभयो, तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उहाँको सुझाव छ।
2: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले प्रस्तुत गरेको

0: सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका छन्। विधेयक स्वीकृत गर्नु अघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीहरूले आज दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ।
1: महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवा कर्मचारीहरूको सुविधा बापतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अडियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीहरूको सुविधा मध्ये उपदान सञ्चित विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले असार 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ।
0: बितेका तीन दिन देशका धेरैजसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको थाथली, खोटाङको ऐसलु खर्क, प्युठानको सेउलीवाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसून सक्रिय रहेको हुँदा कुनै ठाउँमा 81 ठूलो पानी परेर विपज्जन्य घटना हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारका 100 दिनका उपलब्धि, सार्वजनिक मन्त्रालय घटाउँदा 20 अर्ब रूपियाँ बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी, सरकारको 100 दिन उपलब्धिमूलक नभएको विपक्षी दल र स्वतन्त्र नागरिकको टिप्पणी, राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त चारवटा विधेयक स्वीकृत गर्यो, आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यो।
0: बाँकी खबर, दैलेखको चामुण्डा वीरेन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे ताडाबाट कर्णाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुहरूको खोजीका लागि चितुवनको कुरिन्टारबाट विशेष उपकरण सहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी नायब परीक्षक श्रवण कुमार विकका अनुसार गाड़ी र अन्य चारजनाको खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाड़ीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन।
1: गएको वर्ष असार 24 गते लेन्दी खोलामा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवागढ़ी जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। आयोजनाका अनुसार 111 मेगावाट क्षमता भए पनि राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिलेलाई 74 मेगावाट मात्र उत्पादन गरिएको छ। नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरेको यो आयोजना नेपालका महत्वपूर्ण जलविद्युत आयोजना मध्येको एउटा हो। आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः चारणको अवस्थामा पुगेको रसुवागढ़ी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम जुवाखाले बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण सुरुङभित्र पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणहरूको मरमत, बालुवा ठिग्राउने पोखरीको सफाई तथा अवरोध हटाउने, हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण मरमत तथा पुननिर्माणका काम सम्पन्न भइसकेका छन्। आयोजनाले प्रयोग गर्ने पुल संरक्षणका लागि तटबन्ध निर्माण तथा जोखिमयुक्त ठाउँमा आवश्यक संरक्षणका काम समेत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो। अब नदीको पानी नयाँ गेट मार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाएकोले आयोजना 111 मेगावाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ। बाढ़ीका कारण आयोजनामा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। प्राविधिकहरूको अनुसार बाँध क्षेत्र बाहेक आयोजनाका सबैजसो संरचना भूमिगत भएकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना भने कम छ।
0: जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा परेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बाल बालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधिको काम गर्ने जोखिम बढ़ेको भविष्यमा औषधिको काम नगर्ने जोखिम बढ़ेको उहाँको चेतावनी छ। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर सम्मको जोखिम बढ़ाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो।
1: कञ्चनपुरको शुक्लाफाटा नगरपालिकालाई स्वच्छ, सुन्दर र वातावरण मैत्री बनाउने उद्देश्यले उद्योग वाणिज्य संघले ग्रीन एण्ड क्लीन शुक्लाफाटा अभियान शुरू गरेको छ। मेयर रणबहादुर महराले अभियानको उद्घाटन गर्दै यसमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो। अभियानको पहिलो चरणमा झलारी बजार क्षेत्रमा प्रतिनिधि, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागितामा वृहत सरसफाई कार्यक्रम सञ्चालन भएको छ, जसमा सड़क र सार्वजनिक स्थलबाट प्लास्टिक जन्य फोहोर संकलन गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेश बहादुर धामीले जानकारी दिनुभयो। अनुसार यसलाई एक दिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन अभियानका रूपमा अघि बढ़ाउने र कलुवापुर लगायत ग्रामीण बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। घर घरमै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो। संघ अनुसार आउँदो दिनमा वृक्षारोपण, विद्यालय स्तरीय सचेतना र व्यवसायलाई वातावरण मैत्री विकल्प अपनाउन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका वडा नम्बर 22 न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बार प्रहरीलाई 2 लाख रूपियाँ जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा गुणस्तर कायम नगरेको पाइएपछि जरिवाना गरिएको हो। अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेको, फ्रूट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। यस्तै फ्रिजमा भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। विभागले रेस्टुरेन्टका संचालकलाई कमजोरी सुधार गरी 3 दिनभित्र विभागमा प्रमाण सहित उपस्थित हुन निर्देशन दिनुभएको छ।
1: नेपालका लागि चिनिया राजदूत झ्याङ माओ मिङले नेपाल चीन सम्बन्ध सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनु पर्ने बताउनु भएको हो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्य खोजी जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। साथै शी जिनपिङ विचारधाराका सिद्धान्त मध्ये पार्टी नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड़ दिनुभयो। सन् 2022 मात्रै भ्रष्टाचार विरूद्ध 10 लाख भन्दा बढ़ी मुद्दामा झण्डै 9,83,000 व्यक्तिले कार्यवाही गरेको उहाँले बताउनुभयो। उहाँले चीन नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाका लागि विश्वयुद्ध भन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ़दै गएको दावी गर्नुभयो। कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध दोस्रो विश्वयुद्ध पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमण भन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिष्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई विश्वयुद्ध जितेको बताउँदै उहाँले शीतयुद्ध पछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कड़ा प्रहार गरिएको उहाँको भनाइ छ। ट्रम्पले अमेरिकाको 250 वार्षिकोत्सवमा उल्लेख प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभयो।
1: अमेरिका र इजरायलको आक्रमणमा मारिएको 4 महिनापछि भन्दा बढ़ी समयपछि इरानले आफ्ना पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रम शुरू गरेको छ। खामेनीको शव अहिले तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसहदमा खामेनीको अन्तिम संस्कार हुँदैछ। समारोहमा गरी 1.2 करोड़देखि 2 करोड़सम्म मानिसहरू उपस्थित हुने इरानी सरकारले अनुमान गरेको छ। इरान र अमेरिका बीच द्वन्द रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछिको युद्ध विरामका बेला अन्तिम संस्कार कार्यक्रम शुरू भएका हुन्। विशाल धार्मिक परिसरमा सतपेटिका राखेपछि श्रद्धांजलि व्यक्त गर्न उपस्थित हुनेहरूमा इरानका राष्ट्रपति मसूद पेजिस्क्यान पनि हुनुहुन्थ्यो। यस्तै समारोहमा अमेरिका र इरान बीच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, रूसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव र अफगान तालिबानका विदेश मन्त्री अमीर खान लगायत 100 भन्दा बढ़ी देशका प्रतिनिधिहरू पुग्नु भएको छ। 6 दिनसम्म चल्ने समारोहको एउटा हिस्साको रूपमा आज तेहरानमा आधिकारिक अन्तिम संस्कार समारोह भइरहेको हो। फेब्रुअरीमा भएको आक्रमणमा मारिएका खामेनीको परिवारका सदस्यहरूको अवशेषसँगै खामेनीको शव पनि 3 दिनसम्म ग्रान्ड मोसलामा राखिनेछ। खामेनी मारिएपछि मध्यपूर्वमा युद्ध सर्केको थियो।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। पहिलो खेलमा आज राति 11:15 सह आयोजक क्यानाडा र मोरोको खेल्नेछन्। यस्तै भोलि बिहान 3:00 प्याराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरोको, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केभ भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्।
1: खबरको सिलसिला यति नै। आज शनिबार अब

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
8: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.nbaट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
9: औषधि हालेको
10: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बोक्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौ। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेप्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
12: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
11: मणि मुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
19: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बात रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15-49 को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
23: 98-570-21-835।
24: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
24: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
25: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
24: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
25: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
24: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
26: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
27: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
26: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
28: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
26: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
29: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
30: सबै मिलाइ खुवाउ।
29: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
30: साथै
0: गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाउनु
1: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
2: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: सिकल सेल रोगको एक जानकारी।
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
4: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
5: जन्डिस हुने,
4: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
4: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
4: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
4: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
4: सिकल सेल रोगको रोकथाम:
5: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
4: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
7: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
6: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
7: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
6: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
8: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरो।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
4: व्यवसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यवसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मानव रोपौं, मुरी फलाउं, खेतीयोग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए, के भयो? के को हल्ला खल्ला हो यो?
13: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
12: होइन, किन माइली भाउजू,
15: अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
14: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ

0: परिवार का साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। बालेन सरकारका 100 दिन शासकीय सुधारको प्रगति 87.2% पुगेको सरकारको दावी। मन्त्रालय घटाएर वार्षिक 20 अर्ब बचत गर्ने सरकारको दावी, ग्रे लिस्टबाट नेपाललाई हटाइने अर्थमन्त्रीको भनाई। सरकारको 100 बुधी कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको कंग्रेसको निष्कर्ष, पहिलो 100 दिन असफल भएको नेकपा संयोजक प्रचण्डको आरोप। लुम्बिनी सरकारको बजेट खर्च 47.2% सीमित, स्वास्थ्य मन्त्रालयको खर्च सबैभन्दा धेरै। तिलोत्तमामा आइतबारदेखि तेस्रो दलित ज्ञान उत्सव, सामाजिक न्याय र विभेद अन्त्यमा केन्द्रित बहस हुने। सर्पले डस्दा अर्घखाँचीमा 23 वर्षीय युवकको मृत्यु, रूपन्देही सहित लुम्बिनी प्रदेशका कतिपय स्थानमा

शुक्रबार मध्यम वर्षाको सम्भावना र विश्वकप फुटबलमा शनिबार रातिदेखि अन्तिम सोह्रका खेलहरू हुँदै

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो 100 दिने पूरा भएको अवसरमा शासकीय सुधार र सुशासनका क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुँदे शासकीय सुधार कार्यसूची मध्ये 70 बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको र समग्र प्रगति 87.2% पुगेको दावी गर्नुभयो।
2: एकैपटक 8 विश्वविद्यालयहरूलाई सबैमा फ्री कम्पिटिसन मार्फत ओपन कलबाट त्यो पनि हाम्रो कुनै पनि भूमिका बिना सकेसम्म राजनीतिक भूमिका नहोस् भनेर एउटा विज्ञ समिति गठन गरेर विज्ञ समितिहरूले उहाँहरूको भिजन पेपरदेखि लिएर उहाँले हामीलाई पठाउनु भएको उहाँहरूको आवेदन सबै स्वायत्त रूपमा स्वतन्त्र रूपमा उहाँहरूले मूल्याङ्कन गरेर हामीलाई पठाउनु भएको थियो सर्टलिस्ट गरेर। त्यहाँबाट पनि हामीले विज्ञहरूलाई नै बोलाएर अन्तर्वार्ता पनि हामीले गरेका थियौँ र सकेसम्म राजनीतिक हस्तक्षेप नगर्नको लागि हामी चाहिँ एकदमै संवेदनशील भएर हामीले त्यो पदपूर्ति पनि गरेका थियौँ र अन्य धेरै निकायमा पनि पारदर्शी रूपमा फ्री कम्पिटिसनबाट हामीले पदपूर्ति गर्न हामी सफल पनि भएका छौँ।
1: सरकारका अनुसार 17 बुँदामा 80% भन्दा बढ़ी प्रगति भएको छ भने 13 बुँदाको कार्यान्वयन 60% भन्दा कम रहेको छ। गत चैत्र 13 गते गठन भएको सरकारले नतिजामुखी प्रभावकारी मापन योग्य र जवाबदेही शासन प्रणाली विकास गर्ने उद्देश्यसहित सुधार अभियान अघि बढ़ाएको जनाएको छ। सरकारले उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, सरकारी नियुक्ति खारेजी, कर्मचारी सरूवा प्रणालीमा अनलाइन व्यवस्था, सहकारी समस्या समाधानका पहल र सेवा प्रवाह र सुधारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। साथै मन्त्रालयको संख्या घटाएर वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने दावी गरेको छ। यद्यपि सरकारको कार्यशैलीप्रति आलोचना पनि भइरहेको छ। विकल्प विनय सुकुम्बासी हटाइएको, व्यवसायमाथि अनावश्यक दबाव सृजना गरिएको, विपक्षीप्रति प्रतिशोधपूर्ण व्यवहार देखाएको र महँगी नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न नसकेको आरोप सरकारमाथि लाग्दै आएको छ। सरकारले भने सुधार अभियानलाई थप प्रभावकारी बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन प्रतिबद्ध रहेको जनाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले सरकारको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदाम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारको कार्य सम्पादन अपेक्षा अनुसार सन्तोषजनक नरहेको जनाएको हो। बैठकले 100 बुँदे कार्यसूची कार्यान्वयनमा देखिएका कमजोरीका विषयलाई संसदमा सशक्त रूपमा उठाउने, सरकारका काम कार्यवाहीको नियमित अनुगमन गर्ने र प्रमुख प्रतिपक्षी दलको हैसियतबाट सरकार थप जवाबदेही बनाउने निर्णय गरेको छ। साथै मन्त्रालयगत संयोजकहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि समीक्षा गर्दै प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधार उन्मुख कदम चाल्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि कंग्रेसले गरेको छ। कंग्रेसले सरकारले सार्वजनिक गरेका प्रतिबद्धता व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएको छ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो 100 दिन पूर्ण रूपमा असफल भएको आरोप लगाउनु भएको छ। लुम्बिनी प्रदेशमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रथम एकता बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि शनिबार बुटोल आइपुग्नुभएका प्रचण्डले संचारकर्मीहरूसँग कुराकानी गर्दै सरकारले जनतालाई दिएको आश्वासन अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले सरकार गठन अघि देखाइएका आशा र भ्रम अनुसार कुनै परिणाम नदेखाइएको भन्दै सरकार पहिलो 100 दिनमै पूर्ण रूपमा असफल भएको दावी गर्नुभयो। प्रचण्डले मुलुकको वर्तमान राजनैतिक परिस्थितिमा वाम एकता भन्दा पनि प्रमुख राजनैतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय सहमति र साझा प्रयासबाट मात्रै मुलुकका चुनौतीहरूको समाधान सम्भव रहेको बताउनुभयो। भुटोलमा जारी एकता बैठक र प्रशिक्षण कार्यक्रममा पार्टीका सहसंयोजक माधव नेपाल, वरिष्ठ नेता नारायण काजी श्रेष्ठ, वर्षमान पुन लगायतका शीर्ष नेताहरूको उपस्थिति छ। कार्यक्रममा पार्टीको भावी रणनीति, संगठन विस्तार र समसामयिक राजनैतिक अवस्थाबारे छलफल भइरहेको जनाइएको छ। अर्थमन्त्री डाक्टर सोणिङ वाग्ले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स एएफटीएफको ग्रे लिस्टबाट हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। राष्ट्रिय सभाको शनिबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले सरकार यो दिशामा प्रभावकारी रूपमा काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले एएफटीएफले दिएका सबै सुझाव कार्यतालिकासहित कार्यान्वयन गरिने उल्लेख गर्दै नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन सबै राजनैतिक दल र सरकारवालाको सहयोग अपरिहार्य रहेको बताउनुभयो। सुझावहरू समयमै कार्यान्वयन गर्न नसके नेपाल ब्ल्याक लिस्टमा पर्न सक्ने जोखिम रहेकाले यो विषयलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। उहाँका अनुसार वर्तमान सरकार गठनपछि एएफटीएफका सुझाव कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ। नेपाल 2081 साल फागुनदेखि एएफटीएफको ग्रे लिस्टमा रहेको छ। अर्थमन्त्रीले प्रस्तुत गरेको प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। छलफलका क्रममा सांसदहरूले विधेयकलाई अझ स्पष्ट प्रभावकारी र व्यावहारिक बनाउनु पर्नेमा सुझाव दिएका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को जेठ मसान्तरसम्म कुल बजेटको 47.2% मात्रै खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित 38 अर्ब 91 करोड़ रूपियाँ मध्ये 18 अर्ब 36 करोड़ 48 लाख रूपियाँ खर्च भएको हो। कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू खर्चतर्फ 50.67% अर्थात 7 अर्ब 2 करोड़ रूपियाँ खर्च भएको छ भने विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च 44.92% अर्थात 10 अर्ब 54 करोड़ रूपियाँ खर्च पुगेको छ। मन्त्रालयगत खर्च विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ। उक्त मन्त्रालयले आफ्नो कुल बजेटको 62.77% खर्च गरिसकेको छ। त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले 50.2%, वन तथा वातावरण मन्त्रालयले 48.66, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 47.06% र शहरी विकास तथा खानेपानी मन्त्रालयले 43.1% बजेट खर्च गरेका छन्। यता आन्तरिक मामिला र कानून मन्त्रालयको खर्च प्रगति 15.28% र युवा तथा खेलकुद मन्त्रालयको 19.78% मात्रै रहेको छ, जुन सबैभन्दा न्यून हो। स्थानीय तहमा जाने अनुदानतर्फ भने 62.72% प्रगति देखिएको छ। तिलोत्तमा नगरपालिका मा आइतबारदेखि दुई दिने तेस्रो संस्करणको दलित ज्ञान उत्सव शुरू हुँदैछ। शनिबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रामकृष्ण खाँडले उत्सव सामाजिक न्याय, सामाजिक एकता, विभेदमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उत्सवमा संरचनागत विभेद, दलित समुदायका ज्ञान, सामाजिक न्याय, समावेशिता, दलित उद्यम, स्थानीय तहको भूमिका र राजनैतिक दलको जिम्मेवारी लगायतका विषयमा बहस हुने नगर प्रमुख खाँडको भनाइ छ।
3: पहल गर्ने गरिएको र यो कार्यक्रमलाई हामीले राष्ट्रिय कार्यक्रमको रूपमै हामीले दलका नेताहरूलाई बोलाउने, सामाजिक व्यक्तित्वहरूलाई बोलाउने र प्रतिनिधिहरूलाई बोलाउने र यसले चाहिँ राष्ट्रिय रूपमै यो कार्यक्रम राष्ट्रिय आकार ल्याओस् भन्ने खालको हाम्रो चाहिने विश्वास हो। त्यसले गर्दाखेरि यो कार्यक्रमलाई हामीले निरन्तर रूपमा आउने वर्ष पनि गर्दै र निरन्तर रूपमा यो कार्यक्रम त्यो रूपमा गरिरहनेछ भन्ने कुरा।
1: आयोजकका अनुसार पूर्व मन्त्री छविलाल विश्वकर्माले आइतबार उद्घाटन गर्ने र लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले सोमबार समापन गर्ने गरी कार्यक्रमको तयारी भइरहेको नगर कार्यपालिका सदस्य सुरेन्द्र सुरीले जानकारी दिनुभयो।
4: यो सामाजिक रूपान्तरणको सन्दर्भमा कसरी चाहिँ न्याय, समानता र यो चाहिँ जातीय विभेद र छुवाछुतको अन्त्य गर्नको लागि तिलोत्तमाभित्र भएका सामाजिक संघ संगठनहरूको भूमिका के हुन सक्छ भन्ने सन्दर्भमा हामीले त्यसमा पनि हामी छलफल चलाउने भनेका छौँ। हामी धेरै ठुलाहरू नेताहरूभन्दा पनि हामी स्थानीय अगुवाहरूलाई यो ज्ञान उत्सवमा हामीले बढी स्थान दिएर अगाडि बढेको परिस्थिति छ। यसमा तिलोत्तमा नगर स्तरीय कोर सञ्जालको अध्यक्ष हुनुहुन्छ, जो हामी जहाँ 300-205 वटा कोर सञ्जाल हुनुहुन्छ। यसको लिडरको हिसाबमा यो सामाजिक नगरपालिकाको अभिन्न अङ्गको रूपमा रहेको टोल विकास संस्थाको अध्यक्ष हरि काफले, त्यसै गरी यो बालबालिका विशेष गरेर विद्यार्थीहरूको क्षेत्रमा ठूलो एउटा अंशको नेतृत्व गर्नुभएका नगर सञ्जालको अध्यक्ष हुनुहुन्छ महिमा खनाल लगायतको, उहाँहरूले पनि यो विषयमा आफ्ना विचारहरू राख्ने र यसमा छलफल गर्ने एउटा हामी परिस्थिति निर्माण गरेका छौँ।
1: उहाँले विभेद विरूद्ध चित्रकला, कविता, सांगीतिक प्रस्तुति, सारङ्गी र पञ्चेबाजाको इतिहास सम्बन्धी विशेष सत्र पनि कार्यक्रमका रूपमा समावेश गरिएको बताउनुभयो। तिलोत्तमा नगरपालिकाले प्रत्येक वर्ष नीति, कार्यक्रम र बजेट मार्फत दलित ज्ञान उत्सव आयोजना गर्दै आएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर 5 ले तिलोत्तमा तिलोत्तमा क्रिकेट एकाडेमीसँगको सहकार्यमा सञ्चालन गरेको एक महिने निशुल्क क्रिकेट प्रशिक्षण सम्पन्न गरेको छ। प्रशिक्षणमा सहभागी बालबालिकाले यसले आफ्नो सिप, आत्मविश्वास र भविष्यप्रतिको आशा थप बलियो बनाएको बताएका छन्। एक रिपोर्ट।
5: नेपालमा क्रिकेट प्रतिको आकर्षण दिनानुदिन बढ़दै गएको छ। यही बढ़दो उत्साहलाई सही दिशामा लैजाने उद्देश्य सहित तिलोत्तमा नगरपालिका वड़ा नम्बर पाँचले तिलोत्तमा क्रिकेट एकाडेमीसँगको सहकार्यमा एक महिने निशुल्क क्रिकेट प्रशिक्षण सञ्चालन गर्यो। करिब 35 जना बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा क्रिकेटका आधारभूत सिपदेखि खेल अनुशासन, टोली भावना र प्रतिस्पर्धात्मक क्षमताको विकासमा विशेष जोड़ दिइएको थियो। प्रशिक्षणमा सहभागी बालबालिकाहरूले यो अवसरले आफूहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र भविष्यप्रति सकारात्मक सोच विकास गरेको बताएका छन्।
6: हामीलाई क्रिकेट तालिम राखेको थियो, एक महिना क्रिकेट तालिम थियो। यसमा हामी सबै सहभागी हुँदा हामीलाई अत्यन्तै खुसी लागेको छ र यस हामीलाई यस क्रिकेट एकाडेमीले पनि अत्यन्तै राम्रो तरिकाले सिकाएको छ। ब्याटिङ गर्नेलाई ब्याटिङ, बोलिङ गर्नेलाई बोलिङ र अलराउन्डरलाई अलराउन्डर सबै चिज सिकाएर सम्पन्न गराएको छ। यहाँ विभिन्न कुराको पनि सुविधा लिन सकिन्छ। हामीले यहाँका कोचहरू पनि अत्यन्तै फ्रेन्डली हुनुहुन्छ र यहाँ सिक्न आउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ। वडा नम्बर पाँचबाट आएको हो, वडा नम्बर पाँचले यहाँ क्रिकेट तालिम दिएको हो। यहाँ मलाई क्रिकेटर बन्न मन छ, यहाँ धेरै धेरै कुराहरू सिकाएका छन्।
5: सहभागी मध्येका योगेश घिमिरेका अनुसार वडा कार्यालय र तिलोत्तमा क्रिकेट एकाडेमीले आफूहरू जस्ता क्रिकेट सिक्न चाहने बालबालिकालाई निशुल्क प्रशिक्षण उपलब्ध गराएर उदाहरणीय कार्य गरेको बताउनुभयो। यस्ता कार्यक्रमले खेलाड़ी उत्पादनसँगै खेलप्रतिको रुचि र लगाव अझ बढ़ने विश्वास उहाँको छ।
7: वडा नम्बर पाँचले आएको क्रिकेट तालिममा सफल हुन पाएकोमा म धेरै खुसी छु। यस एक महिनामै गराएको क्रिकेट तालिममा धेरै कुरा सिक्न पाइयो। बलिङले बलिङ, ब्याट्सम्यानले ब्याटिङ र अलराउन्डरले दुईटै सिक्न पाइएको छ। वडाले गराएको यस तालिममा निकै भिड भएको छ र सबैजना एकदम खुसी छन्। यसकारणले गर्दा भविष्यमा पनि कोही मान्छे ठूला हुन सक्छन्।
5: तिलोत्तमा क्रिकेट एकाडेमीका सञ्चालक कृष्ण भूषालले प्रशिक्षणले ग्रासरूट क्रिकेट विकासको महत्वपूर्ण शुरूआत गरेको बताउनुभयो। सहभागीहरूको उत्साह र सिकाइलाई निरन्तरता दिन एकाडेमीले आफ्नै पहलमा थप 15 दिन निशुल्क प्रशिक्षण सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो।
8: एक महिने निशुल्क क्रिकेट प्रशिक्षण तालिम भर्खरै सम्पन्न गरेका छौं, जसमा लगभग 35 जना भाइ बहिनीहरूको सहभागिता थियो र यस्ता खाले कार्यक्रमहरू नेपालका विभिन्न ठाउँमा अझै भन्दा धेरै गर्न सकेको खण्डमा तल्लो लेभलको ग्रासरूट क्रिकेटमा चाहिँ एउटा राम्रो सहयोग पुग्ने मलाई विश्वास छ। सँगै म फेरि पनि तिलोत्तमा वडा नम्बर पाँच वडाध्यक्ष रमेश डुम्रेज्यूलाई धन्यवाद भन्न चाहन्छु। यस्तो कार्यक्रम तिलोत्तमा वडा नम्बर पाँचले अगाडि सारेको छ र आगामी दिनमा अझै नयाँ र पृथक कार्यक्रमहरू क्रिकेटको विकासको लागि ल्याउनु हुनेछ र त्यसमा हामी पनि भागीदार भएर केही काम गर्न पाउनेछौ भन्ने आश लिएको छु। सँगै र यो कार्यक्रमबाट एक महिने प्रशिक्षण लिएर लाभान्वित हुने सबै भाइ बहिनीहरूलाई हामीले अझै 15 दिन एकाडेमीको तर्फबाट निशुल्क ट्रेनिङ दिने घोषणा पनि गरेका छौं।
5: तिलोत्तमा वडा नम्बर पाँचका वडाध्यक्ष रमेश डुम्रेले क्रिकेट प्रतिको बढ़दो आकर्षणलाई मध्यनजर गर्दै आगामी वर्ष यो कार्यक्रमलाई अझ व्यवस्थित, प्रविधि मैत्री र उन्नत बनाइने प्रतिबद्धता जनाउनुभयो।
9: वास्तवमै भन्ने जीवन सिकाइ हो र सिकाउनको निम्ति हामीले हरेक प्रयत्नले बच्चा बच्चीको स्वास्थ्यको कुरालाई सँग खेलकुद जोडिएको हुन्छ अनि उसको पहिचानसँग, उसको आर्थिक आयसँग र ऊ कुलतमा नलाग्ने राम्रो चाहिँ लाइनमा मात्रै जाने उसको ध्यान हुन्छ र अनि बच्चा बच्चीमा एक आपसमा सामिप्यता, भेटघाट, चिन्जान, पहिचान पनि हुने हुनाले एउटा राम्रो सर्कल पनि तयार हुन्छ। तसर्थ त्यसले हामीले सोचे अनुसारको सामाजिक कार्य र एउटा समाज, जुन किसिमको समाज सोच बनाएका छौँ, त्यो समाज चाहिँ अगाडि बढ्नको निम्ति बच्चा बच्चीमा लगानी गर्नै पर्छ र सानैदेखि हरेक कुराहरू, नैतिकताका कुराहरू, सिक्ने कुराहरू स्कुलकै करिकुलममा राखेर लानुपर्छ भन्ने कुरा हामीले बुझेर पनि अगाडि बढेका छौँ र आगामी वर्षमा यी कुराहरूमा हामी अझै विशेष गरेर अझै लगानी गरेर सानैदेखि बच्चा बच्चालाई एउटा संस्कारको रूपमा चाहिँ सिकाइ संस्कार हो र सिका संस्कारको रूपमा अगाडि बढाउन सक्यो भने त्यो बच्चा एउटा सफल भएर जानेछ र सक्षम, सबल र एउटा क्षमतावान बच्चा तयार हुनेछ।
5: नेपालमा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको लोकप्रियता बढ्दै जाँदा स्थानीय तहबाट सञ्चालन हुने यस्ता ग्रासरूट कार्यक्रमको महत्व झनै बढ़ेको छ। प्रतिभा पहिचान सिप विकास र भविष्यका राष्ट्रिय खेलाड़ी उत्पादनका लागि यस्ता निशुल्क प्रशिक्षण प्रभावकारी माध्यम बन्न सक्छन्। तिलोत्तमा वड़ा नम्बर 5 थालेको यो पहल स्थानीय सरकारको खेल विकास प्रतिको सकारात्मक सोचको उदाहरण मात्रै होइन अन्य स्थानीय तहका लागि अनुकरणीय अभ्यास पनि बनेको छ। यस्ता कार्यक्रमलाई निरन्तरता र विस्तार गर्न सके नेपाली क्रिकेटले अझ बलियो आधार पाउने विश्वास लिएको छ।
1: अब बाँकी खबर अर्घाखाँचीको छत्रदेव गाउँपालिका एक चिदीका स्थित बड डाँडाका 23 पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार साँझ कुमाललाई खेल्ने क्रममा अचानक सर्पले टोकेर गम्भीर घाइते बनाएको थियो। स्थानीयवासीलाई तत्काल उपचारका लागि कपिल वस्तुको गुरूसिंह स्थित सर्पदंश उपचार केन्द्र पुर्याए पनि अस्पताल पुग्न साथ चिकित्सकले कुमाललाई मृत घोषणा गरेका थिए। स्थानीयका अनुसार कुमाल यसअघि पनि पटक पटक सर्प समात्ने र खेलाउँदै आएका थिए। यसपटक भने सर्पले टोकेपछि कुमालको ज्यान गएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ भने भिजालु सर्पले टोकेपछि समयमै सुरक्षित उपचारका लागि स्वास्थ्य संस्थामा पुग्नुपर्ने चिकित्सकहरूको सुझाव छ। बुटोल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत परिमार्जन गरेको हाम्रो बुटोल पुस्तक नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका 24,000 भन्दा बढ़ी विद्यार्थीलाई निशुल्क रूपमा वितरण शुरू गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले विभिन्न विद्यालयका प्रधान अध्यापकलाई पुस्तक हस्तान्तरण गर्दै वितरण कार्यको शुभारम्भ गर्नुभयो। यसअघि सामुदायिक विद्यालयमा मात्र उपलब्ध गराउँदै आएको पुस्तक यसपटकदेखि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि निशुल्क रूपमा उपलब्ध गराइएको हो। स्थानीय इतिहास भूगोल संस्कृति सम्पदा र बुटोलको पहिचानबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले वितरणको दायरा विस्तार गरिएको उपमहानगरपालिकाले जनाएको छ। मनसून सक्रिय रहे पनि खासै वर्षा हुन नसकेको लुम्बिनी प्रदेशसहित रूपन्देही लगायतका क्षेत्रमा आगामी 2-3 दिनसम्म मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको मौसमी प्रणालीलाई हेर्दा मनसूनी वायु सक्रिय रहेकाले रातिको समयमा मेघगर्जन चट्याङसहित मध्यमदेखि केही स्थानमा भारी वर्षा हुन सक्ने अवस्था देखिएको छ। रूपन्देहीमा आइतबारदेखि मंगलबारसम्म वर्षाको केही सम्भावना रहेको मौसमविदहरूले उल्याएका छन्। तर स्थानीय रूपमा छिटो अवधिमै ठूलो पानी पर्न सक्ने भएकाले होचा भूभागमा डुबान ससाना खोलामा आकस्मिक बाढ़ी र कमजोर पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहन सक्ने मौसमविदहरूको आकलन छ। सर्वसाधारणलाई मौसम सम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिएर मात्रै आफ्ना कर्म गर्न जल तथा मौसम विज्ञान महाशाखाले जनाउँदै आएको छ। र फिफा विश्वकप फुटबल 2026 शनिबार रातिदेखि अन्तिम 16 खेलहरू शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा शनिबार राति नेपाली समय अनुसार 11:15 सह आयोजक क्यानाडा र मोरक्को तथा आइतबार बिहान 3:15 पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे, फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मोरक्को र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा शनिबार बिहान घानालाई 1 हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। बालेन सरकारका 100 दिन स्वास्थ्य सुधारको प्रगति 87.2% पुगेको सरकारको दावी। मन्त्रालय घटाएर वार्षिक 20 अर्ब बचत गर्ने सरकारको दावी। ग्रे लिस्टबाट नेपाललाई हटाइने अर्थमन्त्रीको भनाई। सरकारको 100 बुधे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको कंग्रेसको निष्कर्ष। पहिलो 100 दिन असफल भएको नेकपा संयोजक प्रचण्डको आरोप। लुम्बिनी सरकारको बजेट खर्च 47.2% सीमित। स्वास्थ्य मन्त्रालयको खर्च सबैभन्दा धेरै। तिलोत्तमामा आइतबारदेखि तेस्रो दलित ज्ञान उत्सव। सामाजिक न्याय र विभेद अन्त्यमा बहस केन्द्रित हुने। सर्पले डस्ता अर्घखाँचीमा 23 युवकको मृत्यु। रूपन्देहीसहित लुम्बिनी प्रदेशका कतिपय स्थानमा आइतबार मध्यम वर्षाको सम्भावना। र विश्वकप फुटबलमा शनिबार रातिबाट अन्तिम 16 खेल शुरू हुँदै रेडियो लुम्बिनीको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस, अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज, तिलोत्तमा 1, शङ्करनगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि धितो मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेको छौ त?
9: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
8: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
10: हजुर, नेपालमै उत्कृष्ट
8: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि
11: सामुदायिक सूचना नेटवर्क CIM।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन् अनि उसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि। विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
2: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
6: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेही शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनैतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गाधनी पूर्जा, लाल पूर्जा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडैयाताल नगरपालिकाका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधी कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा वहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकार भित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
1: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनि कुन चाहिँ ढल्छ जान्छ, र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
5: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
7: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। र यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 20-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि त्यही ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
5: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, झाझाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएमसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
8: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका र आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्यत्र देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढ़ी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिम भन्दा माथि कतै पनि बाढ़ी छैन।
5: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढ़ीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 22 वटा नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीयता पुनर्स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोर दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले दूध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ़दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएशनको माग रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
2: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत नै महँगो छ होइन, अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो महँगो हुने भयो र हाम्रो स्वदेशी खपत भन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हौ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पारोगे र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पारोगे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
0: सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
0: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव। रिपोर्ट सँगै अभिनयमा नाम दाम र सम्भावना अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 कामन 1 शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भरतातर्फ उन्मुख भएको दावी गरिएको छ। पाँच नयाँ उद्योग मार्फत करिब 35 करोड़ रूपियाँ स्वदेशी लगानी भित्रिएको छ। हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग सञ्चालनमा छन्। करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
14: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुद्धे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
15: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले नसकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्ट फ्यामिलीजहरूको लागि चाहिँ त्यो न्यायचित छैन भन्ने लाग्छ।
14: यही बीच मध्य पूर्वको द्वन्दका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेका छैनन्। आधा सिलिण्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाउ महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खाडीको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खाडीको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खाडीको युद्धमा चाहिँ युद्धसँग सरोकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजा तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य युद्धसँग कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य चाहिँ तपाईँको 1 क्रेडिटकै 6-7 सय पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ।
14: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
16: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ। मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ। जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्थे भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
14: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाटै सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ़दो आकर्षण,
17: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
0: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। अभिनयलाई अहिले पनि शौक र मनोरञ्जनको दृष्टिले मात्रै हेर्ने गरिएको छ, तर कतिपय युवाहरूले यसलाई व्यावसायिक पेशाकै रूपमा अघि बढ़ाएर मनोज्ञ पैसा कमाइरहेका छन्। नेपाली म्युजिक भिडियो होस् वा चलचित्र, छोटो टेलिचलचित्रमा युवाहरूको आकर्षण बढ़दै गर्दा यसलाई समाज र परिवारले थप प्रोत्साहन गर्नुपर्ने कलाकारहरूको भनाइ छ। यसबारे साथी सन्तोषी रावलले कलाकार सरस्वती खत्रीसँग कुराकानी गर्नुभएको छ।
17: तिमीलाई भुल्ने मान्छे होइन भन्ने गीत गरेका थिए पहिलो म्यान क्यारेक्टरमा, हाम्रो रामकृष्ण ढकाल सरको आवाजमा सजिएको गीत थियो। लगभग त्यही कोरोनाको बेलै गरेको थिएँ मैले।
19: तपाईँको भूमिका के थियो नि त्यसमा?
17: भूमिका म क्यारेक्टर, म्यान क्यारेक्टर नै थियो।
19: एउटा छोरी मान्छेले अभिनय क्षेत्रमा आउँदै गर्दाखेरि होइन, उसका इच्छा चाहना पूरा गर्नको लागि कतिको अप्ठ्यारो हुँदो रहेछ। जुन तपाईँले पहिलो म्युजिक भिडियो खेल्नुभयो होइन, त्यसपछि तपाईँलाई के चुनौतीहरू खेप्नु पर्यो भनौँ न?
17: यस्तो हुन्छ, अब हामी गाउँमा हुर्केको मान्छे होइन, गाउँमा हुर्किँदाखेरि त त्यहीकै मान्छेहरू मात्रै मान्छे होला जस्तो लाग्ने के पहिला बच्चा हुँदा, अनि काठमाडौँको मान्छेहरू कस्ता हुन्छन्, अनि चितवनका मान्छेहरू कस्ता, यो सहरका मान्छेहरू कस्ता हुन्छन् भन्ने हुन्थ्यो कि। अनि त्यहाँ पुग्ने बित्तिकै, हामी सहरमा पुग्ने बित्तिकै हामी त सबै कलाकारलाई देख्न पाउँछौँ होला, भेट्न पाउँछौँ होला, आफ्नो चाहना केही कुरा सेयर गर्न पाउँछौँ होला, अनि हामीलाई अपर्च्युनिटी दिनुहुन्छ होला भन्ने लाग्थ्यो नि त। तर त्यो रहेनछ, गाह्रो रहेछ। सहर सिरिसकेपछि त झन् के हो के हो, कुन दुर्दशामा आया जस्तो, कहाँ आया जस्तो हुने होइन। त्यस्तै आएँ, म लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ, काठमाडौँमा छिरेको थिएँ, अनि लोकसेवा पनि तयारी गरेँ मैले। पहिलो वर्ष चाहिँ डीएससीआईमा कम्प्लिट गर्ने बित्तिकै पढेको सिआइमी, अनि निस्केन नाम निस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ, स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थे के, अगाडि गएर उत्कोषक बन्न कोसिस गर्ने गर्थे। त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो। ओहो, त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर, आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिस्क मोलेर काम गरेको थिएँ मैले। अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के अधिकारीसँग, दिदीसँग, उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर छ गरिदेऊ न भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो। अनि त्यसरी नै मेरो कलाकारता क्षेत्र चाहिँ भयो। अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या, कति दुःख त हुन्छ नि, के हुन्छ, कस्तो हुन्छ, के सहनुपर्छ भन्ने त कति हुन्छ कति हुन्छ।
19: तपाईँको पहिलो अनुभव सुनौ न, जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन, कस्तो भएको थियो तपाईँलाई चाहिँ?
17: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन, अन्तर्वार्ता नै लिएँ मैले। त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन, ठिकै भएको थियो। एकजना दाई हुनुहुन्थ्यो, अर्को अहिले हामीले कुरा गरिरहेको छौँ नि, त्यस्तै टाइपको भइरहेको थियो, सिकाइराख्नु भएको थियो दाईले। अनि त्यसपछि त्यति गाह्रो भएको थिएन। जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि, भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ। क्यामेरा कता फर्केको छ होइन, क्यामेरालाई कुन लुक दिने होइन, कसरी दिने, क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर, त्यो साइड क्यारेक्टर हुँदाखेरि त्यति अप्ठ्यारो भएन, म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मैले कति रोएको छु, कति रोएको छु, भावरे मेरो लागि यो रहेनछ भन्ने भएको थिएँ म त्यतिखेर।
19: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि?
17: रेलकै बाटो हो।
19: रेलको बाटो, हजुर। के थियो त्यसमा खास? त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
17: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन। त्यहाँ बिरामी पर्यो भनेपछि छिटै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लभलभ घामै गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ। त्यही रमाइलो छ उहाँहरूको लागि। त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको।
19: नेपाली समाजमा कस्तो छ भने, एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन, अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने, यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन। यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि?
17: मैले धेरै नै सुन्थेँ होइन, कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई। मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि, छोरी त्यो ठाउँमा जानु हुँदैन, के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ हो होइन, त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो। मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने, बोल्ने टाइपको भएको भएर मैले चाहिँ, तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ, अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई, कसले पठाउँछ केही गर भनेर कसले पठाउँछ, छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको हो।
0: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर

0: यति बेला रातिको 8 बज्यो।
1: ओमिन भाइ कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
2: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
1: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
3: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
4: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
3: सम्पर्क 98570-16604, 98470-78505 र 071-514-0029।
4: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
5: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226, बीबीएस को लागि 98-570-42-624, बीए र बीएड को लागि 98-471-29-657।
6: सिकल सेल रोग को एक जानकारी।

0: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि मितिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
3: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
3: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
7: अनि दाई, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी डस्टबिनमा फाल्नु पर्ने
9: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।

0: डमरले टिट्टु दिल्ली बेङ्गल जति दखल दियो त.
1: हरे कृष्ण कृष्ण. ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे. अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
2: हो आमा, मैले पनि सुनेको हुँ. त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा.
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ. देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ. द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा. विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ. नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा.
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ.
1: ए
2: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु.
1: हस् हस् बाबु. हरे कृष्ण कृष्ण कृष्ण.
3: नेपाल सरकार विज्ञापन बोर्ड. मानसिक समस्याबाट बस्ने उपायहरू.
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
4: असल साथीहरूसँग मात्रै संगत गरौं.
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
4: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो. बाप रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि.
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन.
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
9: किन आँखा मिचेको मिचे गरेको?
10: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
9: धेरै समय मोबाइल चलाइसि क्या
10: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ. राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
10: बुझेँ.
9: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ.
8: नेपाल सरकार विज्ञापन बोर्ड.
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
10: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
11: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
11: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
15: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ
18: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
19: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
20: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
19: पछिका लागि भनेर औषधि बचाएर नराखौं
20: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
19: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
20: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
19: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
21: पूर्णले देख्ने ठाउँमा राख्थे त्यसले आफै कुरो बुझ्छ

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
3: रमिला तिमीले के भन्न खोजेको के हो भन, धक्नमानी भन न।
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
3: किन त्यस्तो गरेको होला त?
4: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
5: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने निकाल्ने पुरै काम नि. मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए. दबाई ल्याएर खाएपछि झन् बढी भयो. मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ. म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ. 7 दिनसम्म म लगातार गए थेरापी गर्नु. अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि. 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि. म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु.
9: श्री बाबु म बेस्तरी खुसी. म त अहिले
8: अब त म त बचे भनेको छ नि. म
9: सुँदै सुँदा रामराजीपुर कलिपुर भन्छ न तितर माडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के. यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्नी बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे. लाउने दबाई पनि खान पनि दिनुभयो. अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए. त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको.
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद. यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि. मोबाइल 9857059934. लाइन्स चोक नारायणगढ चितवन. मोबाइल 9855050934.
12: जातीय विभेद के अंत्य करा जाए. जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए. इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला. कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए. जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए. छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए. अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल.
13: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ.
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ. यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ.
13: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ.
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ. बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ.
13: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ.
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ.
13: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ.
14: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ.
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ.
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ. सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं.
13: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ.
14: तिलुत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जनापुर, मणिग्राम, रूपन्देही.
15: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त.
16: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु.
15: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ.
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ. यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो. यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ.
16: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो. अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
18: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
19: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
20: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
21: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
22: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
21: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
23: होइन हो श्याम, कता हिँडे हो, निकै हतारमा पो देखिन्छौ त।
22: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
23: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
22: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
23: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
22: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
23: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
24: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
23: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
25: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज,

0: Marca Hanci OPC Cement. Desh ko cement.
1: Berzer Ghar Rang Raunak. Ghar ra man duvai rangin banaune aakarshak offer. Aajai Berzer Paints ko kharidna paunuhos. Motorcycle, fridge ra mobile phone jitne mauka. Saathai Sure Shot ma paunuhos 100 square feet ko silk illusion design pani. Shartaharu lagu hune chan.
2: CCT College ko naya bharna sambandhi atyanta jaruri suchna. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीए

0: www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: उत्सवको पर्व
2: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
2: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
1: फोन नम्बर 0775469549।
3: खुसीको खबर खुसीको खबर खुसीको खबर
4: होइन के खुसीको खबर हो दाजु?
3: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
4: हो र?
3: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175538023।
4: साउजी क्यूआर भयो
5: है? ए, बोक्नुस् त, मेसेज आएको छैन।

0: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज़ शांति को आवाज
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिल्लो तमाकु बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं नेपाल सरकारसँगको सहकार्य

0: एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
1: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: Preciso.
1: अब नशा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी मोबाइल 9806637111 र 9806271354
2: बुटवल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
3: हमारा सेवा
2: जनरल फिजिशियन
3: स्त्री तथा प्रसूति
2: बाल रोग
3: छाला तथा यौन रोग
2: हार जोड़ने नशा तथा बाथ रोग
3: टाउको तथा मनोरोग
2: नाक कान घाटी
3: जनरल सर्जरी
2: वीडियो एक्सरे
3: डिजिटल एक्सरे
2: ईसीजी
3: डेंटल तथा पैथोलॉजी
2: फिजियोथेरापी
3: तथा फार्मेसी सेवा उपलब्ध छ
4: किशोर किशोरी युवा 15 देखि 49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
5: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
1: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 0175568 मोबाइल
6: 9857021835
7: भर्ना खुल्यो
8: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
8: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
7: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
8: सम्पर्क 9570016604 9470078505 र 0715140029
7: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्देही
9: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
10: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दैछौ क्या
9: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
11: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
9: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
12: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
13: सबै मिलाई खुवाऊ
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
15: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
16: सिकल सेल रोगको एक जानकारी
17: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो
0: यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
16: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हातखुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
6: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
13: स्वास्थ्यमा बुटवल:
17: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
13: असल अभ्यासदेखि नीतिका कुरा,
17: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
13: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
17: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
13: कार्यक्रम स्वास्थ्यमा बुटवल।
18: पीतो शान्तिको म

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ಸಮಸ್ಯೆ ಗಳನ್ನು.
1: ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್, ಸುಖನಗರ್, ಬುಟ್ವಲ್. ಸಂಪರ್ಕ 9800234460.
2: हेलो
3: हेलो हेलो
2: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
3: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
4: हजुर.
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
4: लु दिन त. हेलो, भन्नुहोस् त.
2: हेलो हजुर.
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
3: ल ल ल, किन दिन्थे.
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ.
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ.
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
7: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: पिसो सान्जीको मोहन लुम्बिनी.

0: भाबु अध्यारो छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं न त।
4: हुन्छ
5: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो लुम्बिनी।
4: 98.8 मेगाहर्ट्ज।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855509934।
10: ओहो
11: मरेको के हो?
10: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो। यो
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नमस्ते डाक्टर साहब।
15: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा
11: उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको।
10: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौ, समानताको जग बसालौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
8: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
7: अब त म त बचेँ भनेछ नि। म
8: सुँगै सुँदाखेरि रामराजीपुर कलिपुर भन्छ न, तितरमाडी मेरो मलले खाएर गएको, त्यही खोज्दै खोज्दै गएको।

0: के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्नी बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहनी, त्यहाँबाट त्यही बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे, लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 9855050934।
3: ए बाबु, हतियार छ टर्च बालेर जाऊ।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए दे के लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
9: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
10: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय पढाई गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
13: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही
16: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
17: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
18: भुजुल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुजुल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको उक्त वर्गीकरणको कित्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा कित्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र अथवा असार 20 गतेभित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुजवल
19: किन झोक्राउनु भन्छ काका
20: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
19: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
20: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
21: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9472969228
22: शान्तिको आवाज रेडियो लुम्बिनी

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857185188 9857202752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: होइन पुर्खेबा, किन के
2: भयो
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071562744 562745।
3: साउजी क्युआर भयो है?
4: ए बगाउनुस् त, मेसेज आएको छैन।
5: घरी एसएमएस आएन घरी पेमेन्ट।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-6041 535-641।
7: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डसिप र रिलेसनसिप
8: खुल्दुली .com। म डाक्टर खेम कार्कीको साथ
7: जेनरेसन ग्याप भाइ नपाई हुन्छ ब्रेक, आउट अफ टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
8: खुल्दुली .com। म डाक्टर खेम कार्कीको साथ
7: ट्रेजेडी अट्र्याक्सन
8: हरेक दिन बेलुकी 9 बजे।
9: नमस्कार, हामी खुल्दुली .com को श्रृंखलामा छौं। आज हामी योभन्दा अगाडिका श्रृंखलाहरूमा तपाईँहरूले सुन्दै गरेको भन्दा एकदमै नयाँ तर एकदम महत्वपूर्ण विषयमा हामी छलफल गर्दैछौ। हामी सबैलाई हाम्रो स्वास्थ्य राम्रो हुनको लागि विश्व स्वास्थ्य संगठनले शारीरिक रूपमा, मानसिक रूपमा, सामाजिक रूपमा र स्पिरिचुअल भनेपछि हामी आध्यात्मिक रूपमा पनि भन्छौं कि सबै हिसाबले चाहिँ तन्दुरुस्त हुनुपर्छ अथवा राम्रो हुनुपर्छ अनि मात्रै स्वस्थ भनिन्छ भन्ने डेफिनेसन दिएको छ। त्यसमध्येको हामी सबैले धेरैले छोड्ने विषय भनेको चाहिँ मानसिक स्वास्थ्यको विषय हो र त्यो अहिलेको परिस्थितिमा असाध्यै धेरै मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू प्रशस्त आउने र यसलाई हाम्रो बुझाइमा जे हिजो हामीले चाहिँ यो सामान्य विषय हो भनेर भनिरहेका थियौँ यो विषय चाहिँ अहिले यो जनस्वास्थ्यको एउटा महत्वपूर्ण विषयको रूपमा चाहिँ विकास भइसकेको छ। त्यसैले यो हामी हरेक व्यक्तिलाई स्वस्थ रहनको लागि उसको मानसिक स्वास्थ्य चाहिँ राम्रो हुनुपर्छ, नत्र भने उसको शारीरिक रूपमा सामाजिक रूपमा राम्रो भए पनि उसले हामीले अपेक्षा गरेको जस्तो चाहिँ काम पनि गर्न सक्दैन, अपेक्षा गरेको जस्तो उसले उपलब्धि पनि प्राप्त गर्न सक्दैन। त्यसैले यो विषय अहिले एकदम ज्वलन्त बनेर आएको छ। त्यसैले यो विषयसँग सम्बन्धित हामीसँग असाध्यै लामो समयको अनुभव भएको र यो विषयमा देश विदेशमा चाहिँ आफ्ना चाहिँ अनुभव र आफ्ना अनुसन्धानबाट प्राप्त चाहिँ विभिन्न विषयहरूमा चाहिँ देश विदेशमा समेत चाहिँ प्रभाव पार्ने गरी काम गरिराख्नु भएको प्राध्यापक जसको 25 वर्षको अनुभवमा उहाँले सर्वसाधारण व्यक्तिहरूलाई समेत बुझ्न सक्ने गरी मानसिक स्वास्थ्यलाई डिमिस्टिफिकेसन भन्छौँ हामीले, खास गरी यसलाई चाहिँ यो एकदमै त्यो जार्गनहरूबाट अप्ठ्यारा शब्दहरूलाई एकदम सजिलो बनाएर सबैले बुझ्ने गरी चाहिँ पुस्तक पनि लेख्नु भएको छ र यसलाई चाहिँ यो मानसिक स्वास्थ्यको विषय अथवा कुनै पनि स्वास्थ्यको विषयलाई चाहिँ डिग्लोरिफाई पनि गर्ने एकदमै ठूलो चीज होइन, यो हरेक व्यक्तिले बुझ्नुपर्छ र सबैमा एउटा हेल्थ लिटरेसी हुनुपर्छ भन्ने हिसाबमा उहाँले आफ्नो 25 वर्षको अनुभवलाई एउटा किताबी आकार पनि दिनुभएको छ। त्यस्तो व्यक्तित्वसँग आज हामी छलफल गर्दैछौ, त्यसैले त्यो व्यक्तित्व को होला भनेर तपाईँलाई अलिकति यो मेरो परिचयबाट को होला भन्ने तपाईँको मनमा लागिरहेको हुनसक्छ। त्यसैले तपाईँको खुलदुलीलाई चाहिँ अब धेरै बेरसम्म खुलदुली नराखिकन म आजको हाम्रो यो खुलदुली .com को गेस्टलाई पाहुनालाई तपाईँहरूसँग परिचय गराउन चाहन्छु। उहाँ हुनुहुन्छ प्राध्यापक डाक्टर सरोज ओझा। नमस्कार हजुर।
6: नमस्कार
9: हजुर। अब उहाँलाई अरू प्रश्न सोध्नुभन्दा अगाडि म यहाँहरूलाई उहाँले लेख्नुभएको पुस्तक यो मनोस्वास्थ्य भन्ने पुस्तक छ, यो मैले सरर पढेर जाँदाखेरि म उहाँको विद्यार्थी पनि हो र हामीले जे मेडिकल टेक्स्टमा पढ्छौं त्यो टेक्स्टमा पढेर मैले नबुझेका कुराहरू यो किताब पढ्दाखेरि चाहिँ बुझ्नेछ भनेपछि यति सिम्प्लिफाई गरेर उहाँको आफ्नो लाखौं लाख बिरामीहरूसँगको अन्तर्क्रिया क्रिया र उहाँहरूको चाहिँ त्यो सबैको सँगको उठबसबाट एउटा महत्वपूर्ण चाहिँ ग्रन्थ हामीलाई प्राप्त भएको छ र यो बजारमा उपलब्ध छ, हामी सबैले आफैले हेरेर यसमा भएका कुराहरूलाई प्रयोग गर्न सक्छौ होइन। त्यसैले यो मनोस्वास्थ्य भन्ने पुस्तकको राइटर पनि हुनुहुन्छ र मेरो त शिक्षकै भनिहालेँ मैले र यहाँ हजारौं हजार चाहिँ चिकित्सकहरूलाई मानसिक स्वास्थ्यको बारेमा उहाँहरूलाई ज्ञान दिने सिप दिने काममा उहाँ संलग्न हुनुहुन्छ, शिक्षा र अध्ययन संस्थानको प्राध्यापक हुनुहुन्छ। आजको चाहिँ डाक्टर साहबसँगको हाम्रो भलाकुसारी चाहिँ धेरैवटा इस्युजहरू छन्, हामी धेरै इस्युजमा सरसँग हामी छलफल गर्ने नै छौं, तर अहिले यो पछिल्लो दिनमा बाल बालिकाहरूदेखि वयस्क त वयस्कलाई त हुने नै भइहाल्यो, ज्येष्ठ नागरिकहरू सिनियरहरूलाई समेत चाहिँ यो आजभन्दा 10 वर्ष अगाडि र अहिले हेर्दाखेरि यो तनावको अवस्था चाहिँ एकदम बढेर गएको छ, स्ट्रेस चाहिँ एकदम बढेर गएको देखिन्छ। हामीले विद्यार्थीहरूसँग मैले पनि विद्यार्थीहरूसँग डिल गर्दाखेरि विद्यार्थीहरूसँग पनि त्यो देखिन्छ, हरेक तह तबकाका क्षेत्रका मानिसहरूसँग चाहिँ एक खालको तनाव छ, एकदम तनावपूर्ण जीवन भनेर भनिन्छ होइन। त्यसैले यो तनाव भन्ने चीज नै जसलाई हामी स्ट्रेस भनेर अङ्ग्रेजीमा भन्छौँ, यो तनावै के हो, यसलाई मानसिक स्वास्थ्यमा यसलाई कसरी लिइन्छ, यसको चाहिँ मानसिक स्वास्थ्यमा यसको चाहिँ स्थान कहाँनिर छ, यहीँबाट सुरु गरौँ।
6: धन्यवाद फर्स्ट डाक्टर खेम, मलाई यो मौका दिनुभयो। अब मेरो अनुभवमा अघि तपाईँले विश्व स्वास्थ्य संगठनको एउटा स्वास्थ्यको डेफिनेसनमा मेन्टल स्वास्थ्य भनेको स्टेट अफ फिजिकल मेन्टल सोसियल स्पिरिचुअल वेलबिङ भन्यौँ होइन। मेन्टलको कुरा गर्ने हो भने चाहिँ मानिसले मानसिक रोग भनेर बुझ्दो रहेछ, एकैचोटि मानसिक रोग बुझ्ने मेन्टल भन्ने बित्तिकै, अनि मानसिक रोगमा पनि अब रोग त धेरै किसिमको हुन्छ तर मानसिक रोगमा पनि कडा मानसिक रोग र मानसिक त्यो रोग लाग्यो भने त जीवन खत्तम भयो भन्ने बुझ्थे है म मेरो अनुभव त्यसैले सुरुवातमा जब मैले यो मनोचिकित्सक भएर काम गर्दाखेरिको समयकोमा जुन समस्याहरू मैले देख्ने गर्थे अहिले यो कोभिड पछि यो भूकम्प कोभिड पछिको मानसिक स्वास्थ्यको परिस्थितिलाई हेर्दाखेरि मान्छेहरूमा जनचेतना मान्छेहरू आफैमा मनोसामाजिक स्वास्थ्यका समस्या भयो भन्ने कुराको फिलिङ लिएर आउनेहरू पनि नभएको होइन तर यति भन्दा भन्दै पनि अझै पनि बहुसंख्यक मानिस जुन एउटा मनोस्वास्थ्य भनेर मैले आफूले बुझेको कुरा मैले लेख्न खोजेँ मनोस्वास्थ्य भनेको चाहिँ मान्छेको मेन्टल हेल्थ मेन्टल हेल्थ भनेको एउटा मेन्टल हेल्थमा वेलबिङ हुन्छ मानसिक स्वस्थता हुन्छ एउटा मेन्टल हेल्थमा प्रब्लम हुन्छ मानसिक स्वास्थ्यको समस्या हुन्छ दुवै चिज भयो नि होइन एउटा वेलबिङ पनि हो वेलबिङ नै भएन भने मान्छेलाई मेन्टल वेलबिङ भएन भने के गर्न मन लाग्छ र होइन निद्रा लाग्दैन भोक लाग्दैन मेन्टल वेलबिङ भएन भने आफ्नो काममा ध्यान दिन सक्दैन साथीभाइसँग कम्युनिकेसन गर्न मन लाग्दैन त्यो एउटा पार्ट भयो त्यो रोगको कुरा भएन
9: त्यो जीवनको महत्वपूर्ण पक्ष
6: भयो
9: शारीरिक कुरा मात्रै हेरिरहेछ
6: एक्ज्याक्टली
9: तर उसको मनको कुरा
6: त्यो पनि हामी रोगको मात्र कुरा गर्यौँ कि होइन एउटा मानसिक स्वस्थता मेन्टल वेलनेस एउटा पार्ट भयो भने मानसिक स्वास्थ्यको समस्या जुन हामी भन्छौँ अथवा रोग भन्छौँ नि त्यो पनि त धेरै किसिमको हुन्छ नि धेरै किसिमको हुन्छ होइन तर हामीले जेनरलाइज के गर्यौँ भने मानसिक रोग भनेर बुझ्यौँ नि त्यसैले आज हामी तपाईँले जुन प्रश्न उठाउनु भयो नि यो मानसिक स्वस्थता मेन्टल वेलनेसमा तनाव भन्ने चिज हामी सबैको जीवनमा चाहिँ यो एकदम महत्वपूर्ण कुरा छ तनाव के हो भनेर भन्नुहुन्छ भने पहिला हाम्रो मनोविज्ञान के भनेर बुझौँ हामी सबै भन्छौँ नि वाट इज साइकोलोजी मनोविज्ञान के हो भने यो हाम्रो माइन्ड ब्रेन एन्ड बिहेभियर हाम्रो माइन्डले गर्ने कामहरू र हाम्रो दैनिक जीवनमा हामीले गर्ने व्यवहारहरू होइन स्टडी अफ माइन्ड एन्ड बिहेभियर भन्छ नि अब माइन्ड भनेको के त भन्नु बुझ्नु नि फेरि माइन्ड भनेको के भन्नु भन्दाखेरि मान्छेको विचार मान्छेको भावना फिलिङ र थिङ्किङ सबभन्दा ठुलो कुरा यही हो
9: सोच भन्ने पनि
6: सोचाइ सोच थिङ्किङ फिलिङ इमोसन त्यसपछि त्यो सँगसँगै त्यसपछि अरू विभिन्न किसिमको इन्टेलिजेन्सको कुरा मेमोरीको कुरा कन्सन्ट्रेसन कुरा भइ नै हाल्यो त्यो सबैभन्दा ठुलो कुरा मान्छेको मन भन्छ नि मन जुन तपाईँले भन्नुभयो त्यो मन भनेको के हो भन्नु भने मन भनेको फिलिङ हो
9: फिलिङ
6: मन भनेको इमोसन हो नि
9: इमोसन
6: स्ट्रेस भयो भने पहिलो कहाँनिर उस पर्छ नि यो डिस्कम्फोर्ट हुन्छ कि हाम्रो माइन्डलाई डिस्कम्फोर्ट हुन्छ भन्छ
9: मनमा शान्ति हुन्छ
6: माइन्डलाई डिस्कम्फोर्ट भनेको एउटा कम्पोनेन्ट मन डिस्कम्फोर्ट हुन्छ अशान्ति हुन्छ त्यो अशान्ति भएर सोचाइ पनि त्यही किसिमको हुन्छ फेरि अशान्त हुन्छ होइन यो दुईटा चिज भएपछि मान्छेको व्यवहारमा त्यसपछि त्यो माइन्डले गर्ने कामहरू के हुन्छ भने चाहिँ कम भएर जान्छ कि त्यसैले तनाव के हो भनेर भन्नुहुन्छ तनाव भनेको एउटा इमोसनल रेस्पोन्स हो कुनै डिस्कम्फोर्ट चिजमा जस्तो अझ हामी कुरा गर्दा गर्दै हामीहरू अब आज 2 बजी भेट्ने भन्यौँ तनाव त भइरहेको छ नि तर 2 बजी हामी ठ्याक्कै भेट्यौँ भने तनाव अट्छ त्यो तनावले हामीले 2 बजी भेटाउनखेरि मद्दत गर्छ जसरी म तपाईँ कहाँ हुँदाखेरि स्टुडेन्टहरू पढिरहेको छ एक्जामको तयारी गरिरहेको त्यो एक्जामको तयारी भनेको स्ट्रेस त्यो तनाव जुन छ नि त्यसले हाम्रो भाषामा चाहिँ यु स्ट्रेस भन्छ कि यो यु स्ट्रेस भनेको के हो भन्दाखेरि एक्जाम छ भनेर पढ्नु अथवा कसैले कहीँ कहीँ जानलाई भनेर समयमा पुग्नु अथवा कसैले चाहिँ तपाईँले चाहिँ अब यो काम गरिदियो भनेर चाहिँ जुन हामी एउटा एक लेभलको पोजिटिभ तनाव लिएर त्यो काम गर्छौँ र सफलतापूर्वक पर्फर्मेन्स गर्छौँ त्यो भनेको यु स्ट्रेस भयो त्यो हामी सबैको जीवनमा त्यो स्ट्रेस भएन भने पर्फर्मेन्स हुँदैन
9: त्यो फन्डामेन्टली जरुरी छ
6: हुँदैन
9: होइन
6: तर त्यही ठाउँमा अर्को डिस्ट्रेस भन्छ कि
9: हजुर
6: द एक्जाम्पल भनौँ कोही स्टुडेन्ट छ भोलि एक्जाम छ हामी त टिचर मान्छे भोलि एक्जाम लिने भन्यो भने सबैजना गएर के गर्छ भने आज र भोलि बिहानसम्ममा
9: तयारी गर्छ
6: अनि भोलि आउँदाखेरि उनीहरू फ्रेस भएर आउँछ परिपक्व भएर आउँछ र एक्जाम दिन्छ राम्रो भएर जान्छ त सम अफ देम कोही कोही व्यक्ति चाहिँ ओहो अब भोलि जाँच पढ्दाखेरि ध्यान जाँदैन अलट अफ बाहिरी अरू फ्याक्टरहरू छ उसको मेन्टली प्रिपेयर छैन पढ्न सकेन भोलि जाँच भनेछ फेल भयो भने टिचरले के भन्ला मेरो साथीहरूको अगाडि मलाई जिस्क्याउँछ मेरो घर परिवारले के भन्ला जब मान्छे यो चिजलाई मनमा लिइन्छ अनि माइन्ड के हुन्छ भन्दाखेरि इमोसनली डिस्टर्ब हुन्छ। जब मान्छेको इमोसन डिस्टर्ब हुन्छ नि, सोचाइ पनि त्यस्तै किसिमको नकारात्मक हुन्छ। यो किन हुन्छ भन्दाखेरि शरीरमा एक किसिमको एउटा नेगेटिभ हर्मोन भनौँ न,
9: केमिकल चाहिँ,
6: न्युरोकेमिकल चिजहरू ब्रेनको, हाम्रो भाषामा कर्टिसोल, नोराड्रेनालिन, यो चिजले के गर्छ भन्दाखेरि स्ट्रेस हुँदाखेरि यो चिज बढ्छ। यो चिज बढेपछि हाम्रो नाडीलाई थाम्यो भने पल्स रेट हाई हुन्छ, ब्लड प्रेसर हेर्नु, ब्लड प्रेसर हाई हुन्छ,
9: मुटु ढुकढुक
6: गर्न सक्छ। अनि त्यति मात्र होइन, त्यसले मान्छेलाई पेन पनि फिल हुन्छ, हेडेक हुन्छ,
9: टाउको दुख्न थाल्छ,
6: चेस्ट पेन हुन सक्छ, खान मन लाग्दैन, होइन, यो नेगेटिभ हर्मोन छ नि त,
9: हाँस्न मन लाग्दैन,
6: खुसी हुन, हाँस्न मन लाग्दैन,
9: हाँस्नै सक्दैन,
6: होइन। अनि त्यो स्ट्रेसमा यो चिज जब बढ्छ, अनि हाम्रो शरीरको फिजिकल हेल्थमा पनि त समस्या आयो, ब्लड प्रेसर आयो भने, सुगर आयो भने, निद्रा नलाग्ने, टाउको दुख्ने, अनि पढाइमा ध्यान नजाने, अनि त्यसो भएपछि द्याट स्ट्रेस बिकम्स डिस्ट्रेस। अनि त्यो जब डिस्ट्रेस हुन्छ नि, भोलि ऊ चाहिँ ब्रेकडाउन हुन सक्छ, जहाँसम्म उसले राम्रो गर्न सकेन, त्यसपछि झन् फ्रस्ट्रेसन भयो, किनभने जुन समयमा उसलाई टाइम पाइएको, त्यो स्ट्रेस भएको बेलामा उसले त्यो कन्सन्ट्रेट गर्ने, फोकस गर्ने, त्यो समस्याको लागि आफूले प्रिपरेसन गर्न सकेन, अनि इट बिकम्स कोही त्यही स्ट्रेसले मान्छेलाई राम्रो बनायो, कसैलाई त्यसले डिस्ट्रेस बनायो,
9: भनेपछि थोरै तनाव चाहिँ पोजिटिभ तनाव जुन चाहिँ जस्तो भनौँ न, यो काम चाहिँ यति बजे भित्रमा सकिसक्नुपर्ने छ, भोलि जाँच छ, मैले तयारी गर्नुपर्ने छ भन्नेसम्मको तनाव भएन भने त हामी यहाँसम्म आउँदैनौँ, त्यसैले त्यसले चाहिँ हामीलाई प्रगतिलाई दोहोऱ्याउने पनि भयो। तर त्योभन्दा बढी भएर जब चाहिँ अब
6: शरीरमा न्युरोकेमिकल चेन्जेस आयो,
9: न्युरोकेमिकल चेन्जेसहरू आयो,
6: जसको कारणले ब्लड प्रेसर, सुगर
9: होपलेसै पनि हुने भयो कुनै त, होइन
6: एक्ज्याक्ट,
9: अनि त्यसपछि ला म त सक्दिनँ होला भन्ने लेभलबाट गइसके पछाडि जब शरीरमा परिवर्तनहरू आउन थाल्छ, त्यो चाहिँ लेभल भनेको चाहिँ अब अहिले भनेको हामीले तनावको लेभल भनेको अथवा देखिने तनाव भनेको चाहिँ त्यो भयो,
6: त्यसैले त्यो डिस्ट्रेसले जुन स्ट्रेसलाई डिस्ट्रेस भन्यो नि, त्यो डिस्ट्रेस भएपछिको फिजिकल र मेन्टल दुईवटा कम्पोनेन्ट छ। फिजिकल हेल्थमा अहिले कस्तो पार्छ भने शरीरमा यही मुटु ब्लड प्रेसर बढ्ने, ढुकढुक हुने, चेस्ट पेन हुने अथवा विभिन्न ठाउँमा दुखाइ हुने फिजिकल सिम्टम, पसिना आउने, होइन। अनि साइकोलोजिकल सिम्टममा के हुन्छ भन्दाखेरि मनमा आत्तिने, मन आत्तिने, डराउने, कुनै चिजमा ध्यान केन्द्रित नहुने, कन्सन्ट्रेसन कम हुने, अनि चाहिँ दुईटा कम, फिजिकल कम्पोनेन्ट्स र मेन्टल साइकोलोजिकल कम्पोनेन्ट्स। त्यसैले यो चिज प्रोलङ भएर गयो, स्ट्रेसले लामो समयसम्म होल्ड गरेर राख्यो भने त्यसपछि यसको कन्सिक्वेन्स फिजिकल हेल्थमा ब्लड प्रेसरको हाई भएर औषधि खानुपर्ने हुनसक्छ,
9: डायबिटिज,
6: सुगर बढ्न सक्छ, अरे यता साइकोलोजिकल पार्टमा फेरि मान्छेहरूलाई त्यो स्ट्रेसद्वारा जुन किसिमले उसको पर्फर्मेन्स घटेर उसलाई फ्रस्ट्रेसन हुन्छ नि, एन्जाइटी हुनसक्छ, डिप्रेसन हुनसक्छ, इन्सोमनिया, निन्द्रा नलाग्ने समस्या हुन्छ, यो भनेको मानसिक स्वास्थ्यको समस्याभित्र भयो।
9: भनेपछि एन्जाइटी, डिप्रेसन भन्ने जुन समस्या आउँछ
6: त्यो कारण
9: सुरुवातको चाहिँ
6: स्ट्रेस पनि, स्ट्रेसलाई सही तरिकाले
9: गेटवे जस्तो हुने भयो,
6: गेटवे जस्तो, एब्सोल्युटली,
9: होइन। अब डाक्टर साहबको अनुभवमा अब हामीले चाहिँ यसो हेर्दाखेरि पब्लिक हेल्थमा, जनस्वास्थ्यमा हेर्दाखेरि तनाव एकदमै धेरै, तनावको अवस्था बढ्यो भनिन्छ नि, यहाँको अनुभवमा नेपालमा अहिले तनावको अवस्था कस्तो छ अनि त्यसका कारणहरू के छन् अलिकति हाम्रो श्रोता साथीहरूलाई बताइदिनु भयो भने, अनि त्यसपछि अनि यसको व्यवस्थापन चाहिँ हामीले व्यक्तिगत लेभलमा के गर्न सकिन्छ, परिवारमा के गर्न सकिन्छ, अथवा चाहिँ सर्भिस प्रोभाइडरहरू, डक्टर्सहरू, स्वास्थ्य कर्मीहरूले, अब मनोपरामर्शकर्ताहरूले कसरी सहयोग गर्न सक्छन् भन्ने कुराहरूमा छलफल गरौँ। अहिले हामी खुल्दुरी .com छौँ र यो फर्सी नेटवर्क भन्ने युट्युबमा पनि यहाँहरूले चाहिँ हेर्न सक्नुहुनेछ र सँगसँगै हाम्रो सोसियल मिडियाको विभिन्न प्लेटफर्मबाट पनि सानो क्लिप्सहरू यहाँहरूले हेर्नुहुनेछ। तर सबै कुरा बुझ्नको लागि चाहिँ कि त तपाईँ रेडियो सुन्नुहोस् कि चाहिँ युट्युबमा सुन्नुहोला। हामी छलफलमै छौँ र यहाँहरूको कुनै क्रिया प्रतिक्रिया अथवा यो विषयवस्तुलाई अझ बढी अलिक फरक ढंगले चाहिँ बुझाउनु पर्ने छ भने पनि हामीलाई लेखी पठाउनुहोस्, हामी आउँदो श्रृंखलाहरूमा त्यो प्रश्नको जवाबहरू पनि हामी दिनेछौँ। ल अब हामी
6: अब स्ट्रेसको कारणमा मैले हेरेको मौका हामी कहाँ एज ए प्रोफेसनल हेल्पको लागि आउने व्यक्तिहरूमा कस्तो व्यक्ति आउँछ भन्दाखेरि कारणमा बढी जस्तो चाहिँ साइकोसोसियल फ्याक्टर भन्छ कि मनोसामाजिक
9: समस्या.
6: साइकोलोजिकल फ्याक्टर्समा कस्तो हुन्छ भन्दाखेरि कोही कोही मान्छेको स्वभाव होइन कमलो स्वभावको हुन्छ, कसैले उसलाई टर्चर गरेको, कसैले अब्युज गरेको सानो उमेरमा, अथवा कसैले चाहिँ उसलाई चाहिँ हरेसमेन्ट गरेको होइन, त्योदेखि लिएर मान्छेहरूको बिचमा अब कसैले कन्फ्लिक्ट भयो, कसैलाई कसैसँग रिलेसनसिपमा भएको मान्छे ब्रेक भयो देखि लिएर अरू सामाजिक समस्याहरूमा चाहिँ कतिको आर्थिक समस्या, बेरोजगार, लामो समयसम्म कुनै बिमारी भयो, रोग निको भएन, अनि पारिवारिक फ्यामिली सपोर्ट भएन, पियर ग्रुप साथीभाइहरूले उसलाई चाहिँ हेला गर्ने, डिस्क्रिमिनेट गर्ने होइन, यो विभिन्न किसिमको मनोसामाजिक कारणहरू कोही कोही व्यक्तिमा हावी हुन्छ कि त्यही चिज कसैलाई पचाउन सक्छ कसैले पचाउन सक्दैन होइन. त्यसैले जो मान्छेलाई कुनै चिजले अघि भनेको मनोसामाजिक कारणले तनाव उत्पन्न भएर लक्षणहरू फिजिकल लक्षण सिम्टम शारीरिक लक्षण अथवा साइकोलोजिकल मनोवैज्ञानिक लक्षण आयो भने यसलाई म मानसिक रोगी भए भनेर सोच्नु भएन कि यो भनेको चाहिँ दिस इज ट्रिटेबल, दिस इज प्रिभेन्टेबल, दिस इज क्युरेबल, सबै छ कि यसको, यसलाई औषधि खानुपर्छ भन्ने पनि छैन होइन. तर मुख्य कुरा के गर्नुपर्छ भन्दाखेरि ती व्यक्तिहरूले जसले यस्तो समस्या हुन्छ, मान्छेको जीवनमा अपडाउन भइहाल्छ होइन, अपडाउन हुने भयो, सफलता असफलता त मान्छेको लाइफमा त एउटा आउने जाने चलि नै राख्छ.
9: अब जीवनको परिभाषा नै सफलता र असफलताको सम्मिश्रण हो
6: त्यो एघार सब त्यो पनि हो. र अर्को जीवनको परिभाषा भनेको मलाई के छ भने जस्तोसुकै परिस्थिति आए पनि स्वीकार गर्नु पर्यो, एक्सेप्टेन्स इज द की भन्छ कि. हामीले याद गर्यौँ नि भूकम्पको टाइममा हामी कति गाह्रो अवस्थामा गुज्रेका थियौँ, अहिले हामी बिर्स्यौँ, अहिले त्यो आफ्नो ठाउँमा छ, तर त्यो बेलाको सम्झ्यौँ. कोभिडको टाइममा कस्तो डाक्टर साहब आफै यति ठुलो नेपालको स्वास्थ्य मन्त्रालयमा बसेर यति धेरै ठुलो कामहरू गर्नुभयो, कति धेरै त्यो बेलाको तनाव बेहोर्नु पर्यो, अहिले सम्झिँदाखेरि पनि एक किसिमको त्यो हुन्छ. त्यसैले यो तनावको हुने कारणहरू मनोसामाजिक रूपमा हेऱ्यो भने मनोवैज्ञानिक कारण, सामाजिक कारण, आर्थिक कारण, पारिवारिक कारण, जे जस्तो भए पनि हामीले त्यो तनावलाई चाहिँ होल्ड गरेर राख्यौँ, मनमा लिइराख्यौँ, यसलाई बाहिर निस्किने बाटो दिएनौँ, अथवा त्यो तनावको समाधानको लागि स्टुडेन्टलाई एक्जाम नदिकन त पास भएन, एक्जामबाट जानै पर्यो नि त, लेख्नै पर्यो अथवा आन्सर त गर्नै पर्यो होइन. त्यो परिस्थिति सामना गर्ने क्यापासिटी, त्यो स्ट्रेस बहन गर्ने क्यापासिटी डेभलप गरेर हामीले
9: एक्ज्याक्टली
6: यी मनोसामाजिक कारणहरूलाई हामीले ओभरकम गर्न सक्यौँ भने.
9: अब डाक्टर साहबसँग त अब जति यति धेरै चाहिँ विषयवस्तुहरू छन् हामीले चाहिँ समयलाई हेरेर यसलाई मिलाउँदै जाने हो. अहिले मलाई चाहिँ डाक्टर साहबसँग सल्लाह गर्न मन लागेको, कुराकानी गर्न मन लागेको चाहिँ यो उमेर अनुसार पनि स्ट्रेसको कारणहरू फरक फरक हुन्छ.
6: एकदम एब्सोल्युट फरक
9: जस्तो अब अहिले हाम्रो चाहिँ धेरै हाम्रो रेडियो अडियोबाट खुलदुली.com सुन्ने युवा किशोर किशोरीहरू हुनुहुन्छ होइन, र युवा किशोर किशोरीहरू मात्रै हुँदैन, मैले हिजो एउटा हेरिरहेको थिएँ, खास गरी 18 वर्षदेखि 40 वर्षको उमेर समूहमा चाहिँ एकदम धेरै हाम्रा श्रोताहरू र दर्शकहरू हुनुहुन्छ होइन. त्यसैले यो उमेर अनुसारको स्ट्रेसलाई हामीले अलिकति फोकस गरेर यो 18 देखि अथवा 40 वर्षसम्मको उमेरमा हुने स्ट्रेसलाई अलिकति बढी जोड गर्यौँ भने चाहिँ हाम्रो श्रोताहरूको धेरैवटा जिज्ञासा पनि छ कि यो तनावसँग सम्बन्धित, त्यसलाई पनि हामीले चाहिँ
6: अब यसलाई चाहिँ अझ दुई भाग, 18 देखि 20 देखि 30 वर्ष भनौँ, 30 देखि 40 वर्ष होइन. यो 20 देखि 30 वर्ष भनेको हामीले कलेज स्टुडेन्टको एउटा लाइफ पार गरेर अब आफ्नो खुट्टामा उभिनको लागि ब्याचलर मास्टर्स गर्ने करियर, एजुकेसनको करियर ओरिएन्टेड तनाव, स्पेसली हाम्रो जस्तो देशमा जहाँ शिक्षा एजुकेसनको लागि चाहिँ विदेश जानुपर्ने बाध्यता होइन, अनि त्यो करियर ओरिएन्टेड आफूले भनेको अपर्च्युनिटी नपाउने, त्यो करियरमा पनि के छ, एजुकेसनलाई फेरि आर्थिक पक्ष त्यत्तिकै इम्पोर्टेन्ट छ, फ्यामिलीको सपोर्ट त्यत्तिकै इम्पोर्टेन्ट छ. त्यसरी करियर ओरिएन्टेड कुरामा यो 20 देखि 30 वर्षमा मैले देखेकोमा र त्यसमा धेरै समस्या, अनि त्यसपछि रिलेसनसिप, केटाकेटी साथीहरूको रिलेसनसिप अथवा साथीभाइहरूको पियर ग्रुप्स, अनि त्यसमा सँगसँगै अझ अरू चिज इम्पोर्टेन्ट, अल्कोहलहरूको सेवन, यो ड्रगहरूको सेवन यो टाइममा होइन, पियर ग्रुपको साथीभाइको सरसँग
9: पियर प्रेसर
6: होइन, अनि अर्कोतिर आर्थिक समस्या होइन, यी विभिन्न किसिमको
10: तनावहरूमा झेलेर हामीले हेऱ्यौँ भने आत्महत्याको जुन कुरा गर्दाखेरि मोस्ट कमन उमेर नै 18-30 वर्ष छ। यसको कारण नै के भन्दाखेरि मान्छे आवेशमा आएर इम्पल्सिभ भएर त्यो टाइममा आफूले भनेको कुरामा आफ्नो इच्छा पुरा भएन, रिलेसनसिप ब्रेक भयो, विभिन्न किसिमको टर्चरमा बाँच्नु पर्यो भन्ने एउटा पक्ष भयो तनाव। यो 30-40 वर्ष के हुँदो रहेछ भन्दा त्यसमा यसो हेरेको चाहिँ अब त्यो बेलामा मान्छेहरूको अलिकति कति कुरो म्यारिज भइसकेको हुन्छ,
9: विवाह हुन्छ,
10: तर आर्थिक बच्चाहरू पनि भर्खर सुरुवात हुन्छ र त्यो बेलामा के हुन्छ भने एकातिर आर्थिक समस्या आफ्नो फ्यामिली धान्नको लागि, अर्कोतिर आफ्नो एउटा जब सेटिस्फ्याक्सन नहुने होइन अनि अर्कोतिर पनि के भयो भन्दाखेरि यो साथीभाइहरूको सरसङ्गतमा नकारात्मक यो ड्रग अल्कोहलको समस्या त्योदेखि लिएर फ्यामिली लाइफ कसै कसैको चाहिँ म्यारिज पछि अब रिलेसनसिप ब्रेक हुने होइन यो सबै ऊ भयो क्या, यो फ्रजाइल जस्तै भयो। त्यसैले मलाई के लाग्छ भने यो सबै यो उमेर नै सबैभन्दा इम्पोर्टेन्ट के हो भन्दाखेरि तनाव हुन सक्छ। तनावलाई चाहिँ हामीले जुनसुकै तनाव होस् त्यो तनावको व्यवस्थापनमा हामीले ध्यान दियौँ, यसको उपाय केसम्म जाउँ।
9: त्यसैले अब यसमा चाहिँ महत्वपूर्ण ठाउँमा हामी आइपुगेका छौँ। अब मलाई के लाग्छ भने जस्तो एउटा व्यक्तिले चाहिँ मलाई स्ट्रेस हुन लाग्यो है भनेर कसरी रिकग्नाइज गर्ने, अघि पनि हामीले छलफल त गर्यौँ, त्यसलाई फेरि फोकस गरौँ। अनि स्ट्रेस भयो है भनेपछि चाहिँ उसले कसरी व्यवस्थापन गर्छ व्यक्तिगत रूपमा नि, अब कसरी थाहा पाउने त मलाई तनाव भयो भनेर?
10: पहिलो कुरा चाहिँ एउटा कुनै इभेन्ट घट्छ, कुनै घटना घट्छ परिवारमा, समाजमा, व्यक्तिमा एउटा घटना घट्छ, त्यो घटनाले उसको फिलिङलाई डिस्कम्फोर्ट बनाउँछ,
9: एकदम डिस्कम्फोर्ट हुन्छ
10: होइन, एकदम नरमाइलो लाग्छ,
9: नरमाइलो लाग्छ,
10: अनि छटपटी हुन्छ, खुसी लाग्दैन, अनि त्यस्तै परे रुन मन लाग्छ, एकान्तमा बस्न मन लाग्छ, निद्रा लाग्दैन, भोक लाग्दैन होइन, अहिले भनेको फिजिकल साइकोलोजिकल सिम्टम हो।
9: निन्द्रामा पनि बेलुका सुत्न खोज्छ तर घटनाले फ्ल्यासब्याक
10: भइराख्छ होइन। यस्तो किसिमको भयो भने यसलाई चाहिँ हामीले अब लिने मान्छेले कसरी लिनु पर्यो, भइसकेपछि त एक्सेप्ट गर्नु पर्यो।
9: पहिलो कुरा चाहिँ जे घटना भयो
10: भइसके
9: त्यसलाई हामीले चाहिँ अब स्वीकार्नुको विकल्प छैन
10: छैन
9: होइन,
10: स्वीकार्नु पर्यो,
9: त्यो नै पहिलो
10: पहिलो भयो। त्यसपछिको दोस्रो के हुन सक्छ भन्दाखेरि यसको विकल्प के त, अब यसको चाहिँ अल्टरनेटिभ सोल्युसन के हुन सक्छ, त्यो सोल्युसनमा मैले म आफै सक्छु कि सक्दिनँ, मेरो नजिक मेरो स्ट्रेन्थ भनेको मेरो साथी होला, मेरो फ्यामिली मेम्बर्स होला, तिनीहरूसँग मैले के सहयोग आफ्नो कुराहरू राखेर कसरी सहयोग लिने होइन, त्यसले सोसियल कनेक्सन, फ्यामिली कनेक्सन, सोसियल हेल्प, फ्यामिली हेल्प भनेको त्यो बेला आउँछ।
9: भनेपछि एउटा व्यक्तिले उसँग भएको स्ट्रेसलाई अनलेस एन्ड अन्टिल सेयर गर्दैन नि, अर्को मान्छेले त बुझ्दैन, त्यस कारणले व्यक्तिगत रूपमा त उसले के गर्नु पर्यो भने पहिला चाहिँ घटनालाई स्वीकार्नु पर्यो र विकल्पको लागि उसले चाहिँ आफ्नो आफन्त नातेदार विश्वास गर्ने मान्छेहरू यसको बारेमा
10: छलफल सेयर गर्नु
9: पर्यो, छलफल
10: गर्नु पर्यो र मनभित्र चाहिँ दबाएर राख्नु भएन। स्पेसली सुसाइड हुने कारण किन भन्दाखेरि त्यो आफ्नो फ्रस्ट्रेसन, होपलेस, हेल्पलेसनेसलाई चाहिँ उसले सप्रेस गर्यो।
9: भनेपछि यसलाई चाहिँ जे समस्या परेको छ त्यो समस्या चाहिँ एकदमै बोल्डली यो चाहिँ मैले भन्दाखेरि चाहिँ केही बिग्रिन्छ कि भनेर राख्ने होइन कि, यसलाई चाहिँ भन्दाखेरि चाहिँ यो सुध्रिन्छ
10: होइन, जोसँग भन्दाखेरि मैले सन्तुष्ट, सहयोग र मैले समानुभूति, इम्प्याथी भन्छ कि, सहानुभूति दिने मान्छे त धेरै हुन्छ,
9: धेरै हुन्छ,
10: त्यो सहानुभूतिको पछि लाग्नु हुँदैन,
9: बिचरा भन्नेहरू धेरै हुन्छ,
10: धेरै हुन्छ,
9: तर चाहिँ त्यसलाई फिलिङ गरेर,
10: त्यसलाई आफू जस्तै फिलिङ गरेर जसले हामीले सपोर्ट गर्न सक्छ त्यो बाटो
9: व्यक्तिहरूलाई भन्नु
10: पर्यो।
9: दोस्रो कुरा
10: अब अरू त्यो त्यो प्रसङ्ग अझ व्यक्तिले आफूले गर्ने केही चिजहरू गर्नु पर्यो, पहिला आफूले पनि सर्टेन व्यक्तिगत आफ्नो एउटा जीवनशैलीमा चाहिँ लाइफस्टाइल भन्छ कि हेल्दी लाइफस्टाइल, हेल्दी लाइफस्टाइल भनेको हाम्रो यो 24 घण्टालाई हामीहरू के हुन्छ भन्दाखेरि मैले देखेकोमा समस्या भएका बिरामीहरू अथवा मसँग आउने प्रब्लम लिएका आउनेहरू मलाई रातभरि निद्रा लाग्दैन, मलाई भोक लाग्दैन, मलाई खानु के पनि गर्नु मन लाग्दैन भन्ने, राति 3-4 बजेसम्म 2-3 बजेसम्म मोबाइल हेर्ने, विभिन्न डिजिटल प्लेटफर्महरूमा जाने होइन, अनि बिहान ढिलोसम्म सुत्ने, त्यसपछि राम्रोसँग खाना पनि नखाने, मान्छेसँग बोल्न पनि नबोल्ने, कोठामा लक गरेर बस्ने, यो होइन जीवन लाइफस्टाइल कस्तो हुनु पर्यो भन्दाखेरि 24 घण्टामा हामीले कमसेकम 7-8 घण्टा सुत्नलाई राख्नु पर्यो र सुत्नु भनेको कुरा चाहिँ ब्रेनलाई, माइन्डलाई एउटा इज रेस्ट हो, त्यो रेस्टले चाहिँ ब्लड सर्कुलेसन सबै चिज माइन्डले के हुन्छ त्यो माइन्ड भोलि एक्टिभ हुनको लागि उसले चाहिँ त्यो केही चिज पाउनुपर्ने चिज उसले प्राप्त गर्छ
9: त्यसले न्युट्रिएन्ट प्राप्त गर्छ
10: निद्रा नलाए पनि आँखा चिम्मा गरे पनि पुग्छ अँध्यारो कोठामा त्यसले पनि हाम्रो ब्रेनको मेलाटोनिन भन्ने हेल्दी हर्मोन निस्केर मान्छेले राम्रो गर्छ
9: मेलाटोनिन निस्किने गयो भने त निद्रा लागिहाल्छ
10: लागिहाल्यो
9: तर पनि आँखा चिम्लिएर अँध्यारो कोठामा बस्यो भने पनि केही न केही मात्रामा त मेलाटोनिन निस्किन्छ
10: तर निद्रा लागेन भनेर डिजिटल प्लेटफर्ममा जाने
9: डाक्टर बाबु निन्द्रा लागेन होइन निन्द्रा लागेन भने व्यक्तिगत रूपमा चाहिँ उसले निन्द्रा लाग्नको लागि के गर्न सक्छ औषधि बाहेक
10: यो औषधि बाहेक त उसले आँखा चिम्मै गर्ने अब कति कुराहरू निद्रा भन्दा अगाडिका स्लिप हाइजिन भन्छौँ कि अलिकति खाना खाएको दुई तिन घन्टापछि मात्र सुत्ने साँझ भएको अलिकति हलुका व्यायाम गर्ने
9: होइन
10: लाइट खाना खाने अनि कोठा चाहिँ अलिकति सफा अँध्यारो बनाएर त्यो अरू डिस्टर्बहरू नहुने गरेर कुल एन्ड काम गर्ने भन्छ होइन त्योदेखि लिएर चाहिँ कमसे कम अरू यो मिडिया सोसियल मिडियाबाट एक घन्टा अगाडि आफूलाई चाहिँ टाढा राख्ने निद्रा लागेन भने पनि बरु आँखा चिम्मा गरेर सकारात्मक पोजिटिभ कुराहरू माइन्डमा मेमोरीहरू आफ्नो फ्युचरको बारेमा सोच्ने हो कि पास्टको पोजिटिभ कुराहरूले ल्याउने हो कि त्यसरी चाहिँ एउटा माइन्डलाई एउटा रेस्ट दियो
9: नकारात्मक कुराहरूलाई हामीले हटाउनु पर्यो हरेक चोटिको जस्तो कतिपय बेलामा चाहिँ निन्द्रा लाग्दैन त्यही घटनाको फ्ल्यासब्याक आइरहन्छ नि त्यसलाई डिस्ट्र्याक्ट गर्नु पर्यो पोजिटिभ कुराहरू सोच्नु पर्यो मिठो सपनाहरू बनाउनुहोस् न होइन योजनाहरू बनाउनुहोस् बरु त्यो गरौँ तर के छ भने त्यही पुरानो कुरालाई सम्झ आँखा चिम्लिने पुरानो कुरालाई सम्झिने होइन कि अब नयाँ संसार मैले कसरी विकास गर्न सकिन्छ भन्ने हिसाबमा जानु पर्यो होइन अरू कुनै त्यस्तो मेडिटेसनहरू हुन्छ
10: होइन छ हुन्छ अनि त्यसपछि बिहान उठिसकेपछि कमसे कम हामी आफ्नो जुन आजभोलि फिजिकल एक्टिभिटी भन्छ कि
9: होइन
10: योगा मेडिटेसन वाकिङ होइन बिहान उठ्ने बित्तिकै बरु पानी पिउने होइन अनि अलिकति फिजिकल एक्टिभिटीहरूमा फोकस गर्ने
9: अहिले यो फिजिकल एक्टिभिटी त एकदमै
10: होइन त्यसैले भन्छ नि 24 घन्टामा 10,000 पाइला भन्छ कि 3 किलोमिटरको वाकिङ त्यतिको वाकिङ चाहिँ कुनै न कुनै रूपमा हामीले दैनिक रूपमा गर्न सक्ने
9: होइन
10: बिहानै गऱ्यो भने फाइदा के हुने रहेछ भन्दाखेरि हामीले जुन काम त दिउँसो सुरु हुन्छ नि बिहान त्यसलाई फ्रेसनेस आउँछ कि
9: एक्ज्याक्टली
10: होइन त्यसैले एक्सर्साइज होइन स्लिप अनि डाइट
9: हजुर
10: डाइट पनि हेल्दी डाइट
9: हो
10: हेल्दी डाइटमा के आउँछ भन्दाखेरि हामी जङ्क फुड होइन
9: होइन
10: अब त्यो हेल्दी डाइटमा विशेष गरेर हामीले फोकस गर्नु भने पानी प्रशस्त पिउनु सक्नु पर्यो
9: होइन
10: अब आफ्नो नर्मल दाल भात त भइ नै हाल्यो
9: होइन
10: त्यसमा अलिकति सक्छ छ भने हरियो सागपातहरू फलफुलहरूले फोकस गर्ने होइन ओभर इटिङ नगर्ने अनि आफ्नो काममा आफ्नो कामको टाइममा चाहिँ सुत्ने टाइममा कामको कुरा टेन्सन लिनु भएन कामको टाइममा फेरि राति निद्रा लाग्दैन भनेर सोच्नु भएन
9: अरू कुरा सोच्नु भएन
10: फोकस
9: जे काम गर्न खोजिएको त्यसैमा
10: फोकस गर्ने बिचमा ब्रेक लिने यो चिज पनि एउटा पार्ट भयो खानपिन एक्सर्साइज स्लिप अनि अझ इम्पोर्टेन्ट कुरा के छ भने सोसियल कनेक्सन
9: एक्ज्याक्टली
10: होइन कमसे कम आफ्ना कुराहरू आफ्नो आफ्नो मनपर्ने मान्छेसँग सेयरिङ गर्ने फिलिङ सेयर गर्ने इमोसन सेयर गर्ने सोचाइहरू सेयर गर्ने उहाँहरूको सल्लाह लिने सोसियल कनेक्सन यो पनि त्यत्तिकै इम्पोर्टेन्ट पार्ट हो
9: यो फिजिकल एक्सर्साइजको कुरा गर्दाखेरि चाहिँ डाक्टर साहब मैले पढेको सुनेको कुरामा चाहिँ एक्सर्साइज गरिसकेपछि हाम्रो शरीरमा इन्डोर्फिन निस्किन्छ
10: एक्ज्याक्ट
9: त्यो इन्डोर्फिनले चाहिँ हाम्रो यो नेगेटिभ केमिकल्सहरूलाई घटाउने
10: एक्ज्याक्ट
9: र पोजिटिभ केमिकल्सहरूलाई चाहिँ बढाउने काम
10: जस्तो पेन हुन्छ नि पेनलाई चाहिँ कम गर्न इन्डोर्फिन काम लाग्छ होइन अनि त्यो जुन हामी यहाँ वाकिङ गर्छौँ नि त्यसले हाम्रो जुन अघि भनेको नेगेटिभ कोर्टिसोल यिनीहरूको मेटाबोलिजम त्यसलाई चाहिँ डाइजेस्ट गर्छ त्यसपछि ब्लड प्रेसर पनि घट्छ सुगर लेभल पनि घट्छ शरीरमा भएको पेन पनि घट्छ
9: तनाव पनि
10: घट्छ
9: होइन त्यस कारणले फिजिकल एक्सर्साइज चाहिँ एउटा महत्वपूर्ण
10: वाकिङ एक्टिभिटी फिजिकल एक्टिभिटी
9: फिजिकल
10: कुनै पनि फर्ममा
9: जेसुकै होस् तपाईँले चाहिँ कुद्नुहोस् दगुर्नुहोस्
10: वाकिङ
9: करेसाबारीमा काम गर्नुहोस् वाकिङ गर्नुहोस् हलो जोत्नुहोस् तर के गर्नु पर्यो भने पसिना पनि आउनु पर्यो मुटुको धड्कन पनि बढ्नु पर्यो मुटुको धड्कन बढिसके पछाडि चाहिँ स्वाभाविक रूपमा इन्डोर्फिन निस्किन्छ त्यो इन्डोर्फिन हाम्रो शरीरमा निस्कियो भने सम्भवतः हामीलाई तनावलाई व्यवस्थापन गर्नलाई पनि
10: धेरै
9: सहयोग गर्छ भनेपछि हामीले योग मेडिटेसन फिजिकल एक्टिभिटिज अब योग मेडिटेसनको पनि हेल्प हुन्छ एकदमै धेरै हुन्छ
10: एकदम
9: होइन अनि सुत्ने बेलामा पनि टाइम मिलाउनु पर्यो
10: एकदम होइन त्यो स्लिप हाइजिन भन्छ कि
9: सुत्ने र उठ्ने पनि टाइम मिलाउनु
10: त्यसैले 24 घण्टालाई तिनटा डिभाइड गर्ने
9: त्यो 24 घण्टा
10: 8 घण्टा
9: हजुर
10: 7 देखि 8 घण्टाको स्लिप
9: स्लिप
10: 8 घण्टाको काम बाँकी 8 घण्टामा 1 घण्टाको फिजिकल एक्टिभिटी अझ हामीसँग 7 घण्टा हुन्छ त्यो 7 घण्टालाई आफ्नो विभिन्न किसिमको आवश्यकता अनुसारको
9: सामाजिक हिसाबमा चाहिँ एक्टिभ रहने त्यस पछाडि चाहिँ आफ्नो परिवारसँग बस्ने साथीभाइहरूसँग बस्ने तर सकारात्मक कुराहरू गर्ने नयाँ कुराहरू गर्ने
10: प्रेजेन्ट टाइममा
9: प्रेजेन्ट
10: बाँच्न कोसिस
9: गर्ने एकदमै महत्वपूर्ण कुरा फेरि पनि दोहोऱ्याउँ हाम्रो प्रोफेसरले भनेको अहिलेको समयमा बाँच्ने
10: प्रेजेन्ट टाइम
9: प्रेजेन्ट टाइममा अहिलेको समयमा बाँच्ने अहिलेको समयमा रमाउन
10: रमाउन भविष्यप्रति चाहिँ होपफुल हुने
9: होपफुल हुने
10: आशा जहिले पनि
9: जहिले
10: निराशावादी होइन किनभने भोलिकोलाई के थाहा छ
9: हो
10: तर जहिले पनि आशावादी हामीले उसमा हेरौँ नि कोभिडको टाइममा हामीलाई यति निराशा लागेको थियो तर आज चेन्ज भयो नि त
9: चेन्ज भयो होइन त्यति बेला हामीलाई कस्तो लागेको थियो भने डाक्टर साहबले कुरा उठाइहाल्नु भयो त्यो कोभिडले यसरी गाँजेको थियो कि अब हामीलाई स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्दाखेरि के लाग्थ्यो भने कसरी अब मान्छेलाई चाहिँ बाँच्नलाई मोटिभेसन गर्ने होइन कसरी आशा जगाउने होइन सपना त देखाउनु पर्यो नि हामी बाँच्छौँ भनेर होइन अब त्यो देखाउनलाई पनि हामीलाई बहुत गाह्रो
10: अवस्था
9: थियो क्या होइन त्यसैले पटक पटक हामीले त्यो कसरी मोटिभेसन गर्न सकिन्छ
10: समयले ठिक बनायो
9: तर
10: समय इज द मेन फ्याक्टर
9: टाइमले टाइम हिल्स
10: त्यसैले धैर्यता जतिसुकै स्ट्रेस भएर बस्यो भने पेसेन्स धैर्यता र आत्मविश्वास र आशावादी
9: हुनु पर्यो
10: त्यति चिज मनमा राख्न सक्यो भने जतिसुकै ठुलो स्ट्रेस होस् न यसले ढिलो ढिलो चाहनु चाहिँ यसलाई म्यानेज गर्नु चाहिँ
9: श्रोता साथीहरू दर्शक साथीहरू अहिले प्रोफेसरले भनिहाल्नुभयो धैर्यता गुमाउनु भएन हामीलाई इस्यु हुन्छ प्रब्लम हुन्छ 10 वटा कुराहरू हाम्रो चाहिँ अगाडि आइरहेको हुन्छ त्यसको उपाय पनि देखिरहेको हुँदैन होइन के गर्ने भनिरहेको बेलामा पनि हामीले धैर्यता गुमाउनु भएन र आत्मविश्वास गुमाउनु भएन एक दिन हामीले यसलाई जित्छौँ होइन त्यसैले त्यो टाइम हिल्स भनेर समयले के गर्नेछ भन्दा चाहिँ स्वाभाविक रूपमा हामीलाई सहयोग गर्नेछ कि हामी त्यो तनावबाट मुक्त हुन सक्छौ यो आत्मविश्वास भयो भने पनि तनावलाई कमै गर्न सकिने
10: भयो होइन
9: त्यसैले व्यक्तिगत रूपमा यी चिजहरू आफूले आफ्नो लाइफ स्टाइलहरू बनाउने र सोचमा परिवर्तनहरू ल्याउने सकारात्मक सोचका कुराहरू गर्नेदेखि लिएर अब परिवारले अब कुनै परिवारको एउटा सदस्यलाई त्यो एकदम तनावपूर्ण जीवन बिताइरहेछ भन्ने थाहा पाएपछि परिवारले चाहिँ कसरी सहयोग गर्न सक्छ
10: एक्ज्याक्टली अब त्यो हुनसक्छ त्यो परिवारको गार्जियन फादर होला अथवा मदर होला अथवा उसको छोरा होला अथवा छोरी होला अथवा आफ्नै जो परिवार हुन्छ सबभन्दा इम्पोर्टेन्ट कुरा के रहेछ भने हामीले पहिला इम्प्याथी जो मान्छे सफरहरू छ नि मेरो स्कुल मेरो छोरा अथवा छोरीले ले सुसाइड एटेम्प गर्यो सानो स्ट्रेस भयो भनेर त्यसलाई गाली गरेर तिमी यति सानो टेन्सनमा यति तनावमा तिमीले यस्तो गर्ने भनेर जुन भन्न थाल्यौ भने ऊ झन् उसलाई चाहिँ दुखी हुन्छ तर उसले गर्ने बाध्यता जुन किन भयो त उसको मनोविज्ञान किन त्यस्तो कमजोर भयो त्यो मनोविज्ञानमा आफूलाई पनि राखेर सोध्नु पर्यो त्यो किसिम

0: गर्दाखेरि सेयरिङ गर्न सक्ने,
1: सेयरिङ
0: छलफल गर्न सक्ने, त्यसको चाहिँ सामूहिक रूपमा चाहिँ त्यसको समाधान लिन सक्ने खालको वातावरण पनि बनाउनु
1: भएन. उसलाई मोरल बुस्टअप,
0: अनि मोरल बुस्टअप
1: के गर्दाखेरि उसलाई चाहिँ आत्मविश्वास जोगाउन सकिन्छ त्यो समस्या समाधानको लागि.
0: बुस्ट गरिदियो भने होइन,
1: एक्जाम त छोराछोरीले दिनु होला, त्यो एक्जाम दिने वातावरण बनाउनलाई चाहिँ हामीले कसरी बुस्ट गर्ने, न कि तिमी यदि नम्बर ल्याएन यदि भएन भने तिमी चाहिँ खत्तम हुने भयो, म तिमीलाई यहाँ कहीँ यस्तो गर्दिनँ भन्यो भने झन्
0: झन् झन् पीडा.
1: त्यसैले त्यो फिलिङहरू सबैले एकले अर्कालाई बुझेर हामीले उसलाई आत्मविश्वास बढाउने अनि सकिएको हेल्प गर्ने, सुनिदिने, अनि सकिन्छ भने उसलाई आफ्नो तर्फबाट गर्न सकिने सहयोगहरू आफ्नो लेभलले गर्न सकिन्छ भने, अब कसैको आर्थिक समस्या भयो अथवा कसैको कुनै पारिवारिक कन्फ्लिक्ट होला, त्यसमा यता सकारात्मक विचारले उहाँहरूसँग चाहिँ एउटा सहभागी भइदियो भने धेरै जसो तनावका व्यवस्थापनहरू चाहिँ
0: परिवारमै
1: परिवारले पनि ऊ गर्न सक्छ, यसले पनि गर्न सकेन भन्ने कुरा जुन
0: हो. अब यसले गर्न सकेन भने अब अहिले हामीले प्रोफेसनल्सहरूको हेल्प भनौँ न,
1: एक्ज्याक्टली
0: त्यो प्रोफेसनल्सहरूको हेल्प पनि लिनु जरुरी,
1: एक्ज्याक्टली हो.
0: तर अब परिवार पछाडि हाम्रो चाहिँ समुदाय पनि हुन्छ कि, समुदायको पनि त रोल हुन सक्छ,
1: कति इम्पोर्टेन्ट.
0: अब यो के गर्यो भने चाहिँ हामीले एउटा स्ट्रेसलेस कम्युनिटी डेभलप गर्न सक्छौँ भन्ने लाग्छ.
1: मलाई कस्तो लाग्छ भन्दाखेरि अब मान्छे विभिन्न किसिमको हुन्छ होइन, तर जोसँग सेयरिङ गर्दाखेरि आफूलाई विश्वास छ उहाँले सुन्नुहुन्छ, सक्यो भने सहयोग गर्नुहुन्छ, नभए कमसेकम सुनिदिनुहुन्छ,
0: सुनिदिनुहुन्छ.
1: तर उहाँले चाहिँ खालि हामीलाई सहानुभूति मात्र दिने होइन कि, उहाँले सक्यो भने सहयोग गर्नुहुन्छ भन्ने आफ्नो इमोसनलाई सेयर गर्ने पनि हुनु पर्यो. र अर्को इम्पोर्टेन्ट चाहिँ प्रोफेसनल हेल्पको कुरा हेर्नु, हामीले प्रोफेसनल हेल्प भनेको जो कोही हुनसक्छ कि, साथीभाइ हुनसक्छ होइन, कोही आफ्नो टिचर हुन सक्छ, कुनै अरू फ्यामिलीको रिलेटिभहरू हुन सक्छ. त्यो सँगसँगै आजभोलि त धेरै मनोचिकित्सा, मनोविदहरू, काउन्सिलरहरू पनि हुन्छ नि. त्यहाँ जाने भनेको मलाई मानसिक रोग भएर जाने होइन नि, इम्पोर्टेन्ट कुरा कि,
0: महत्वपूर्ण.
1: मेरो मनोस्वास्थ्यलाई, मेरो मानसिक स्वास्थ्यमा अलिकति मलाई तनाव सृजना भयो, त्यो तनाव वहन गर्नलाई तरिकाहरू छ कि, रिल्याक्सेसन टेक्निकहरू छ, वैज्ञानिक रूपमा प्रुफ्ड रिल्याक्सेसन टेक्निक छ, योगा छ, मेडिटेसन छ,
0: मेडिटेसन छ,
1: धेरै अनि औषधि पनि छ चाहियो भने. तर विज्ञको सल्लाहमा त्यो चिजको पछि गइयो भने त्यो तनावले जुन एउटा कन्सिक्वेन्स भनौँ न, त्यसले उत्पन्न गर्ने जुन किसिमको एउटा चाहिँ फिजिकल हेल्थ कम्प्लिकेसन, साइकोलोजिकल कम्प्लिकेसनलाई चाहिँ रोकथाम गर्न मद्दत गर्छ.
0: जस्तो डाक्टर साहब अहिले मैले मतलब चर्चामा आइराखेको जस्तो मसाज छ होइन, रिल्याक्सेसनहरू, म्युजिक थेरापी हुनसक्छ, आयुर्वेदको पनि थुप्रै यो चाहिँ तरिकाहरू हुने रहेछ. अब त्यो शिरोधारिया भनेर, शिरोधारा भनेर
1: आयुर्वेदिक
0: तेलमा लगाइदिने होइन, धारा चाहिँ लगाइदिने, यस्तो यस्तो चिजहरू पनि अहिले बजारमा
1: एब्सोल्युटली
0: त्यो बढेर गएको छ होइन, मतलब आइरहेको छ. त्यसैले अघि सरले एउटा महत्वपूर्ण कुरा के उठाउनु भयो भन्दाखेरि चाहिँ प्रोफेसनल हेल्थ भनेको चाहिँ हाम्रो चाहिँ डक्टरकै आउने भन्ने कुरा मात्रै
1: होइन,
0: त्यहाँ चाहिँ हामीभन्दा अगुवा जान्ने र हामीलाई सहयोग गर्न सक्ने खालको समुदाय, जोसुकै मान्छे पनि हाम्रो चाहिँ सहयोग उसले दिन सक्छ हामीलाई होइन, त्यो कुरा हामीले पहिचान गर्नु पर्यो र उसँग सहयोग लिनु पर्यो. र त्यो सँगसँगै अब चाहिँ मनोविमर्श अथवा मनोपरामर्श अथवा चिकित्सकले चाहिँ तनाव व्यवस्थापनमा के हिसाबले सहयोग गर्न सक्छ,
1: स्पेसली मनोविमर्श मनोचिकित्सकले त अघि मैले भनेको रिल्याक्सेसन, काउन्सिलिङ, साइकोथेरापी भन्छ कि, डिफ्रेन्ट टर्म्सहरू छ नि, त्यसमा चाहिँ बिना मेडिसिन त्यो रिल्याक्सेसन टेक्निकहरूको बारेमा उहाँहरूलाई जानकारी गर्न सकिन्छ, जुन चिज अपनायो भने चाहिँ त्यो स्ट्रेस घटेर जान्छ. अथवा कोही कोहीलाई धेरै नै तनावबाट उत्पन्न भएको साइकोलोजिकल लक्षणहरू, मन आत्तिने, डराउने अथवा निद्रा नलाग्ने, भोक नलाग्नेलाई केही दिनको औषधिले पनि क्विकली चाँडै रिकभर गर्न मद्दत गर्छ,
0: क्विक फिक्स गर्नलाई हुन्छ. त्यस पछाडि रेगुलर काउन्सिलिङ गर्यो भने,
1: काउन्सिलिङ
0: रेगुलर चाहिँ मतलब इन्टरेक्सन्सहरू गर्यो भने यसलाई चाहिँ,
1: मलाई त के लाग्छ नि साँच्चै तनाव मात्र कुरा हो भने जीवन लाइफ स्टाइलमा अघि भनेको हेल्दी लाइफ स्टाइलहरूलाई सदुपयोग गर्न सक्यौँ भने धेरै जसो तनावहरूलाई हामीले चाहिँ ऊ गर्न सक्छौँ जस्तो लाग्छ मलाई, समाधानमा लान
0: सक्छौँ. डाक्टर साहब अब यसको अब हामी अहिले छलफलको अन्त्यमा चाहिँ के लाग्छ भने तनावका थुप्रै जटिलताहरू देखिन्छन् होइन, तनाव रेगुलर रूपमा तनाव भइराख्यो भने, अहिले हामीले एउटा चाहिँ अध्ययन पनि गरिरहेछौँ जसको चाहिँ यौन दुर्बलता छ नि, यौन दुर्बलता भएका मान्छेहरूको चाहिँ अधिकांश मान्छेहरूको तनाव भेटियो, यसको सम्बन्ध

0: को बारेमा अलिकति
1: हो यो दुवै चिज यहाँ यो बायोलेट्रल उस छ कि बाई डिरेक्सनल भन्छ यो यौन दुर्बलता हुनु एउटा तनाव हुन्छ तनाव भयो भने यौन दुर्बलता यो बाई डिरेक्सनल
0: मतलब त्यो दुइटै एकले अर्कालाई
1: त्यसैले यौन दुर्बलताको कारण त धेरै हुन सक्छ नि त
0: होइन
1: यसको मेडिकल कारण हुन सक्छ साइकोलोजिकल कारण हुन सक्छ अनि मान्छेको आफ्नै एउटा स्वभावले पनि हुन सक्छ अथवा यी विभिन्न किसिमको तनावले
0: तर नेपालको एउटा सन्दर्भमा चाहिँ हामीले अधिकांश ठाउँमा के देखियो भन्दाखेरि चाहिँ जो मान्छेलाई स्ट्रेस छ एन्जाइटी अथवा डिप्रेसनकै अवस्थामा छ त्यो मान्छेहरूको चाहिँ अधिकांश मान्छेहरूको चाहिँ उनीहरूको चाहिँ यौन जीवन पनि बिग्रेको देखियो
1: कारण किन भन्दाखेरि त्यो बेलामा चाहना नै कम हुन्छ डिजायरै कम हुन्छ किन मनोविज्ञानै कमजोर छ नि त डिजायरै कम भएपछि त्यसले दुर्बलता भन्नु भएन कि ज्वरो आयो कुनै कारणले ज्वरो आयो सबै ज्वरोले एन्टिबायोटिक नै चल्नुपर्छ भन्ने छैन इट डिपेन्ड्स के कारण हो बिना औषधि पनि ठिक हुँदैन त्यसैले दुर्बलता हुनु भनेको भोक नलाग्नु भनेको अथवा निद्रा नलाग्नु भनेको रोग ठुलो होइन पहिलो बुझाइ के
0: हो पहिलो बुझाइ नै के हुनु पर्यो भन्दा चाहिँ त्यहाँ चाहिँ कुनै त्यस्तो ठुलो समस्या छैन यसको समाधान भनेको मैले व्यक्तिगत रूपमा पनि खोज्न सक्छु परिवारले पनि मलाई सहयोग गर्न सक्छ भन्ने
1: र यो फेरि स्ट्रेस हो भने त झन्
0: प्रब्लमै भएन
1: त्यसैले त्यो त निर्मूल भइहाल्छ
0: त्यसैले श्रोता दर्शक साथीहरूलाई हामी के अनुरोध गरौँ भन्दाखेरि चाहिँ अधिकांश साथीहरू जसले सुनिराख्नु भएको छ उहाँहरूको यौन जीवनमा केही समस्याहरू आएको छ भने पनि यो कतै तनावको कारणले त होइन भन्ने पनि हामीले लिनु पर्यो र यो तनावको व्यवस्थापन गर्न सकियो भने हाम्रो यौन जीवनलाई पनि हामी खुसी बनाउन सक्छौ सुखी बनाउन सक्छौ र यौन जीवन भन्ने बित्तिकै त्यहाँ चाहिँ जोडीको कुरा आउँछ लाग्छ अब होइन दुईजनाको बीचको सन्तुष्टिको कुरा आउँछ सन्तुष्टि र आनन्द भनेको चाहिँ हाम्रो जीवनको महत्वपूर्ण लक्ष्य हो हामी सबैले सन्तुष्टि र आनन्द प्राप्तिकै लागि सबै चिजहरू गरिरहेछौँ हामी जागिर खाइरहेछौँ धपडी गरिरहेछौँ तनाव पनि हामीले वास्तवमा के छ भने त्यसको चाहिँ अल्टिमेट एम चाहिँ तनाव लिने भनेको एउटा राम्रो जीवन
1: जीवनलाई सक्सेसतिर लाने होइन
0: सक्सेसतिर लानलाई सक्सेस केसँग जोडिएको छ भन्दा चाहिँ सक्सेस भयो भने एकदम आनन्दपूर्ण जीवन बिताउन सकिन्छ भनेर त्यसैले यो सबै जोडिएको छ यसलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने सन्देश सहित हामी आजलाई छुट्ट्यौं तर यहाँ थुप्रै कुराहरू चाहिँ गर्न बाँकी छ तर हामीलाई समयले दिएन र हामी सिरिजमा अब यहाँहरूलाई हामीले एन्जाइटीको कुरा गरेका छौँ डिप्रेसनको कुरा गरेका छौँ योसँग अरू थुप्रै कुरा जोडिएको छ नन कम्युनिकेबल डिजिज अहिले हामीलाई यति गाँजेको छ प्रेसरको कुरा अघि पनि गऱ्यौं डायबिटिजको कुरा गऱ्यौं अनि यी सबै चिजहरूसँग यो मानसिक स्वास्थ्य पनि मनोस्वास्थ्य पनि जोडिएको छ
1: यसैमा एउटा सन्दर्भ छ अब तनाव भनेको नेचुरल चिज है प्राकृतिक चिज
0: प्राकृतिक चिज हो
1: जस्तो निद्रा चाहिँ बायोलोजिकल निड
0: हो
1: भोक बायोलोजिकल निड हो यौन चाहना बायोलोजिकल निड हो सबै चिज
0: बायोलोजिकल निड होइन
1: त्यसैले तनाव पनि यी चिज बायोलोजिकल निडहरूसँग चाहिँ जोडिन सक्छ
0: जोडिन्छ
1: तर तनावको कारणको पहिचान गरौँ त्यसलाई समाधानतिर लागौं सबै यो अहिलेको बायोलोजिकल निड सबै चाहिँ ठिक ठाउँमा हो
0: ठिक ठाउँमा हो
1: त्यसैले यो प्राकृतिक चिज भएको हुनाले एउटा यु स्ट्रेस सकारात्मक पर्फर्मेन्सको हिसाबले तनावले लिएर वहन गर्यो भने हाम्रो जीवन सफलतिर जान्छ
0: एकदमै अब यही महत्वपूर्ण सन्देशका साथ आजको हाम्रो छलफललाई हामी यहीँ टुङ्ग्याउँछौ र फेरि आउँदा दिनहरूमा प्राध्यापक डाक्टर सरोज ओझासँग हामी कुराकानी गरिहाल्छौं आजको यो श्रृङ्खलामा यहाँको समय र यहाँको महत्वपूर्ण विचारको लागि हामी यहाँहरूलाई हार्दिक आभार व्यक्त
1: गर्छौँ
0: र हामी सबै यो अहिलेको श्रृङ्खलाबाट बिदा हुन्छौँ नमस्कार
2: खुलदुली.com म डाक्टर खेम कार्कीको साथ खुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
4: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
5: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
4: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
7: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
8: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
7: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्ष बीबीएस र बीएड मा भर्ना खुल्यो।
11: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
10: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
11: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
10: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
13: हाम्रा सेवाहरू
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही।
14: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
15: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
16: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यति कहाँ औषधि लिएर बसिरहेको छौ त?
17: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
16: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
18: हजुर, नेपालमै उत्कृष्ट
16: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिश, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निदान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-592-183, मोबाइल 98570-68805, 97676, 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार, निदान हस्पिटल प्राली।
19: ओ मिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
20: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
19: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
21: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
16: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
21: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
16: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
22: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
23: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, स्यासु सालको मेसो खोज्दैछौ क्या?
22: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
22: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
25: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
26: सबै मिलाइ खुवाऊ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
28: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र होइन होला त्यस्तो त।
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भो भन त?
1: केही भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो, हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
26: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98570-42-624 बीए र बीएड को लागि 98471-29-657
7: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
7: सिकल सेल रोगका लक्षणहरू:
10: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
10: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
10: संक्रमणहरू भइरहने,
9: पक्षघात समेत हुने,
10: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
9: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
10: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
10: रक्त अल्पताको उपचार गराउनु पर्छ,
9: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
10: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
9: धेरै तनाव लिनु हुँदैन,
10: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
9: सिकलसेल रोगको रोकथाम:
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
9: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिकराम रूपन्देही।
11: स्वास्थ्यमा बुटवल,
9: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
11: असल अभ्यासदेखि मितिका कुरा,
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
11: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
11: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: रोहितको प्रश्न छ, भर्खरै गृह मन्त्रालयले विज्ञप्ति जारी गरे अनुसार काम शुरू गर्नु अगाडि 15 मिनट ध्यान गर्नुपर्ने भनेको छ, यो उपयुक्त हो कि होइन? र खाना खाएपछि वा कार्यालयमा ध्यान गर्न सकिन्छ कि सकिँदैन, प्रश्न पारिदिनु होला, आभारी हुने थिए। जीवन विज्ञानमा धेरै ध्यानका पद्धतिहरू छन्, योगाभ्यासका पद्धतिहरू पनि छन्, कुनै एक घण्टाका छन्, कुनै डेढ घण्टाका छन्, कुनै 45 मिनटका छन्, कुनै 20 मिनटका छन्, कुनै 21 मिनटका छन्, कुनै 15 मिनटका छन्, र सबैमा सबैको आफ्नो नियम हुन्छ पछाडि कुन के गर्न मिल्छ के गर्न मिल्दैन। तपाईँले जुन ध्यान विधिको चर्चा गर्दै हुनुहुन्छ, यो ध्यान विधिको नाम चाहिँ सो जागरण ध्यान विधि हो, र सो जागरण ध्यान विधि यसमा योग ध्यान लेखिए पनि ध्यान योग लेखिए पनि यो ध्यान विधि हो, किनभने ध्यान चाहिँ योगकै सातौं अंग हो, आठौं त समाधि हो। स्वजागरण नाम गरेको जुन ध्यान विधि छ यसलाई के बुझ्नु होला भने, यो खाना खाएर वा नखाइकन, भरपेट वा खाली पेट, बिहान दिउँसो बेलुकी राति, बसेर वा उठेर, कुर्सी सोफा वा चकटी वा कुशासन, जस्तो सुकै अवस्थामा जतिखेर पनि गर्न सकिने ध्यानको विधि हो। र यो ध्यानको विधिमा जम्मा तीनवटा चरण छन्, तर अत्यन्तै प्रभावकारी

यसमा पहिलो चरण छोटो नमस्कार प्राणायामको छ। नमस्कार प्राणायामले दौडिरहेको मनलाई केही बेरका लागि शान्त बनाइदिन्छ, ताकि ध्यानको वातावरण मनमा बनोस्। त्यसपछि बीज प्राणायाम छ, जुन लामो गहिरो श्वास हो। लामो गहिरो श्वास त हामी जतिखेर पनि लिन्छौं, त्यो त अनिवार्य हो। त्यसपछि तेस्रो चरण छ धारणा सहितको ध्यान। अब यो विधि नै यस्तो छ कि जसले जतिखेर पनि प्रयोग गर्न सक्छ। गृह मन्त्रालयले एउटा इतिहास रचेको छ, युगान्तकारी काम गरेको छ। कुनै सरकारी मन्त्रालयले नै आफ्ना कर्मचारीहरूलाई ध्यान अनिवार्य गराएको सम्भवतः यो इतिहासमै, हालसालको इतिहासमा, आधुनिक इतिहासमा यो पहिलो घटना हुनुपर्छ। हामी संसारभरि विभिन्न संघ संस्थाहरूसँग काम गर्छौं, धेरै मल्टिनेसनल कम्पनीहरूसँग काम गर्छौं, र संसारभरि एकदमै छोटो ध्यानका विधिहरू अत्यन्तै प्रख्यात छन्। जुन ध्यानका विधिहरू 15 मिनट 20 मिनटका हुन्छन्, किनभने हजारौं अनुसन्धानले के भन्छन् भने काम प्रारम्भ गर्नुभन्दा पहिले एकछिन बसेर ध्यान गर। यो ध्यान गर्ने बित्तिकै तपाईँको मन एकछिनलाई पनि केन्द्रित हुन सक्छ, तपाईँ आफ्नो ठाउँमा फर्किनुहुन्छ, तपाईँ शान्त हुनुहुन्छ। र कति अनुसन्धानहरू छन्, ती अनुसन्धानले के भन्छन् त भन्दा, काम गर्नुभन्दा पहिले ध्यान गर्ने संस्थाको उत्पादनशीलता, त्यहाँका कर्मचारीहरूको उत्पादनशीलता, प्रोडक्टिभिटी 3 देखि 8 गुणासम्म बढ्न सक्छ। ग्राहकहरूसँगको व्यवहार फरक हुन्छ, आफूप्रतिको व्यवहार फरक हुन्छ, आफू बडो शान्त हुन्छन्, बडो खुसी हुन्छन् र हाँसी हाँसी नाची नाची कर्म गर्न सक्छ। जीवन विज्ञानका कुनै पनि ध्यान विधिहरू कुनै धर्म सम्प्रदायसँग सम्बन्धितै होइन, नि सबै वैज्ञानिक पद्धतिहरू हुन् र स्वजागरण ध्यान विधि अत्यन्तै वैज्ञानिक पद्धति हो। तपाईँलाई केही नाम भनौँ, म गुगलमा सर्च इनसाइड योरसेल्फ भन्ने गुगलको एउटा केन्द्र छ, त्यसमा पहिले सुरुमा त उनीहरूले वैकल्पिक रूपमा राखे, स्वेच्छाले ध्यान गर्न जाने। अहिले त यस्तो भयो कि ध्यान नगर्ने मान्छे छैन गुगल कम्पनी, र ठूला संस्थाहरूको लक्ष्य ध्यान नगर्ने मान्छेले कसरी पूरा गर्छन्? तपाईँ फर्च्युन 500 कम्पनीका सीईओहरू, प्रमुख कार्यकारी अधिकृतहरूको बारेमा अध्ययन गर्नुहोस्, तपाईँले के पाउनुहुन्छ भने, अलिक पुरानो तथ्याङ्क हो, अझ नयाँ आयो होला, 2015 तथ्याङ्क हो, 500 प्रमुख कार्यकारी अधिकृत मध्ये 487 ध्यान गर्छन्। त्यो गृह मन्त्रालयले त यति राम्रो गर्यो कि भन्ने थाहै छैन, यो त अद्भुत कदम हो। संसारका सबभन्दा ठूला संस्थाहरूका 500 प्रमुख कार्यकारी अधिकृत सीईओ मध्ये 487 ध्यान गर्छ भने ध्यान कस्तो कुरा होला त? र ढुक्क हुनुहोस् कि ध्यानको कुनै पनि धर्म सम्प्रदायसँग सम्बन्ध नै छैन। जसरी यो बत्ती छ, बिजुली बत्ती चाहिँ जसले खोजे उनी इसाई थिए एडिसन, तर के बिजुली बत्ती इसाई हुन्छ? टेलिफोन जसले खोज्यो, के टेलिफोन इसाई हो? यो कुनै पनि धर्म सम्प्रदायको मान्यता भन्दा माथिको कुरा हो। यो जसले पनि यो मेरो हो भन्न सक्छ। त्यहाँ न कुनै देवी देवताको नाम छ, न कुनै मन्त्र उच्चार छ, केही पनि छैन। र त्यो स्व जागरण विधिलाई हामीले ध्यान विधि भनेका छौं। भन्ने बेलामा योग ध्यान भनिए पनि योगको 7 अङ्ग हो ध्यान, यो ध्यानका लागि विधि हो। अब तपाईँ सर्ट प्यान्ट लगाएर पनि गर्न सक्नुहुन्छ, कुर्ता लगाएर पनि गर्न सक्नुहुन्छ, तपाईँ कछाड लगाएर गर्न पनि सक्नुहुन्छ, तपाईँको जस्तो सुकै लुगा छ, महिलाहरूले जस्तो लुगा लगाएर आउनुभएको छ, पुरुषहरूले जस्तो लुगा लगाएर आउनुभएको छ, त्यही लुगामा गर्न सक्नुहुन्छ, जहाँ बसेर पनि गर्न सक्नुहुन्छ।
जुन समयमा पनि गर्न सक्नुहुन्छ। बिहान 10 बजे गर्ने भनिएको छ, कति बजे गर्ने त्यो मन्त्रालयको आफ्नो निर्णय हो, तर यो विधि चाहिँ रातिको 12 बजे पनि गर्न मिल्छ। खाना खाएर पनि मिल्छ, नखाएर पनि मिल्छ। अर्को कुरा पनि बुझ्नु होला कि जीवन विज्ञानका धेरै ध्यान र योगका विधिहरू हाम्रो युट्युबमा उपलब्ध छन्, र उहाँ मित्रहरू जसले यो अभ्यास गर्नुहुन्छ, जसले पनि गर्न सक्छ यो अभ्यास, देशको गृह मन्त्रालयले प्रारम्भ गर्यो भने सबैको लागि भन्न खोजेको न हो, कुनै गृह मन्त्रालयको मात्रै हो भन्न खोजेको त होइन, र जीवन विज्ञानमा हामीले जे पनि गर्छौँ यो पनि सबैका लागि हो, यो सबैको लागि हो, जीवन विज्ञानको हरेक विधि सबैका लागि हो। यहाँ एकदमै गहिरो साधना पद्धतिमा प्रयोग हुने कुनै पनि विधि हामी सार्वजनिक गर्दै गर्दैनौँ, त्यो विधि त साधना पद्धतिमा गुरुसँग सँगै बसेर गर्ने विधिहरू हुन्। तर गृह मन्त्रालयबाट जुन विधि आएको छ त्यो आम मान्छेले जहाँ पनि बसेर गर्न सक्ने, बजारमा पनि बसेर गर्न सक्ने विधि हो, र यसका फाइदै फाइदा छन्। अब हेर्दै जानुवाला फाइदा कति हुन्छन्, फाइदाको त कुरै छोडिदिनुहोस्, यो देशै नयाँ बन्छ यदि हामीले यसलाई राम्रोसँग प्रयोग गर्यौं भने, यसमा पूर्वाग्रह नराख्नुहोस्, कुनै पूर्वाग्रह राख्नु जरुरी छैन, कुनै धर्म सम्प्रदायको होइन, कुनै जीवन विज्ञान वा गृह मन्त्रालयको मात्रै होइन, यो सबैका लागि बनेका विधिहरू हुन्। महर्षि पतञ्जलिको योगशास्त्र कसका लागि हो, बाइबल कसका लागि हो, जसले पढ्छ फाइदा लिन्छ उसैका लागि हो, वेद कसका लागि हो, जसले फाइदा लिन्छ, जसले अध्ययन गर्छ, अनुसन्धान गर्छ, तिनमा साधना गर्छ, वेदका ऋचाहरूलाई जीवनमा उतार्छ उसैका लागि वेद हो। यी सबै सम्पूर्ण मानवका निधि हुन्, मनुष्यका मूल सम्पत्तिहरू हुन्। त अब यो विधि जसले पनि प्रयोग गर्न सक्छ, भोलि गएर अरू संस्थाहरूले, अरू मन्त्रालयहरूले, निजी संस्थाहरूले, अहिले हामी जीवन विज्ञानबाट 400 भन्दा बढी संघ संस्थाहरूसँग काम गरिसक्यौं, कहीँ 15 मिनटको विधि छ, कहीँ 21 मिनटको विधि छ, कहीँ आधा घण्टाको छ, कहीँ 35 मिनटको छ, कहीँ 45 मिनटको छ, कहीँ 1 घण्टाको छ, आवश्यकता हेरेर नै विधि निर्धारण हुन्छ। त्यसकारणले जुन स्व जागरण ध्यान विधि छ यो हाँसी हाँसी नाची नाची गर्नु होला, यसको कुनै पार्श्व प्रभाव साइड इफेक्ट केही पनि छैन, कहिल्यै पनि हुँदैन। त्यो विधि अलिकति बिरामी भएको मान्छेले गर्यो भने नि केही पनि फरक पर्दैन। ध्यान के हो, निष्क्रियताको अभ्यास हो, एकछिन आफूभित्र घुत्तिने अभ्यास हो, आफूभित्र जाने अभ्यास हो, आफूलाई छुने अभ्यास हो, आफ्नो स्वभावमा स्थिर हुने अभ्यास हो। स्वभावमा स्थिर हुन को चाहन्न, को प्रभावबाट बाँच्न चाहन्छ? त्यसकारणले कुनै पनि समय खेर नफालिकन यो विधि हामीले प्रयोगमा लिएर आऊ, र जो जसले यो विधि प्रयोग गर्छन् सबैको जय जय हुनेवाला छ। एकदम निश्चिन्त भएर, ढुक्क भएर यो विधिको प्रयोग गर्नुहोला।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
5: दिन त, हेलो भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
4: ए नानी के भने रहेछ, के भयो
5: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
15: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बच्यो भनेको छ नि। म
15: रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
16: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीं कतै आगलागी का घटना भए वा वनमा डरेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डरेलो नियन्त्रण गरौ। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऊ। तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
17: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद मा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
18: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
19: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
18: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
20: तिलोत्तमा 5 मडगिराम रूपन्देही
19: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
21: सम्पर्क नम्बर 0175600090 मोबाइल नम्बर

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा चन्दा भुसालको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। बालेन सरकारका 100 दिन, शासकीय सुधारको प्रगति 87.2% पुगेको सरकारको दावी। मन्त्रालय घटाएर वार्षिक 20 अर्ब बचत गर्ने सरकारको दावी। ग्रे लिस्टबाट नेपाललाई हटाइने अर्थमन्त्रीको भनाई। सरकारको 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको कांग्रेसको निष्कर्ष। पहिलो 100 दिन असफल भएको नेकपा संयोजक प्रचण्डको आरोप। लुम्बिनी सरकारको बजेट खर्च 47.2% सीमित। स्वास्थ्य मन्त्रालयको खर्च सबैभन्दा धेरै। तिलोत्तमामा आइतबारदेखि तेस्रो दलित ज्ञान उत्सव। सामाजिक न्याय र विभेद अन्त्यमा बहस केन्द्रित हुने। भैरहवामा 12 अग्रज पत्रकार सम्मानित। सर्पले डस्ताहरूका खाँचीमा 23 वर्षीय युवकको मृत्यु। रूपन्देही सहित लुम्बिनी प्रदेशका कतिपय स्थानमा आइतबार मध्यम वर्षाको सम्भावना। र विश्वकप फुटबलमा शनिबार रातिदेखि अन्तिम 16 खेलहरू शुरू हुँदैछ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यालयको पहिलो सय दिन पूरा भएको अवसरमा शासकीय सुधार तथा सुशासनका क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गरेको छ। सीमादरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुँदे शासकीय सुधार कार्यसूची मध्ये 70 बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको र समग्र प्रगति 87.2% पुगेको दावी गर्नुभयो।
2: सम्भवतः नेपालमा पहिलो पटक हामीले एकैपटक 8 वटा विश्वविद्यालयहरूलाई सबैमा फ्री कम्पिटिशन मार्फत ओपन कलबाट त्यो पनि हाम्रो कुनै पनि भूमिका बिना सकेसम्म राजनीतिक भूमिका नहोस् भनेर एउटा विज्ञ समिति गठन गरेर विज्ञ समितिहरूले उहाँहरूको भिजन पेपरदेखि लिएर उहाँले हामीलाई पठाउनु भएको उहाँहरूको आवेदन सबै स्वायत्त रूपमा स्वतन्त्र रूपमा उहाँहरूले मूल्याङ्कन गरेर हामीलाई पठाउनु भएको थियो सर्टलिस्ट गरेर। त्यहाँबाट पनि हामीले विज्ञहरूलाई नै बोलाएर अन्तर्वार्ता पनि हामीले गरेका थियौँ र सकेसम्म राजनीतिक हस्तक्षेप नगर्नको लागि हामी चाहिँ एकदमै संवेदनशील भएर हामीले त्यो पदपूर्ति पनि गरेका थियौँ र अन्य धेरै निकायमा पनि पारदर्शी रूपमा फ्री कम्पिटिसनबाट हामीले पदपूर्ति गर्न हामी सफल पनि भएका छौँ।